0: ले पनि निर्वाचनको बेला उठाथे हामी सम्मानजनक रोजगारीको कुरा उद्यमशीलताको कुरा चाहिँ आफ्नै मुलुकमा, किनभने जति हामीसँग 40 लाख 50 लाख भन्दा हामीले डाटामा कुरा गर्दाखेरि पनि त्यो नेपाली युवाहरू चाहिँ मुलुक छोडेर बाहिरिनु भएको छ। मेरै उमेर समूहको थुप्रै युवा साथीहरू हुनुहुन्छ, उहाँहरूले रहर त बाध्य जानु भएको होइन, उहाँहरूलाई बाध्यता छ, उहाँहरूलाई परिवार चलाउनु छ, आफ्नो बुवा आमाहरूलाईको अनुहारमा पनि अलिकति खुसी या बुढेसकालमा केही उपचार गर्नुपर्छ, सहयोग गर्नुपर्छ भनेर उहाँहरू जानुभएको छ र फर्केर आएपछि के गर्ने त फेरि पनि अन्यलता छ भने अब चाहिँ हामीले त्यो जाने कुरालाई पनि बिस्तारै चाहिँ नेपालमा अवसर सिर्जना गरिदियो भने जाने कुरा पनि घट्छ र अर्को फर्केर आएको युवाहरूलाई पनि हामीले केही राज्यले चाहिँ सिड मनी दिन सक्यो, उहाँको दक्षता अनुसार उहाँहरूको उहाँहरूले पनि अलिकति उहाँहरूको बिजनेस प्लान अनुसार राज्यले चाहिँ सपोर्ट गर्न सक्यो भने बिस्तारै उहाँहरू चाहिँ सेल्फ इम्प्लोइड हुँदै जानुहुन्छ या उहाँहरूले चाहिँ उद्यमशीलताको एउटा आयाम जोड्दै जानुहुन्छ। त्यसरी गर्दाखेरि के हुन्छ भने त्यो मुद्दा मेरो चाहिँ प्रायोरिटी नै म के यो रोजगार बैंक सिर्जना गरौं, हामीले चाहिँ सबै कोषहरू अहिले छरिरहेका छन् त्यो कोषहरूलाई एकीकृत गरौं, त्यहाँबाट कम्तीमा चाहिँ उत्पादनशील क्षेत्रमा चाहिँ त्यसको लगानी गरौं, त्यसको पनि त्यसले चाहिँ भोलि प्रतिफल पनि धेरै दिन्छ, धेरै मान्छेले यही रोजगारी पाउँछन्, रोजगारी पाउनु मात्रै होइन राष्ट्रिय आयमा त्यसले चाहिँ बढोत्तरी दिन्छ भने हामी त अहिले यसरी हेर्दाखेरि त राज्यसँग त पैसा हामीसँग कम छ नि त, त्यस कारण त्यसलाई बढाउनलाई हामीले धेरै हिसाबले काम गर्नुपर्नेछ।
1: जस्तो यो रोजगारी बढाउने विषय समग्र यो प्रधानमन्त्रीले अलिक बढी सोच्नुपर्ने हो कि अथवा सम्बन्धित मन्त्रालय मन्त्रीले बढी सोच्नुपर्ने हो कि अथवा सांसद सबै सांसदले एकै प्रकारको लयमा यो चाहिन्छ यो गर्नुपर्छ भन्दाखेरि साँच्चीकै हामीले भनेको जस्तो चाहिँ व्यवस्था हुने हो के पाउनुभयो तपाईँले चाहिँ?
0: अब यसमा हुन त सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री र त्यस अनुसारको क्याबिनेट, अब मन्त्रीहरू त मन्त्रालयहरू छन्, युवा श्रम रोजगार मन्त्रालय भने जस्तो अब सेक्टरल मन्त्रालयहरू पनि छन्, तर सबैको नेतृत्व प्रधानमन्त्रीले नै गर्नुहुन्छ। सो त्यो भएको कारणले गर्दाखेरि मूल नेतृत्वमा चाहिँ प्रधानमन्त्रीको भयो, तर सँगसँगै क्षेत्रगत मन्त्रालयहरूले पनि अलि बढी काम गरिदिनुपर्ने हुन्छ। र अर्को हामीले विगतबाट पनि सिक्नुपर्ने कुरा चाहिँ के छ भने हामीले कोरिया र हाम्रो डेभलपमेन्टको कुनै समय हेर्दाखेरि हामी सँगसँगै जस्तो थियौँ, तर आज फर्केर जाँदाखेरि चाहिँ हामीले कति रोजगारीको एउटा राम्रो गन्तव्य चाहिँ कोरिया भइरहेछ भने अब उनीहरूले कुन कुन पोलिसीहरू एडप्ट गरेका थियो त जसले चाहिँ आजको दिनको नेपाल र कोरिया बीचको तुलनाै गर्दाखेरि पनि हामीले ए त्यस्तो पनि थियो र भन्नुपर्ने एउटा कथा जस्तो, तर त्यो 50-70 वर्षको इतिहास हो, धेरै लामो त छैन भनेपछि त्यो भएर अब हामीले त्यो बन्नुपर्ने होइन। उद्यमशीलता रोजगारी भने आजको भोलि त हुने होइन नि, त्यसका लागि हामीले लिने नीति, त्यसको लागि गर्नुपर्ने कार्यक्रम र त्यसको लागि वातावरण, लगानी मैत्री वातावरण चाहिँ हामीले सिर्जना गर्न सक्नुपर्छ। र हामी युवाहरूमा पनि मैले के एउटा सन्देश भन्न चाहन्छु भने हामीले पनि काम गर्ने एउटा सोच राख्न पर्यो, हामीले जुनसुकै काम गर्दै गर्दै गयो भने त्यसले परिणाम राम्रो दिन सक्छ। त्यसैले कतिपय चाहिँ हामीले बाहिर गएपछि मात्रै लाभ हुने कुरा होइन, देशमै गरेको आफ्नो उद्यम व्यवसायलाई पनि कसरी इनोभेटिभ गर्न सकिन्छ भन्ने पनि नेपालको आइटीमा काम गर्ने युवाहरूले त अलि इन्टरनेसनली पनि राम्रो गरिराख्नु भएको छ नि त। सो अलिकति क्रिएटिभली सोच्यो भने चाहिँ सम्भावना हामी कहाँ पनि छ, तर त्यसको म्यानेजमेन्ट र नीतिगत कुरामा चाहिँ सरकारले पनि र सदनले पनि, किनभने फेरि सरकार भए पनि कानूनहरू बनाउने कुरामा सरकारैबाट आउने हो प्रस्ताव भएर, अनि त्यसमा मात्रै हामी संसदमा छलफल गर्ने हो। र अब हामीले गैर सरकारी विधेयक त हामीले ल्याउन मिल्छ, त्यो गर्दाखेरि चाहिँ भएको विधेयकहरू मध्येकोलाई चाहिँ संशोधन सरकारले ल्याएर हुने हो भने गैर सरकारी विधेयक चाहिँ नभएको कुनै यदि हाम्रोमा उत्पत्ति भएको छैन भने नयाँ विधेयकहरू ल्याउने हो, त्यसमा त हामी सांसदहरूले पनि केही न केही काम गरिरहेछौँ, केही न केही पक्कै नतिजा आउला।
1: अनि तपाईँले तीनबाट जितेर आउँदै गर्दाखेरि तपाईँका प्रतिस्पर्धी अथवा अरू राजनीतिक दल नेताहरू उनीहरूको सहभागिता चुनावको बेलाको त्यो बिर्सिसक्नु भयो कि अहिले चाहिँ याद अझै पनि छ?
0: म बिर्सेकै छैन, मैले जुन बेला तपाईँ मैले धेरै नागरिकलाई पनि भन्थेँ जनताको प्रतिनिधि भइसके पछाडि जनप्रतिनिधिले गर्नुपर्ने कुरामा चाहिँ म क्लियर छु
1: भनेको हरेक तपाईँले जसलाई पराजित गर्नुभयो उहाँहरू पनि सम्पर्क उहाँहरूको मुद्दा पनि आइरहेको छ।
0: मैले त तपाईँको मेरो निर्वाचन पश्चात चाहिँ एउटा सार्वजनिक मञ्चबाटै के भनेको छु भने तपाईँहरूको पनि उपयुक्त एजेण्डाहरू चाहिँ दिनुहोस्, बाचापत्रहरू या तपाईँहरू घोषणा पत्रहरू दिनुहोस् र दाङ तीन बनाउन कुरामा या समग्र दाङ बनाउने कुरामा चाहिँ दाङको सर्वाङ्गीण विकास गर्ने कुरामा चाहिँ हामी काम गरौं, त्यसको लागि म सहकार्य गर्न तयार छु। मैले यो बजेट बनाउने बेलामा पनि मेरै मसँग प्रतिस्पर्धामा होमिनुभएका दाईहरूसँग, किनभने उहाँहरू त सिनियर हुनुहुन्थ्यो, उहाँहरूलाई नै मैले आफैले भनेर तपाईँहरूको योजना के छ भनेर पनि मागेको थिएँ र केहीले पठाउनु पनि भएको थियो।
1: पठाएको चाहिँ आयो कि आएन? फेरि
0: मैले पनि पठाउने हो नि त, होइन कति समेटियो कति समेटिएन, किन मैले नै पठाएको
1: भनेको जसले पराजित हुनु पर्यो उहाँहरूले उठाएका विषयहरू पनि बजेटमा आयो,
0: अफकोर्स नि तपाईँको हामीले त काम गर्नुपर्ने विषय भने त राजनीतिक भने त फरक मुद्दामालाई राजनीति गर्ने हो, विकासमा त राजनीति गर्ने नै होइन नि, त्यो उहाँहरूको उद्देश्य पनि त्यहाँको नागरिकलाई सुविधा होस् भन्ने छ भने त सहकार्य गर्नु पर्ने,
1: सार्वजनिक ठाउँबाट मात्रै अनुरोध गर्नुभयो कि टेलिफोन कुराकानी भेटघाट पनि हुन्छ।
0: मैले किन तपाईँले प्रतिस्पर्धामा होमिनु भयो का भने मेरो त सबै अग्रज भाइ हो, म चाहिँ के भन्छु राजनीतिमा चाहिँ विचार फरक होला तर हामी कहाँ हाम्रो समाजको चक्र अनुसार त उहाँहरूको पनि कन्ट्रिब्युसन त केही न केही छ भने अनि मैले त्यो एक्सेप्ट गर्नु उहाँहरूको अनुभव सुन्नलाई त केही पनि बिग्रेन नि, त्यो त मैले फोनमा पनि संवाद गर्छु भेटेको बेला पनि भन्छु, मलाई त्यस्तो कुनै त्यो राजनीतिक आग्रह पूर्वाग्रह नै छैन र मैले धेरै पटक भनिरहेको छु हाम्रो विकास अलिकति पछाडि पर्नुको एउटा कोण चाहिँ राजनीतिक आग्रह र पूर्वाग्रहमा रहेछ, त्यो चाहिँ मैले पनि महसुस गरेको छु। त्यस कारणले हिजो उहाँहरूले के गर्नु भन्नेतिर म जान चाहँदैन तर अब मैले के गर्ने हो भन्ने कुरा मानक स्थापित गर्न त मैले पनि त्यो अभ्यास गर्नुपर्यो नि, त्यस कारणले म चाहिँ जहिले पनि विकासमा राजनीतिक नगरौँ, त्यो विकासमा चाहिँ सहकार्य गरौँ, चुनाव आयो भने फेरि राजनीतिक मुद्दा लगाएर जाउँ न त, अनि जनताले त कुन राजनीतिक मुद्दालाई चाहिँ मन पराउनुहुन्छ मत दिनुहुन्छ त्यसलाई त पाँच वर्षको म्यान्डेट दिउँ नि त, राष्ट्रपतिलाई पाँच वर्षको म्यान्डेट जनताले दिनुभएको छ भने चाहिँ त्यो म्यान्डेट अनुसार काम गर्न दिउँ अनि उहाँ हाम्रो कामको रिभ्यू पनि गर्दै जाउँ र पछि फेरि निर्वाचन त आउँछ नि, त्यही त आवधिक निर्वाचन भने लोकतन्त्रको सुन्दर पक्ष नै त्यही हो नि, यदि राम्रो गर्यो भने फेरि अवार्डेड भएर आउँछ, नराम्रो गरेको महसुस भयो भने फेरि जनताले चाहिँ जनता जनार्दन हो उहाँहरूले त न्यायाधीश हो नि त, उहाँहरूले त सही डिसिसन गर्नुहुन्छ, त्यसमा त फरमानु परेको रहेछ।
1: अब क्षेत्र नम्बर तीनका नागरिकलाई तपाईँको यो कार्यकाल भरिमा म यो चाहिँ दिने मेरो एउटा योजना छ, सपना छ, त्यसको लागि म लागिरहेको छु भन्ने कुरा चाहिँ के हो?
0: होइन मैले अब मेरो बाचापत्रमा पनि भनेको थिएँ, जस्तै कानूनकै हिसाबले हेर्नु भने मैले दुईटा कानूनलाई इन्डिकेट नै गरेको थिएँ, एउटा सार्वजनिक खरिदिएन होइन, यो यस्तो अहिलेको कानूनले चाहिँ खासै हुन सक्दैन है, किनभने हाम्रो यो सुयोदेखि जहाजसम्म एउटै कानूनबाट चाहिँ हामीले काम गर्नु पर्दाखेरि चाहिँ त्यति सहजता छैन भन्ने थियो, त्यो सरकारले अध्यादेश मार्फत त्यो कानून सार्वजनिक खरिदलाई त संशोधन पनि गर्यो, तर मेरो पनि संशोधन थियो भन्नुको अर्थ मैले आफ्नो साइडबाट पनि संशोधन राखेको थिएँ।
1: दोस्रो कानून चाहिँ
0: होइन, त्यसपछि अर्को चाहिँ यो निजामती सेवा ऐनको विषयमा सँगै हिसाबले गर्नुपर्ने, अहिले पनि हामीले त्यो संविधान पछाडिको अवस्थालाई हेर्यो भने त्यहाँ ठूलो सुधार गर्नुपर्ने छ, किनभने सरकारको स्थायी संयन्त्र त बेरुगेसी हो नि त, सो त्यहाँ रिफर्म नगरेसम्म चाहिँ होल हिसाबले हामीले चाहिँ सुशासन र डेलिभरीको रिफर्म त फेरि कुरा त हामी दिन सक्दैनौँ, भनेपछि त्यो कानूनमा काम गर्नुपर्ने छ र त्यसमा चाहिँ म सुशासन त राज्य व्यवस्था समितिमा छु, संयोगवश अब हामी कहाँ नै त्यो कानून त आउँछ होइन, यदि अब ड्राफ्ट भएर गयो भने त प्रक्रियामा छ, अब भोलि आइपुग्ला कुनै समय हामीसँग आइपुग्ला होइन, हामी छलफल गर्छौँ, यसरी चाहिँ कानूनै मैले पनि तोकेर गएको थिएँ भने अरू चाहिँ अहिले हेर्नु भने रोजगारीको कुरामा उद्यमशीलता रोजगारीको लागि कुरा थियो मेरो चाहिँ त्यतातिर पनि जोड छ र त्यस्तो कानूनहरूमा पनि मैले थप काम गरिरहेको छु, भनेपछि एउटा कानून निर्माण को पक्षबाट जस्तै म हिजो वातावरण र जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा थिएँ, अब हाम्रा वातावरणीय कानूनहरूमा मेरो संशोधन या मेरो कुराहरू रहन्छ एउटा कानून निर्माणको पार्ट, अर्को मैले उहाँहरूसँग के भनेको थिएँ भने सांसदको काम चाहिँ कानूनै बनाउने हो तर पनि हाम्रो जस्तो विकासमा पछाडि परेको या पारिएको क्षेत्रलाई चाहिँ माथि उठाउनलाई चाहिँ मैले चाहिँ संघ प्रदेश र स्थानीय तहसँग समदूरीको सम्बन्ध बनाएर चाहिँ मैले सहजीकरण गर्छु
1: भनेको पुल पुलिसा र बाटोघाटो फलाना ठाउँमा यो यस्तो ग्राबिल अथवा पिच भन्ने कुरा चाहिँ
0: त्यस्तो होइन, त्यो पार्टमा पनि मैले सहयोग गर्नुपर्छ मैले त्यही भनिरहेको छु, तर त्यो मेरो चाहिँ जस्तै मैले ठूलो योजनाहरू जस्तै एयरपोर्टको विषय चाहिँ संघीय सरकारबाट गर्नुपर्ने होला, तपाईँको राष्ट्रिय राजमार्गहरू जस्तै हाम्रो अब बाँकीदेखि तपाईँको सल्यान रुकुम पश्चिमसम्म जोड्छ राप्ती राजमार्ग होइन, त्यसको विषयको बजेट र त्यो कार्यान्वयनको विषयमा हामीले बोल्नुपर्ने होला, अहिले त हाम्रो लमाईदेखि तुल्सीपुरसम्मको सड़क जो चाहिँ संघ अन्तर्गत पर्छ त्यस्तो चाहिँ संघसँग सम्बन्धित कुरामा चाहिँ मैले सहजीकरण गरेर तयारी सोच लैजाने कुरामा र काम गर्ने कुरामा सहजीकरण हो भने कतिपय ठाउँमा चाहिँ अब सानो सानो पनि समस्या नागरिकलाई परेको छ, तर त्यो पर्यो भने वार्डलाई भन्दैनी प्रदेशलाई भन्दैनी पालिकालाई भन्दैन त फेरि किनभने उहाँहरूको अपेक्षा मसँग बेसी होइन, तपाईँले चाहिँ उहाँहरूसँगै मात्रै भन्नुहोस् भन्न नमिल्दो रहेछ नि, त उहाँहरूलाई नभनेर त तपाईँलाई भनेको भनेपछि त मैले फेरि सहजीकरण गर्नुपर्थ्यो नि, मेरो काम भनेको चाहिँ एउटा कानून बनाउने कुरा हो भने अर्को चाहिँ यी तिनैवटा सरकारका निकायहरूसँग किनभने हामी संसद भने विधायकी जिम्मेवारीमा छौँ भने जो चाहिँ एक्जिक्युटिभ भूमिकामा हुनुहुन्छ उहाँहरूसँग चाहिँ एउटा सहजीकरण र सहकार्य गर्ने कुरा म लागिरहेको छु।
1: कुराकानीको लागि समयको लागि यहाँलाई धेरै धन्यवाद छ मानिस।
0: हस् धेरै धेरै धन्यवाद।
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकियो। गरेको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा दाङ क्षेत्र नम्बर 3 निर्वाचित सांसद कमल सुवेदीसँग कुराकानी गर्यौं। विशेषतः संसद र सांसदले नागरिकको लागि बनाएका योजनाहरू र त्यो योजना कार्यान्वयनका लागि के कस्तो अभ्यास भइराखेको छ भन्ने विषयमा पनि उहाँसँग कुराकानी गर्यौं। संवाद श्रृंखला हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषयवस्तु बारेको संवाद लगायतका सामग्री लिएर उपस्थित हुनेछौं। तबसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: Extreme Energy Drink.
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
2: अहिले बिहानको ठीक 6 बज्यो।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 4 गते आइतबार, सेप्टेम्बर 20 तारीक सन् 2026, नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको नवमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बाढ़ी प्रभावित राखिएको होल्डिङ सेन्टरमा 270 भन्दा बढ़ीलाई रूघा खोकी र ज्वरो, सड़क बगाएपछि कुहिँदै करोड़ौंको तरकारी। पुनर्निर्माण र जलवायु न्यायमा साथ खोज्न अर्थमन्त्री न्यूयोर्क, दोहा र बैंकक जाँदै।
1: कांग्रेस 15 महाधिवेशन अन्तर्गत पहिलो दिन 3000 भन्दा बढ़ी ओडामा अधिवेशन। एमाले अध्यक्ष ओलीको निर्देशनमा नेतृत्व हस्तान्तरणको प्रसंग हटाएर प्रतिवेदन तयार, नेता पौडेल र पोखरेलको असहमति।
0: बंगलादेशमा विद्युत निर्यातको सहमति दिन भारतको ढिलाई, पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने भएपछि व्यवसायी उत्साहित, कार्बन व्यापार नियमावली संशोधन, आयोजनाको अवधि 15 वर्ष।
1: बंगलादेशमा विद्युत निर्यातको रूसले युरोपेली संघका प्रतिनिधि लक्षित प्रतिबन्ध नीति विस्तार गर्दै, युक्रेनी क्षेत्रमा संसदीय निर्वाचन, अमेरिकाले रूसमाथिको नयाँ प्रतिबन्ध सम्बन्धित विधेयक ल्याउँदै,
0: र जापानमा शुरू 20 एसियाली खेलकुदमा करातेतर्फ आज एसएका गुरूङले खेल्दै नेपाली क्रिकेट टोलीको विदाई। तेस्रो एनपीएलको पहिलो खेल लुम्बिनी र सुदूरपश्चिम बीच हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा विपद प्रभावित पछिको पुनर्निर्माण र जलवायु न्यायका लागि अर्थमन्त्री वाग्लेले विभिन्न तीन देशको भ्रमण गर्न लागेको प्रसंग।
1: भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी केही सातामा कतार, अमेरिका र थाइल्याण्डको भ्रमण गर्ने हुनुभएको छ। त्यसक्रममा वहाँले भोटिकोसी विपद पछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन र जलवायु न्याय लगायतका विषयमा छलफल गर्ने समेत बताइएको छ। वाग्ले 12-13 असोजमा कतारको दोहामा हुने एसियन छलफलमा जाने र बोर्ड अफ गवर्नर्सको वार्षिक बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ। नेपाल एआईआईबीको संस्थापक सदस्य हो। विभिन्न पूर्वाधार आयोजनाका लागि उसले वित्तीय सहयोग खोज्दै आएको छ। एआईआईबी बैठक तथा त्यस क्रममा हुने द्विपक्षीय भेटवार्तामा नेपाल जलवायु विपद जोखिम उच्च रहेको र त्यसबाट मुलुकले बेहोर्नु परेको क्षति तथा लगायत बारे पनि वाग्लेले कुराकानी गर्ने तयारी समेत गर्नुभएको छ। 10 भदौमा भोटेको त्रिशुली नदी प्रणालीमा आएको बाढ़ीपछि सरकारले विपदमा जलवायु परिवर्तनको भूमिका बारे वैज्ञानिक प्रमाण र तथ्याङ्क अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्ने तयारी गरेको छ। हालै गरेको वैज्ञानिक अध्ययनले 10 भदौमा भत्किएको हिम नदी तथा चट्टानको संरचना स्थिर बनाउन जलवायु परिवर्तनले सम्भवतः योगदान गरेको देखाएको छ, तर त्यसलाई विपदको एकमात्र कारण भन्ने पहिचान गरिएको छैन। सरकारका पछिल्ला तथ्याङ्क अनुसार विपदमा कम्तीमा 1403 जनाको मृत्यु भएको छ भने 6150 जना अझै बेपत्ता छन्। प्रारम्भिक सरकारी मूल्यांकनले विपदबाट 4.8 खर्ब रूपियाँ बराबरको क्षति तथा आर्थिक नोक्सानी भएको समेत अनुमान गरेको छ। त्यस्तै अमेरिकाको भ्रमण पनि हुने निश्चित भइसकेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक समूहको वार्षिक बैठक 26 असोजदेखि 1 कार्तिकसम्म थाइल्याण्डको बैंककमा पनि हुँदैछ। त्यहाँ पनि वाग्ले जाने तयारी भएको बताइएको छ।
0: यसैबीच भोटेकोशी त्रिशुली नदीमा 10 भदौमा आएको हिम बाढ़ीबाट प्रभावित भएकाहरूलाई राखिएका होल्डिङ सेन्टरमा झाडा पखाला, रूगाखोकी र ज्वरोका बिरामी बढ़न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढ़ी प्रभावितलाई राखिएका होल्डिङ सेन्टरमा शनिबारसम्म 88 जनामा झाडा पखाला देखिएको छ भने 270 रूघाखोकी र ज्वरो देखिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा केन्द्रबाट 100 भन्दा बढ़ी विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य टोली परिचालन गरिएको थियो। त्यसमध्ये 70 जना फर्किसकेका छन्। 30 जना अझै रसुवा, धादिङ र नुवाकोट क्षेत्रका अस्पताल तथा स्वास्थ्य शिविरहरूमा खटिएका छन्। होल्डिङ सेन्टर तथा त्यस आसपासमा रहेका स्वास्थ्य शिविरबाट प्रभावितको स्वास्थ्य परीक्षण र उपचार भइरहेको मन्त्रालयले बताएको छ। बाढ़ीपछि डेंगीको पनि जोखिम हुन्छ। डेंगीबाट बस्नको लागि कस्तो सावधानी अपनाउने? सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले सीआईएमसँग भन्नुभयो,
3: डेंगीबाट बस्नको लागि खास गरी अब लामखुट्टेको टोकाइबाट बस्नुपर्छ भन्ने हो। कपड़ा पूरै शरीर ढाक्ने खालको हुनु पर्यो। बिजुली पनि तपाईँले राम्रोसँग पाइराख्नु भएको छ भने लिक्विड जुन हामीले पनि प्रयोग गर्ने गर्छौँ त्यो पनि एउटा राम्रो उपाय हुन सक्दछ। यदि मिल्छ भने त्यो प्रयोग गर्नुहोला। जुन बाढीले ल्याएको टुक्रा टाक्री जुन एउटा कुनै पनि भाँडोहरूमा पानीहरू यसै पनि लामो समयदेखि छ कि भन्ने त्यो हेर्नु एकदमै जरुरी छ। कतै पानीहरू जमेको अवस्था रहेछ भने त्यसको चाहिँ व्यवस्थापनमा एकदमै ध्यान दिनु जरुरी छ। किन भन्दाखेरि डेङ्गु फैलाउन लामखुट्टे चाहिन्छ र त्यो लामखुट्टेको लागि वृद्धि विकास हुनलाई त्यस्ता खालका खाल्डाखुट्टीमा पानी जमेको हुनै पर्छ।
0: रसुवाको भटेकोशी नदीमा आएको लेदो सहितको बाढ़ीबाट भएको क्षतिको खोज उद्धार र राहत कार्य जारी रहेको बेला मृत्यु हुनेको संख्या भने 1411 पुगेको छ भने 5875 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो साँझसम्मको अवस्था समेटेर सार्वजनिक गरेको 29 स्थिति प्रतिवेदन अनुसार हालसम्म 13784 जनाको उद्धार भइसकेको छ। उद्धार गरिएका शव मध्ये 336 महिला, 549 पुरूष र 526 आंशिक मानव अंग रहेका छन्। हालसम्म 1292 शव जमीन मुनि सुरक्षित भण्डारण गरिएको छ भने 110 शव पहिचानपछि परिवारलाई हस्तान्तरण गरिएको पनि प्राधिकरणले बताएको छ। डीएनए परीक्षणका लागि मृतकतर्फ 1286 र आफन्ततर्फ 1991 नमूना संकलन भइसकेको छ। नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाकुशीमा 1949 र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा 1728 नमूना परीक्षणका लागि प्राप्त भएका छन्। भारत, सिंगापुर, कोरिया र चीनका गरी 42 जना विदेशी विधि विज्ञान विशेषज्ञ दुवै प्रयोगशालामा खटिएको पनि प्राधिकरणले जानकारी दिएको छ। खोज तथा उद्धारको केन्द्रबिन्दु जलविद्युत आयोजनाका सुरुङहरूलाई बनाइएको छ। माथिल्लो त्रिशुली 1 को हाकुबेसी स्थित अडिट 3 सुरुङभित्र ग्राइण्डर, ग्यास कटर र रोटरी रेस्क्यू सञ्चालन गरी फलाम काटेर करिब 2000 मिटरसम्म सुरुङ खुला गरिएको छ, जहाँबाट 31 शव निकालिएको पनि प्राधिकरणले बताएको छ। तीमध्ये 13 शव असो 4 गते त्रिशुली लैजाने योजना छ। नेपाली सेनाको हवाई साधनबाट एक्साभेटरको बढ़ी आयोजना स्थलसम्म पुर्याइएको पनि जानकारी दिएको छ। 24 होल्डिङ सेन्टरमा 1342 जनाले त्यहाँ आश्रय लिइरहेको पनि प्राधिकरणले बताएको छ। पृथ्वी राजमार्गको मुगलिन मल्लेखुश खण्डमा कृष्णभीरमा असोज 1 गते बिहान 6 बजेदेखि दुईतर्फे यातायात सञ्चालन भइरहेको जनाइएको छ। ज्यामिरे घाट चौकी भीरमा असोज 1 गते बेलुका अवरूद्ध भएको यातायात भोलिपल्ट बिहानैबाट सञ्चालनमा ल्याइयो भने शीतल बजार कृष्णभीर क्षेत्रमा हार्ड रक ब्लास्टिङका लागि नेपाली सेनासँग समन्वय गरी काम भइरहेको पनि प्राधिकरणले बताएको छ।
1: फ्लाई दुबईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा 7 असोजमा उडान गर्ने भएपछि पोखराका पर्यटन व्यवसायीहरू 10-25% छूट दिने गरी प्याकेज घोषणा गरेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उडानलाई दिगो बनाउन के कसरी अघि बढ़न सकिन्छ भन्ने विषयमा सरकारवाला तथा पर्यटन व्यवसायीसँग आयोजना गरेको छलफल कार्यक्रममा फ्लाई दुबईको उडान मार्फत पोखरा आउने सबै यात्रु एवं पर्यटकलाई यो छूट प्रदान गरिने समेत घोषणा उनीहरूको छ। होटल संघले उडान मार्फत पोखरा आउनेलाई होटलको मेनुमा 25% छूट दिने अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो। पहिलो उडान मार्फत पोखरा आउने पर्यटकलाई भने एक रातका लागि बस्न र खानाको व्यवस्था समेत गर्ने गरी व्यवसायीहरू उत्साहित भएका छन्।
0: अब राजनीतिक प्रसंग। जेएनजी आन्दोलन र निर्वाचनमा धक्कापछि चलेको आन्तरिक शक्ति संघर्ष र वाक युद्ध बीच अन्तत एमालेको चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा बादलले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिमा तथा राजीनामा तथा नेतृत्व हस्तान्तरणको माग सम्बन्धी प्रसंग हटाएर परिमार्जित प्रतिवेदन तयार पारेपछि अरू नेताहरूले असन्तुष्टि जनाएका छन्। पूर्व उपमहासचिव प्रदीप गिमालीले तयार पारेको प्रतिवेदन हिजो बसेको कार्यदल बैठकमा पेश गर्नुभएको हो। ओली एमालेको निर्विकल्प नेतृत्व भएको प्रतिवेदनमा उल्लेख छ। उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले भने यसमा गम्भीर असहमति जनाउनुभयो। परिमार्जित प्रतिवेदनमा पार्टी पुनर्गठनका लागि नीतिगत कार्यशैलीगत व्यवहारगत र आचरणगत सुधारका विषयहरू समेटिएका छन्। कार्यदलको समीक्षा र सिफारिश शुद्धिकरण सुदृढीकरण र रूपान्तरणका लागि 39 संकल्प शीर्षक प्रतिवेदनमा ओलीलाई एक क्रान्तिकारी नेताका रूपमा पेश गर्दै प्रतिवेदनमा उहाँसँग फरक नेतृत्व क्षमता रहेको पनि देखाउन खोजिएको छ। महासचिव पोखरेलले पेश गरेको 65 पन्नाको प्रतिवेदनको सट्टा कार्यदल हुँदै सचिवालय बैठकबाट सोमबारबाट शुरू हुने केन्द्रीय कमिटी बैठकका लागि 29 पन्नाको प्रतिवेदन पनि पेश गरिएको छ। अध्यक्ष ओलीले पार्टीभित्र आफूलाई कमजोर पार्ने वा फुटाउने प्रयास भइरहे पनि त्यस्ता प्रयास सफल नहुने बताउनुभयो। 15 संविधान दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा हिजो आयोजित कार्यक्रममा ओलीले आफूले एमालेभित्र विगतमा 10 महाभारत लडेर आजको अवस्थामा आइपुगेको दावी गर्दै अहिले भइरहेका प्रयासबाट आफू नढल्ने दावी गर्नुभयो। यसैबीच कांग्रेसको 15 महाधिवेशन अन्तर्गत पहिलो दिन 3,396 वडामा अधिवेशन सम्पन्न गरिएको छ। संस्थापन अधिवेशनमा होमिदा देउबा समूह प्रक्रिया भन्दा बाहिर देखिएको छ। शेरबहादुर र शेखरको क्षेत्रमा अधिवेशन नभएको रिपोर्टहरू प्राप्त भएका छन्। मोरङ 6 अन्तर्गत ओडामा शनिबार अधिवेशन हुन सकेन। नेता डाक्टर शेखर कोइरालाको उक्त क्षेत्रमा सदस्यता विवादका कारण अधिवेशन हुन नसकेको हो। शनिबार रोकिएको अधिवेशन आज हुने कोशी प्रदेश निर्वाचन सहजीकरण संयोजक वरिष्ठ अधिवक्ता दिल्ली बहादुर कार्कीले बताउनु भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा चलचित्र निर्माता र कलाकारको आकर्षण पश्चिम नेपालमा
5: यति मायालु दर्शकहरूलाई चाहिँ हामीले आफूले एउटा सोचेको बनाएको चलचित्र पहिलोचोटि प्रिमियर गर्न पाउनु आफैमा एकदम खुसीको कुरा र गर्वको कुरा मैले महसुस गरेको छु।
0: बंगलादेशमा विद्युत निर्यातको सहमति दिन भारतको ढिलाइ, व्यवसायीहरू उत्साहित, कार्बन व्यापार नियमावली संशोधन, आयोजना अवधि 15 वर्ष लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
7: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खारल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नुपर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
8: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाइ मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
6: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
8: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
6: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
9: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
6: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
9: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
10: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
6: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा लुम्बिनी प्रदेश लोकसेवामा बढ़दो आकर्षण, एक वर्षमा 1164 पदका लागि 89,031 दरखास्त शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै नयाँ पत्रिका कर्मी थामीको कुशको शव बनाएर अन्त्येष्टि शीर्षकमा पनि खबर प्रकाशित छ भने नयाँ पत्रिकाले थामीको परिवारलाई 30 महिनाको बेसिक तलब उपलब्ध गराउने भएको छ। त्यस्तै बेपत्ता पत्रकारका परिवारलाई महासंघले जनै 1,00,000 रूपियाँ सहयोग गर्ने पनि भएको छ। 10 भदौको भोटीकोशी बारीमा बेपत्ता नयाँ पत्रिका कर्मी टेकराज थामीको हिजो अन्त्येष्टि गरिएको छ। 24 दिनसम्म खोजी गर्दा पनि नभेटिएपछि परिवार र आफन्तजनले तत्काल परिस्थितिको मूल्याङ्कन गर्दै कुशको शव बनाएर थामी संस्कार अनुसार पशुपति आर्यघाटमा दाह संस्कार गरिएको हो। त्यस्तै भित्रपृष्ठमा करेन्ट लागेर मर्यो जंगली हात्ती रोनाल्डो शीर्षकमा पनि खबर प्रकाशित छ भने भित्रपृष्ठमा बंगलादेशमा विद्युत निर्यातको सहमति दिन भारतको ढिलाइ शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। बंगलादेशमा नेपाली बिजुली निर्यातका लागि नयाँ सहमति बनाउन भारतले ढिलाइ गरेको छ। बंगलादेशमा 40 मेगावाट विद्युत निर्यात गर्न स्रोतका अनुसार देखाइएको 24 मेगावाटको बिजुली र 24 मेगावाटको त्रिशुली र 22 मेगावाटको चिलिमे जलविद्युत केन्द्र 10 भदौको भोटेकोशी बारीले बगाएसँगै बंगलादेशतर्फको विद्युत निर्यात ठप्प छ। त्यस लगतै थप नयाँ 2 परियोजनाको विद्युत बंगलादेश निर्यात गर्न सहमति माग्दै नेपाल विद्युत प्राधिकरणले भारतलाई पत्र पठाएको थियो, तर अहिलेसम्म भारतले सहमति भने दिएको छैन। भदौमा 6,35 अर्ब विदेशी लगानी प्रतिबद्धता शीर्षकमा अर्को खबर प्रकाशित छ भने प्रदेश सरकारसँग सूचीकृत भएन कोशिका पर्यटकीय होटल शीर्षकको खबर पनि छ। त्यस्तै पोखरा विमानस्थलबाट अब अन्तर्राष्ट्रिय उडान हुने शीर्षकको खबर पनि भित्रपृष्ठमा प्रकाशित छ।
0: अन्नपूर्ण पोस्ट दैनिकमा एकै दिन 200 विस्थापितले छाडे सरकारी होल्डिङ सेन्टर शीर्षकमा देवचन्द्र भट्टले नुवाकोटबाट लेख्नु भएको खबर छापेको छ। भोटेकोशी बाढीबाट विस्थापित भई नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका प्रभावितहरू दैनिक रूपमा घट्न थालेका छन्। बाढीपछि प्रभावितहरूका लागि नुवाकोटका विभिन्न स्थानमा कायम गरिएका 13 आश्रित केन्द्रमा असोज 1 गतेसम्म 832 जना आश्रित थिए, तर एकै दिनमा 221 जना घटेर असोज 2 गते आश्रितको संख्या 611 सीमित भएको छ। विपद व्यवस्थापन प्राधिकरणले नगद राहत दिने र होल्डिङ सेन्टरमा बस्न नचाहनेहरूका लागि राहतको व्यवस्था गर्ने बताएपछि होल्डिङ सेन्टर छोड्नेहरूको संख्या बढ़िरहेको हो। भित्रीपन्नामा बाढ़ीले सड़क बगाएपछि कुहिँदै करोड़ौंको तरकारी शीर्षकमा हेमनाथ खतिवड़ाले रसुवाबाट लेख्नु भएको खबर छ। नेपाल चीन सीमा नाकाको लेन्दे खोला हुँदै भोटेकोशी नदीबाट रसुवागढ़ी नाकामा आएको बाढ़ीले सड़क सञ्जाल अवरूद्ध भएपछि आमा छोदिङमो गाउँपालिकामा बन्दाको बजार अभाव भएको छ। आमा छोदिङमो गाउँपालिका 3 गतलाङमा मात्र बन्दा बिक्रीबाट गत वर्ष प्रति परिवार 50,000 देखि 6,50,000 रूपियाँ सम्म लिएको थियो। अर्को खबर, मलेसियाको एफडब्ल्यूसीएमएस प्रकरण अन्तर्गत 25 म्यानपावर कम्पनीमाथि छानबिन शुरू भएको बारेमा पनि खबर छापिएको छ। अजबी पौडेलले यो खबर लेख्नु भएको हो। गोर्खापत्र दैनिकमा पाठ्यक्रम परिमार्जनमा सुझाव, एआई र जलवायु परिवर्तनमा चासो शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको खबर छ। शिक्षा विधेयकका लागि कार्यदल गठन गरिएको पनि खबर छ। विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीलाई तीव्रता दिन शिक्षा तथा खेलकुद मन्त्रालयले 7 सदस्यीय मस्यौदा कार्यदल गठन गरेको हो। भित्री पन्नामा कृत्रिम जलाशयबाट सिंचाई सुविधा शीर्षकमा दाङबाट लेखिएको खबर छापिएको छ। हुम्लाबाट 2 करोड़को स्याउ निकासी भएको बारेमा पनि खबर छ। दक्षिणी हुम्लाबाट 2 करोड़ भन्दा बढ़ी मूल्यको स्याउ निकासी भएको हो। हालसम्म 2,16,00,000 रूपियाँ बराबरको स्याउ निकासी भएको कृषि विकास कार्यालयका प्रमुख चुडामणि पन्तले जानकारी दिनुभएको छ। तरकारीले पायो भाउ शीर्षकमा नेपालगंजबाट लेखिएको खबर पनि गोर्खापत्र दैनिकमा छापिएको छ। आर्थिक कारोबार दैनिकमा कार्बन व्यापार नियमावली संशोधन भएको, व्यापारमा कड़ाई, आयोजना अवधि 15 वर्ष पुर्याइएको बारेमा कौशिला कुंवरले लेख्नु भएको खबर छापिएको छ।
11: कान्तिपुर दैनिकमा अडान र आदेशको बीचमा आईजीपी कार्की शीर्षकमा खबर लेखिएको छ। प्रहरीको व्यावसायिक स्वायत्तता जोगाउने अडान र राजनैतिक नेतृत्वको आदेश कार्यान्वयन गर्नुपर्ने दबावका बीच कार्की हुनुहुन्छ। असहमति जनाउने, निर्णय रोक्न खोज्ने र लिखित आदेश माग्ने गरे पनि उहाँका अडान अन्तत सम्झौतामै टुंगिने गरेको उल्लेख गरिएको छ। गौरव पोखरेलले यो खबर लेख्नु भएको हो। संविधान दिवस कार्यान्वयनको संकल्प संशोधनको बहस शीर्षकमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको खबर छ। अन्तरिम आदेशको टुंगो नलाग्दासम्म संविधान संशोधनको बाटो रोकिन्छ कि रोकिँदैन शीर्षकमा कृष्ण बहाब र अजय सिंह महराले लेख्नु भएको खबर छ। सर्वोच्च अदालतले प्रतिनिधि सभा नियमावलीको नियम 140(11) सहित नियम 259 अर्को आदेश नभएसम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएपछि अन्तिम आदेश नआएसम्म संविधान संशोधन प्रक्रिया के हुन्छ भन्ने प्रश्न खड़ा भएको उल्लेख गरिएको छ। भित्री पन्नामा ढुंगे बेत्रावती सड़क दलदल र भीरले ट्र्याक खोल्न कठिन शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको खबर छ। बाढ़ी आएको 24 दिन बित्दा पनि रसुवा नुवाकोट र धादिङ सदरमुकाम अझै सड़क सम्पर्कमा नजोडिएको उल्लेख गरिएको छ। ग्यास अभावले रेस्टुरेन्टका मेनु कटौती गरिएको, चिया पसलमै चिया नपाइएको बारेमा पनि प्रकृति दहाल र समर्पण श्रीले खबर लेख्नु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। रूसले युरोपेली संघका प्रतिनिधिहरूलाई लक्षित गर्दै आफ्नो प्रवेश निश्चित सूची व्यापक रूपमा विस्तार गरेको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा युरोपेली संघका संस्था सदस्य राष्ट्र तथा रूस विरोधी गतिविधिलाई समर्थन गर्ने केही युरोपेली राष्ट्रका प्रतिनिधिहरूलाई रूस प्रवेशमा प्रतिबन्ध लगाएको उल्लेख गरिएको हो। मन्त्रालयका अनुसार नयाँ सूचीमा युक्रेनलाई सैन्य सहायता उपलब्ध गराउने निर्णयमा संलग्न व्यक्ति, रूसको क्षेत्रीय अखण्डता कमजोर पार्ने गतिविधिमा संलग्न व्यक्ति, रूस विरूद्ध प्रतिबन्ध लगाउने प्रक्रियामा सहभागी व्यक्ति वा तेस्रो मुलुकसँग रूसको सम्बन्धमा क्षति पुर्याउने गतिविधिमा संलग्न व्यक्तिलाई समेत समावेश गरिने बताइएको छ। यता रूसले युक्रेनबाट गैर कानूनी रूपमा गाभेको दावी गरिरहेका क्षेत्रमा बासिन्दालाई पहिलो पटक आफ्नो संसदीय निर्वाचनमा सहभागी गराएको छ। क्रेमलिनले आफ्नो नियन्त्रणलाई सुदृढ गर्ने प्रयासका रूपमा अघि बढ़ाएको यस कदमले युक्रेनले कड़ा विरोध गरेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रूसमाथि आर्थिक दबाव बढ़ाउने उद्देश्यले ल्याएको नयाँ प्रतिबन्ध सम्बन्धी विधेयकमा हस्ताक्षर गर्नुभएको छ। कंग्रेसका दुवै सदनबाट पारित भएको उक्त कानूनले रूसको ऊर्जा तथा रक्षा क्षेत्र, रूसी अधिकारी र मस्को प्रतिबन्ध छल्न प्रयोग हुने पानी जहाजलाई लक्षित गरिएको छ।
11: साझा खबरमा अब खेल खबर। जापानको नागोया शहरमा भव्य समारोहका बीच 20 एसियन खेलकुद प्रतियोगिता एसियाडको हिजो उद्घाटन भएको छ। मिजुहो एथलेटिक्स संघशालामा जापानका सम्राट नारू हितोले उद्घाटन गर्नुभयो। समारोहमा जापानका राजपरिवारका सदस्यहरू मासाको प्रिन्स आकिशिनो उपस्थित हुनुहुन्थ्यो। यसैगरी 20 एसियाड आयोजक कमिटिका अध्यक्ष ओहोमुरा हिदेकी, ओलम्पिक काउन्सिल अफ एसिया ओसिएका शेख बिन ओजन जो अन बिन हमाद अल थानी लगायतको पनि उपस्थिति रहेको थियो। नेपालको यस पटक स्वर्ण पदकको आशा गरिएको खेल कराते पनि हो। यसमा पनि कराटेमा 68 केजी तौलमाथि प्रतिस्पर्धा गर्ने एरिका गुरूङको खेल आइतबार आज छ। पछिल्लो संस्करणमा उहाँले ऐतिहासिक रूपमा नेपाललाई रजत दिलाउनु भएको थियो। नेपालले जापानको नागोया र आइची शहरमा शनिबारदेखि आधिकारिक रूपमा विश्व एसियाली खेलकुद एसियाडमा स्वर्ण सहित दोहोरो पदक जित्ने लक्ष्य राखेको छ। यही दुर्लभ लक्ष्य सुम्ने लक्ष्यका साथ नेपाली टोली जापानमा छ। यो अभियान 3 वर्षदेखि शुरू भएको थियो। नेपाल क्रिकेट संघ क्यानले शनिबार तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको खेल तालिका सार्वजनिक गरेको छ। क्यानले आगामी 9 कार्तिकदेखि 5 मंगिरसम्म त्रिवे क्रिकेट मैदानमा हुने एनपीएलको उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स बीच हुने जनाएको छ। प्रतियोगिताको उद्घाटन खेल कार्तिक 9 गते दिउँसो 4:30 बजे हुनेछ। पछिल्लो सिजनमा लुम्बिनीले लगातार दोस्रो पटक फाइनल स्थान बनाएको सुदूरपश्चिमलाई हराउँदै पहिलो पटक उपाधि जितेको थियो। ज्ञानले दोस्रो संस्करण प्यारापेट सहित फ्लड लाइटमा आयोजना गरेको थियो। 2 संस्करण पूरा भइसक्दा एनपीएलमा डीआरएसको चर्चा पनि चलिरहेको छ। ज्ञानले दोस्रो संस्करणमै डीआरएस प्रविधि राख्ने कसरत गरेको थियो तर त्यो सम्भव भएन। यसपटक त्यो संस्करणमा डीएसआरको सम्भावना भएको ज्ञानले जनाएको छ।
1: पश्चिम नेपालका दर्शक खोज्दै निर्देशक निर्माताको निरन्तर भ्रमण र संवाद रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: प्याज एक्सएल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एक्सएल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एक्सएल नेपालकै लागि।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब पश्चिम नेपालमा चलचित्रको बजारको कुरा। नेपाली चलचित्रको बजार विस्तार हुँदै गएपछि कलाकार, निर्माता र निर्देशकको ध्यान पश्चिम नेपालतर्फ केन्द्रित हुन थालेको छ। चलचित्र प्रदर्शन अघि पछि प्रचार प्रसार र दर्शकसँग प्रत्यक्ष सम्वादका लागि निर्माण टोलीहरू नेपालगंज सहित पश्चिम नेपालका विभिन्न शहरमा पुग्न थालेका छन्। त्यही क्रममा काठमाडौँमा केन्द्रित हुँदै आएको चलचित्रको प्रिमियर यसपटक भने नेपालगंजबाटै गरिएको छ।
14: नेपालगंजमा अहिले दुईवटा सिनेमा हल सञ्चालनमा छन्। पछिल्लो समय नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेपछि नेपालगंज पश्चिम नेपालमा चलचित्र प्रदर्शनका लागि महत्वपूर्ण बजारका रूपमा स्थापित हुँदै गएको चलचित्रका निर्माता र कलाकारको गतिविधिबाट भन्न सकिन्छ। असोजमा प्रदर्शनमा आउन लागेको चलचित्र बा एक योद्धाको विशेष प्रदर्शनी नेपालगंजमा गरिएको छ।
15: नमस्ते नेपालगंज, आर यू रेडी टु वाच द मुभी?
14: चलचित्रको नियमित प्रदर्शन अघि विशेष प्रदर्शन गर्ने र दर्शकहरू पनि विशेष व्यक्तित्व रहने अभ्यास सामान्यतया काठमाडौँमा देखिन्थ्यो, तर पश्चिम नेपालका दर्शकले नेपाली चलचित्रलाई दिएको माया र साथका कारण पनि नेपालगंजमा आफूहरू आएको निर्देशक तथा चर्चित संगीतकर्मी हरिलम्साल बताउनुहुन्छ।
5: नेपालगंजका दर्शकहरू नेपाली चलचित्रलाई एकदमै अगाध माया गर्नुहुन्छ भनेर सुनेको थिए। वास्तवमा यो खाले माया सदैव नेपाली चलचित्रले पाइरहोस्। अझ खुसीको कुरा, यति मायालु दर्शकहरूलाई चाहिँ हामीले आफूले एउटा सोचेको बनाएको चलचित्र पहिलोचोटि प्रिमियर गर्न पाउनु आफैमा एकदम खुसीको कुरा र गर्वको कुरा मैले महसुस गरेको छु।
14: नयाँ नेपाली चलचित्र प्रदर्शन अघि र पछि पनि प्रचार प्रसारका लागि कलाकार, निर्माता तथा निर्देशकको टोली नेपालगंज, दाङ, धनगढ़ी लगायतका पश्चिम नेपालका शहरमा अनिवार्य रूपमा पुग्ने गरेका छन्। कलाकार दिव्यदीप पन्त:
16: धेरै जस्तो प्रेमियरहरू यस्तो शोहरू काठमाडौँमै सीमित भइराखेको छन्। नेपाली चलचित्रलाई काठमाडौँ बाहिर यस्ता इभेन्टहरू स्पेसली आइराख्न एकदमै जरुरी छ, दर्शकसँग जोड्न जरुरी छ।
14: बाँकेमा, धनगढ़ीमा र दाङमा सिनेमा घर छन्। अभिनेत्री सुहाना थापा पश्चिम नेपालका दर्शकको माया बिर्सन नसकिने बताउनुहुन्छ।
15: गर्वशील भइरहेको छ किनभने र यही आएर हजुरहरूसँग बसेर हेर्न पाउँदाखेरि आई एम भेरी ग्रेटफुल एन्ड भेरी अनर्ड।
14: काठमाडौँ उपत्यका बाहिर नेपालगंजमा चलचित्रको भव्य प्रिमियर हुनु सकारात्मक र उत्साहजनक रहेको चलचित्र हल सञ्चालक बताउँछन्। नेपालगंज सिने रोयलका सीईओ रितेश श्रेष्ठ:
17: राम्रो मौका पनि हो हामीले आफ्नो ठाउँलाई प्रस्तुत गर्न। हामी पनि छौँ बाहिर, भ्यालीभन्दा बाहिर चाहिँ यसरी नेपालगंज भएको छैन, यो चाहिँ पहिलो भएको हुनाले चाहिँ हामी एक्साइटेड छौँ। पूर्ण बहादुर सारङ्गीदेखि र पछाडितिर नेपाली फिल्मको चाहिँ बिजनेस एकदमै राम्रो भइसकेको छ होइन। हामीले चाहिँ अब करोड क्लबमा पनि धेरै फिल्महरू अब पुगी पनि सकेका छौँ। व्यापार हिसाबले पनि एकदमै राम्रो छ। धेरै चलिरहेको हिन्दी फिल्मलाई पनि पछाडि पारिसकेको छ नेपाली फिल्मले।
14: नेपालगंजमा चलचित्र हेर्न सुर्खेत, बर्दिया लगायतका क्षेत्र तथा भारतीय सीमावर्ती क्षेत्रबाट समेत दर्शक आउने गरेका छन्। निशु जोशी, CIN रेडियो, कृष्ण सारे फिल्म, नेपालगंज, बाँके
17: हुनाले चाहिँ हामी एक्साइटेड छौँ। पूर्ण बहादुर सारङ्गीदेखि र पछाडितिर नेपाली फिल्मको चाहिँ बिजनेस एकदमै राम्रो भइसकेको छ होइन। हामीले चाहिँ अब करोड क्लबमा पनि धेरै फिल्महरू अब पुगी पनि सकेका छौँ।

0: सक्नु अघि मुख्य मुख्य खबर फेरिएको छ।
1: बाढ़ी प्रभावित राखिएको होल्डिङ सेन्टरमा 270 भन्दा बढ़ीलाई रुगा खोकी र ज्वरो, सड़क बगाएपछि कुहिँदै करोटौं वो तरकारी। पुननिर्माण र जलवायु न्यायमा साथ खोज्न अर्थमन्त्री न्यूयोर्क, दोहा र बैंकक जाँदै।
0: कांग्रेस 15 महाधिवेशन अन्तर्गत पहिलो दिन 3,000 भन्दा बढ़ी ओडामा अधिवेशन। एमाले अध्यक्ष ओलीको निर्देशनमा नेतृत्व हस्तान्तरणको प्रसंग हटाएर प्रतिवेदन तयार, नेता पौडेल र पोखरेलको असहमति।
1: बंगलादेशमा विद्युत निर्यातको सहमति दिन भारतको ढिलाई, पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने भएपछि व्यवसायी उत्साहित। कार्बन व्यापार नियमावली संशोधन, आयोजना अवधि 15 वर्ष।
0: रूसले युरोपेली संघका प्रतिनिधि लक्षित प्रतिबन्ध नीति विस्तार गर्दै। युक्रेनी क्षेत्रमा संसदीय निर्वाचन, अमेरिकाले रूसमाथिको नयाँ प्रतिबन्ध सम्बन्धी विधेयक ल्याउँदै।
1: र जापानमा शुरू विश्व एसियाली खेलकुदमा कराटेतर्फ आज एरिका गुरूङले खेल्दै, तेस्रो एनपीएलको पहिलो खेल लुम्बिनी र सुदूरपश्चिम बीच हुने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मार्सापले कोत्रोकै शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद रिमा विश्वकर्मा, जसले राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न सामाजिक सञ्जालमा समाचार वाचन गर्दै हरेक दिन जस्तो राख्ने गरिएको थियो, यद्यपि पछिल्लो समयमा त्यो केही रोकिएको जस्तो देखिन्छ। र ग्रे जोनको रिपोर्ट पनि निकै चर्चा छ। यसबारेमा राजसभा सभापतिदेखि सांसदहरूलाई समेत पत्रकारले पटक पटक प्रश्न सोध्दै आएका छन्। यहाँ एउटा खुल्ला स्थान जस्तो देखिएको छ, जहाँ राष्ट्रपा सभापति लामिछाने बाहिर निस्कदै गर्दा त्यहाँ पत्रकारहरूले बाटोमै रोकेका छन्। ग्रे जोनको रिपोर्टको बारेमा के हो भन्ने बारेमा सोधेको जस्तो देखिन्छ। र सभापति लामिछाने जस्ता देखिने व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, रिमाले वाचन नगरेको समाचार कसरी साँचो हुन्छ त? मलाई यो केही पनि थाहा छैन।
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: आवाज विहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz.
1: The grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: कृता शासकीय स्वरूप निर्वाचन प्रणाली संघीयता जनप्रतिनिधिको संख्या न्यायपालिका तथा संवैधानिक निकायको पुनर्संरचना लगायतका विषय संशोधनका सम्भावित एजेण्डाका रूपमा उठेका छन् तर संविधान संशोधन केवल राजनीतिक दल वा सरकारको चाहनाले मात्र हुने विषय होइन संविधानले नै संशोधनको विधि र सीमाहरू तोकेको छ त्यसैले संविधानका कुन प्रावधान पुनरावलोकन गर्न सकिन्छ कुन विषय संशोधन गर्न मिल्दैन र संशोधन गर्दा राष्ट्रिय सहमति कति आवश्यक हुन्छ भन्ने महत्वपूर्ण प्रश्न छन् संविधान संशोधनका लागि तयार पारिएको बहस पत्र र त्यसका केही प्रस्तावमाथि पनि प्रश्न उठेका छन् प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि सांसद मन्त्री बन्न नहुने निर्वाचन प्रणाली परिवर्तन प्रदेश तथा जनप्रतिनिधिको संख्या घटाउने जस्ता विषय बहसमा छन् आजको कार्यक्रममा हामी संविधान दिवसको अवसरमा संविधानले 10 वर्षमा के दियो समस्या कहाँ देखियो के संशोधन आवश्यक छ र संशोधनको सही बाटो के हो भन्ने विषयमा कुराकानी गर्छौ हामीसँग हुनुहुन्छ संवैधानिक कानूनका जानकार तथा युवा कानूनका अध्येता कुशल गैरे कुशल गैरेजी तपाईँलाई उज्यालोमा स्वागत छ
4: धन्यवाद सर
3: तपाईँ संवैधानिक कानूनका जानकार हुनुहुन्छ कानूनका अध्येता हुनुहुन्छ र नवयुवाको प्रतिनिधित्व गर्नुहुन्छ होइन नवयुवा हुनुहुन्छ आज हामी अलि बढी यो संविधानको एक दशक पूरा भएको अवसर पारेर संविधान संशोधन र नवयुवाले खोजेको संविधानमा संशोधनका कुराहरूमा अलि बढी केन्द्रित रहेर कुरा गर्छौं सबैभन्दा पहिले चाहिँ यो संविधानको 10 वर्षको अभ्यासलाई तपाईँले कसरी हेर्नु भएको छ
4: अब संविधानको 10 वर्षको अभ्यास भनेर यसलाई 10 वर्ष निरपेक्ष रूपमा हेरेर पनि हुँदैन यो चाहिँ तपाईँको हामीले नेपालको संवैधानिक इतिहासलाई नै सापेक्षतामा राखेर हेर्नुपर्छ नेपालको संविधान अथवा संवैधानिक इतिहासको सापेक्षतामा राखेर हेर्दै गर्दाखेरि चाहिँ तपाईँको के देखिन्छ भन्दाखेरि चाहिँ नि हरेक आन्दोलन भएको छ आन्दोलनले चाहिँ नेपाली जनतालाई चाहिँ उकास्नका लागि चाहिँ बाचा अथवा बाचापत्र हिसाबले चाहिँ आन्दोलन भएको छ र त्यही आन्दोलन संस्थागत हुन नसकेर त्यही आन्दोलनको गर्वबाट अर्को आन्दोलन जन्मिएको छ त्यसकारणले यो आन्दोलनको श्रृङ्खला मध्येबाट पनि त्यो जुन संस्थागत सुधार हरेक संविधानले गर्नुपर्छ भनेर बोकेका थियो त्यो संस्थागत सुधार चाहिँ भएन कि हुन सकेन कि भन्ने चाहिँ सापेक्षतामै राखेर हेर्दाखेरि चाहिँ त्यही देखिन्छ र तपाईँको अब 2072 सालको संविधानदेखि 2082 सालमा आउँदै गर्दाखेरिको अवस्थामा यसका केही सकारात्मक पाटाहरू पनि छन् यसका केही नकारात्मक भन्दा पनि यसमा सुधार्नु
3: पर्ने
4: अब सकारात्मक कुरा गर्ने हो भने चाहिँ यो एउटा समग्र संविधान हो तपाईँले यो संविधानको संरचना र बनोट हेर्नुहुन्छ भने यसमा 308 वटा धाराहरू छन् 308 वटा धारा भनेको एउटा संविधानको लागि व्यापक हो यो व्यापक हुनु कति सही अथवा चाहिँ यसमा अत्याधिक डिटेल्स हुनु कति सही गलत भन्ने कुरा चाहिँ आफ्नो ठाउँमा छ तर यसको सकारात्मक पाटोको कुरा गर्दै गर्दाखेरिको अवस्थामा चाहिँ सबैभन्दा पहिला हामीले यसमा के बुझ्नुपर्छ भने यसले नागरिकलाई चाहिँ मौलिक हकको रूपमा चाहिँ के गरेको छ भने आश्वस्त पारेको छ जस्तो मौलिक हकको कुराहरू भयो त्यस पछाडि चाहिँ सीमान्तकृत वर्गका लागि चाहिँ उसले गरेको समानुपातिक प्रतिनिधित्वका कुराहरूदेखि लिएर चाहिँ तपाईँको जति पनि यो चाहिँ राज्य व्यवस्थाका लागि चाहिँ जुन एउटा सठिक व्यवस्थाहरू गरेको छ न्यायपालिकाको स्वतन्त्रताका लागि संरचनाहरूको व्यवस्था गरेको छ संवैधानिक आयोगको व्यवस्थाहरू गरेको छ यसलाई चाहिँ हामीले के गर्न सक्छौ भन्दा यो संविधानमा लेखिनुपर्ने चीजहरू थिए तर यसको प्रयोगको सन्दर्भमा आएको चुनौतीको बारेमा चाहिँ
3: कार्यान्वयनको पक्ष चाहिँ
4: हजुर कार्यान्वयनको पक्षमा चाहिँ हामीले चर्चा गर्नुपर्ने हुन्छ र विशेष गरी त्यही मैले तपाईँलाई अघि भनेका सकारात्मक बुदाहरूमा चाहिँ कहाँ कहाँ संशोधन गर्नुपर्ने छ र कार्यान्वयनमा कहाँ फितलो भइरहेछ भन्ने चाहिँ चर्चाको विषय हो।
3: अब त्यो कार्यान्वयनकै कुरा गर्दा तपाईँले भने जस्तो एउटा समावेशी प्रतिनिधित्व होइन मौलिकको व्यवस्था र सीमान्तकृत समुदायको हक अधिकारका अरू कुराहरू र अलिकति नयाँपन होइन पहिलेको संविधान भन्दा अब यो आन्दोलन 2062-63 जनआन्दोलनपछि संविधान सभापछि होइन नागरिकको प्रतिनिधिले लेखेको संविधानमा धेरै कुराहरू अटाएका छन्। अब त्यो कार्यान्वयन पक्षको कुरा गर्दा चाहिँ कस्तो छ त तपाईँले हेर्दाखेरि अब मौलिक हकै कुरा गर्नुहोस् होइन समावेशी प्रतिनिधित्वको कुरा गर्नुहोस् कस्तो छ त कार्यान्वयन पक्ष
4: कार्यान्वयनको पक्षमा हेर्दै गर्दाखेरिको अवस्थामा चाहिँ यसका व्यवस्थाहरू सुदृढ हुँदै गर्दाखेरिको अवस्थामा पनि यसको कार्यान्वयनको सन्दर्भमा चाहिँ जसले चाहिँ कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी बोकेका छन् उनीहरू चाहिँ चुकेका हुन् कि भन्ने जस्तो चाहिँ देखिन्छ। जस्तै तपाईँले यसो मिहिन रूपमा चाहिँ नेपालको संविधानको धारा 1 हेर्नुहुन्छ भने त्यहाँ के भनिएको छ त भने संविधानको पालना गर्नु चाहिँ हरेक नागरिकको कर्तव्य हुन्छ भनेर भनेको छ। अब यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने नागरिकले आफ्नो कर्तव्य पालना गर्छन् तर यहाँनिर कर्तव्य बोध अझै बढी कसले गर्नुपर्ने छ भने जो चाहिँ नेतृत्वदायी भूमिकामा छन् अथवा जो राज्य सञ्चालनको भूमिकामा छन् उनीहरूले चाहिँ संविधान कार्यान्वयनको लागि चाहिँ मुख्य भूमिका चाहिँ निर्वाह गर्नुपर्ने हुन्छ यहाँनिर र चुकेको कहाँनिर छ भने नेतृत्वबाट नै चुकेको छ। होइन यो शङ्काको सुविधा मैले लगायत नागरिकले कसरी पाउँछन् भन्दै गर्दाखेरिको अवस्थामा नेपालको संविधानमा तपाईँको भाग 2 नागरिकताको व्यवस्था गरेर आमा वा बुबाको नामबाट नागरिकता लिन पाइने भनेर भनिन्छ तर अझै पनि आमाको नामबाट नागरिकता लिनको लागि चाहिँ सर्वोच्च अदालतको ढोका ढकढकाउनु पर्ने बाध्यता
3: होइन
4: पाउनको लागि चाहिँ एउटा युजुअल रूट हुन्छ एउटा चाहिँ एक्स्ट्रा अर्डिनरी अथवा रूट हुन्छ। अब यहाँनिर चाहिँ संविधानमा लेखिएको व्यवस्थालाई चाहिँ सहज रूपमा हासिल गर्न सकिँदैन भने त्यसलाई हामीले सफलताको मापकको रूपमा हेर्ने कि नहेर्ने भन्ने कुरा चाहिँ रहन्छ। अब हेर्नुहोस् है जस्तो यो संविधानप्रति चाहिँ नेपाली नागरिकले स्वामित्व ग्रहण गर्छन् कि गर्दैनन् भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ। जस्तै स्वामित्व ग्रहण गर्नका लागि अथवा त्यो संवैधानिक व्यवस्थाप्रति पब्लिक ट्रस्ट नभएकै कारणले गर्दाखेरि त्यो क्षयीकरण भएकै कारणले गर्दाखेरि त त्यो आन्दोलनको रूपमा प्रकट भयो होइन। अब जनताले के देखाएको छ त भन्दाखेरि चाहिँ नि सरकार परिवर्तन भइरहेछ स्थायित्व छैन होइन प्रधानमन्त्रीले चाहिँ विश्वासको मत ताकेता लिन परिरहेको परिरहेकै छ
3: परिरहेकै
4: थियो होइन भनिसकेपछि जनताले त के देख्छन् भन्दाखेरि त यो व्यवस्थामा त अस्थिरता मात्रै रहेछ होइन प्रदेशमा हेर्छन् संघको समीकरणले गर्दाखेरि प्रदेशको चाहिँ तपाईँको चाहिँ समग्र संस्था त्यो जुन समीकरण बदलिनुपर्ने अवस्था आइरहेको छ होइन भनेपछि जनताले के देख्छन् त भन्दाखेरि चाहिँ यो अस्थिरता देख्छ अनि यो अस्थिरता देखिसके पछाडि चाहिँ दोष कहाँ निर्देशित हुन्छ भन्दाखेरि चाहिँ त्यो संविधान र संवैधानिक व्यवस्थाप्रति निर्देशित हुन्छ अनि त्यो भनिसके पछाडि के भयो अन्तत गएर चाहिँ जनताले चाहिँ ए यो व्यवस्था ठिक रहेन रहेछ यो संविधानले चाहिँ बाचा गरे अनुसार चाहिँ पूरा गर्न सक्दो रहेन रहेछ भनेर देखिने चाहिँ भयो यहाँनिर।
3: त्यो अब तपाईँले भने जस्तै संविधानमा धेरै कुराहरू समेटिएका छन् राम्रा कुराहरू मौलिकको कुरा गर्नुभयो होइन शिक्षा स्वास्थ्यको कुरा गर्नुभयो समावेशी प्रतिनिधित्व कुरा समेटिएका छन् तर व्यवहारमा चाहिँ अझै पनि संविधानमा लेखिए जस्तो भएको छैन त्यस कारणले गर्दाखेरि नागरिकमा निराशा आएको छ र तपाईँले भन्नुभयो कुशल गैरी तपाईँ नवयुवाको प्रतिनिधित्व गर्नुहुन्छ संवैधानिक कानूनका जानकार हुनुहुन्छ कानूनका अध्येता हुनुहुन्छ तपाईँ कानून विषय लिएर पढिरहनु भएको छ आज हामी अलिक बढी नवयुवाको आँखाबाट यो संविधानकोमा भएको व्यवस्था र अब संविधान संशोधनको बहस चलिरहँदाखेरि कसरी संशोधन गर्नुपर्छ भन्ने कुरामा केन्द्रित रहेर कुरा गरिरहेका छौँ। यो संविधान संशोधनको विषयमा अलि हामी एकछिनपछि जाउँला। जस्तो अब अघि नै हामी भनिहालौँ संविधान जारी गर्दा नागरिकका अपेक्षा र आजको अवस्था बीच चाहिँ सबैभन्दा ठूलो अन्तर तपाईँले कहाँ देख्नु भएको छ?
4: अब यस्तो कुरा छ यसमा चाहिँ पहिलो कुरा हामीले बुझ्नु के पर्छ भने संविधानको कारण संविधान चाहिँ नागरिकको जीविकासँग जोडिएको छ कि छैन भन्ने कुरा चाहिँ बुझ्न जरुरी छ। अब तपाईँको चाहिँ नागरिकले समग्र रूपमा विश्वास गर्ने भनेको सेवा प्रवाहमा हो अथवा त्यो सेवा प्रवाह चाहिँ जनमैत्री छ अथवा चाहिँ उसले खोजेको सेवा सुविधा र संविधानमा भएको जति पनि व्यवस्था जस्तो शिक्षाको कुरा गर्नुहुन्छ निशुल्क स्वास्थ्यको कुरा गर्नुहुन्छ भूमिहीन दलितलाई चाहिँ एक पटकका लागि राज्यले चाहिँ भूमि व्यवस्था गराउनु पर्ने कुराहरू गर्नुहुन्छ अथवा चाहिँ अपाङ्गता मैत्री शिक्षा अथवा चाहिँ ती किसिमका सम्पूर्ण कुराहरू संविधानमा छ। तर अब त्यो कुराले चाहिँ नागरिकलाई चाहिँ सहज भएको छ कि छैन त्यो प्राप्ति गर्नको लागि भनेको यो अन्तत्वगत्व गएर जस्तो अहिलेको सरकारले पनि भनिरहन्छ नि सुशासनको कुरा सेवा प्रवाहको कुरा ढिलासुस्ती नगर्नुपर्ने कुराहरूदेखि लिएर हो यहाँनिर चाहिँ ठूलो खाडल चाहिँ देखिन्छ संवैधानिक बाचा र सेवा प्रवाहको बीचमा जुन खाडल छ त्यो खाडल चाहिँ पुर्नुपर्ने अवस्था चाहिँ देखिन्छ। जस्तो चाहिँ मलाई लाग्छ।
3: भनेपछि संविधानका प्रावधान चाहिँ कार्यान्वयन हुन सकेका छैनन् होइन, धेरै प्रावधानहरू।
4: हजुर हजुर।
3: अब यो संविधानमा प्रावधानहरू कार्यान्वयन हुन नसक्नुमा चाहिँ संविधानकै कमजोरी हो कि राजनीतिक नेतृत्व र राज्य सञ्चालनको नेतृत्व गर्नेहरूको कमजोरी हो?
4: अब यसमा चाहिँ संविधानको कमजोरी भन्दा पनि अब संविधान चाहिँ कस्तो हुन्छ भने अब तपाईँको चाहिँ कि त पूरा गर्न सकिने हाम्रो देशको चाहिँ आर्थिक अवस्था कस्तो छ र हामीले कतिको डेलिभरी गर्न सक्छौँ भन्ने कुराको चाहिँ चेत भएर संविधान लेखिएको भए चाहिँ भाग तिनमा जति बाचा गरिएको छ त्यति बाचा गरिँदैनथ्यो होला। त्यसकारणले मेरो नजरमा यो संविधान भनेको चाहिँ आशावादी हो तर अलिकति महत्वाकांक्षी संविधान पनि हो होइन। त्यसकारणले के भनिन्छ भन्दा बीआर अम्बेडकरले पनि के भन्नुहुन्थ्यो भन्दाखेरि चाहिँ जुन संविधान चाहिँ कार्यान्वयन योग्य छ त्यो संविधान चाहिँ सफल हुन्छ भनेर भन्नुभएको थियो होइन। महत्वाकांक्षी हुनु अथवा चाहिँ आशावादी हुनु नराम्रो होइन होइन, तर जुन कुरा चाहिँ कालान्तरसम्म पनि प्रदान गर्नका लागि मुस्किल हुन्छ भने त्यो लेख्नेले लेखि गए तर आउने कालान्तरमा आउने सरकारले चाहिँ त्यसको अपजसले जहिले पनि खेपिरहन पर्ने चाहिँ हुन्छ जस्तो मलाई लाग्छ।
3: भनेको त्यो राज्य सञ्चालनको नेतृत्वको कमजोरीले गर्दाखेरि चाहिँ कारण हुन नसकेको राजनीतिक नेतृत्वको कारणले संविधानमै कमजोरी भन्दा पनि यो संविधान कार्यान्वयन जसले गर्नुपर्ने हो उसले कार्यान्वयन नगर्दाखेरि चाहिँ संविधान भाव अनुसार हुन सकेन भन्ने तपाईँलाई लाग्छ होइन। अब अहिले यो संविधान संशोधनको बहस चलिरहेछ, यो किन यो बेला चाहिँ संविधान संशोधनको बहस उठ्यो जस्तो लाग्छ तपाईँलाई?
4: अब यसमा हामीले अघि पनि चर्चा गरेका थियौँ, एक दशकको कुरा जुन गरेका थियौँ। जस्तो मेरो विचारमा चाहिँ जस्तो तपाईँले संविधानमा हेर्नुहुन्छ भने संवैधानिक आयोगको पुनरावलोकन चाहिँ 10 वर्षमा गर्ने भनेको छ, त्यसपछि निर्वाचन क्षेत्र निर्धारण गर्ने कुरा जुन छ त्यो 20 वर्षमा हुने भनेर भनेको छ। तर यो संविधानमा अझै एउटा छुटेको प्रावधान चाहिँ मलाई के हो जस्तो लाग्छ भने यो संविधानकै पुनरावलोकन गर्नको लागि पनि एउटा समय सीमा तोक्दिया भए चाहिँ अझै त्यो बहस गर्नको लागि चाहिँ यसलाई कन्स्टिट्युसनल ड्युटी फिल हुन्थ्यो होइन। भनेको त्यही कुरा संवैधानिक आयोगलाई लेख्न सकिन्छ, त्यही कुरा चाहिँ निर्वाचन क्षेत्र निर्धारण गर्ने सन्दर्भमा 20 वर्ष भनेर लेख्न सकिन्छ भन्ने यो संविधानकै सवालमा चाहिँ लेख्या भए चाहिँ अझै
3: भनेको तपाईँले संविधानमै यो संविधान चाहिँ यति वर्षपछि फेरि पुनरावलोकन गर्नुपर्छ भनेर लेखेको भए राम्रो हुन्थ्यो,
4: त्यो लेखेको भए चाहिँ राम्रो हुन्थ्यो। अब यो अहिले नै किन आवश्यक छ भन्दै गर्दाखेरि चाहिँ जस्तो यो कुरा त प्रकटीकरण भयो, जेन्जी आन्दोलनले पनि प्रकट गरिदिएको अवस्था छ। भन्न खोजेको के हो त भन्दाखेरि चाहिँ विद्यमान व्यवस्थाप्रति यति धेरै वितृष्णा बढ़िरहेको छ, चाहे त्यो युवा वर्गको होस् चाहे त्यो चाहिँ वयस्क वर्गको होस् अथवा वृद्ध वर्गको होस् होइन, यति धेरै वितृष्णा बढ़िरहेको छ भने जनताले के चाहन्छन् अथवा चाहिँ जनताको के विषयमा चित्त नबुझाई हो भन्ने विषय चाहिँ जान्नुपर्ने चाहिँ एउटा यो कन्स्टिट्युसनल ड्युटी नै हुन आउँछ होइन। त्यस कारणले गर्दाखेरि चाहिँ यो कुरा त अझ समय सान्दर्भिक पनि भयो भन्नाले अब यो संविधानप्रति नै प्रश्न उठिसके पछाडि संविधानलाई एकपटक पुनरावलोकन गर्नुपर्ने दायित्व त रहन्छ नै त होइन। त्यस कारणले गर्दाखेरि यसलाई एकचोटि पुनरावृत्ति चाहिँ गर्नुपर्छ भन्ने कुरा चाहिँ रह्यो
3: हो। त्यही भएर त्यो बहस भयो। अहिले अर्को कुरा चाहिँ कतिपय समुदायले अपनत्व ग्रहण गर्न नसकेको पनि हो संविधान यो बीचमा।
4: हजुर, यो विषयमा चाहिँ म आफू पनि अध्ययन गर्ने र केही समय पैरवी पनि मैले गरेँ। यो विषय चाहिँ के हो भने म पटक पटक अघि पनि मैले भनेको थिएँ, जब राज्यमा भएका जस्तो राज्य भनेको त नेपालको संविधानको धारा 3 हेर्नुहुन्छ भने त्यहाँ त राज्यलाई परिभाषित गरिएको अवस्था छ, त्यहाँ भएका हरेक तबका हरेक क्षेत्र हरेक वर्ग हरेक समुदायले चाहिँ यो संविधानप्रति यो राज्यप्रति अपनत्व ग्रहण गरे कि गरेनन् भन्ने कुरा एउटा मापकको रूपमा रहन्छ। अब यसमा मेरो बुझाइ के छ भने जस्तो संक्रमणकालीन न्याय भनेर हामी जुन भन्छौँ ट्रान्जिसनल जस्टिस, ट्रान्जिसनल जस्टिसका पीड़ितहरूले अझैसम्म पनि त्यो न्याय पाउनका लागि विभिन्न लेजिस्लेटिभ इन्स्ट्रुमेन्ट्सहरू विधायकी व्यवस्थाहरू गरिए तर अझैसम्म पनि संक्रमणकालीन न्यायका पीड़ितहरूले न्याय पाउन सकेका
3: छैन। एउटा आयोगै बन्न सक्यो,
4: एउटा आयोग बन्न पनि ढिला भयो तपाईँको 2063 शान्ति सम्झौता भइसकेपछि, त्यो जुन 7-8 वर्ष जुन छ 7-8 वर्ष चाहिँ भ्याक्युमको अवस्थामा रह्यो भनेको नियमित अदालत अथवा चाहिँ नियमित यो फौजदारी न्याय प्रणालीले काम गरेको अवस्था छ। 71 सालमा गएर तपाईँको बन्छ विधेयक आउँछ, ऐन आउँछ, त्यसलाई पनि सर्वोच्च अदालतले विभिन्न समयमा स्ट्राइक डाउन गरिदिन्छ, मानवाधिकार मैत्री भएन, यो भएन, त्यो भएन भनेर स्ट्राइक डाउन गरिदिन्छ। अनि भर्खरै 2081-82 चाहिँ जुन विधेयक आयो, ऐन पारित पनि विधेयक पारित भएर ऐन पनि जुन भयो, त्यो पनि अझैसम्म पनि के भएको छैन भने आयोगको पुनर्गठन र पुनर्संरचना भएर 4 वर्षको पदावधि तोकिएको थियो। अब त्यो 4 वर्षको टेन्योर सकिन लागिसक्यो। त्यसमा चाहिँ प्रगति विवरण के हो, कति पीड़ितले चाहिँ परिपूर्ण पाए, अथवा चाहिँ यो संक्रमणकालीन न्यायमा चाहिँ अब त्यो पीड़ित समुदायलाई दुखी तुल्याएर अथवा चाहिँ उनीहरूलाई चाहिँ अन्यायको मारमा पारिराखेर चाहिँ अब उनीहरूले यो संविधानप्रति चाहिँ अपनत्व बोध गर्छन् त गर्दैनन् नि त। जबकि संक्रमणकालीन न्यायको मुख्य सिद्धान्त नै के हो भने संस्थागत सुधार हो। त्यो पीड़ित मैत्री हुन सकिरहेको छैन, अथवा पीड़ित परिवार अझै पनि त्यही भनौ न त्यही घाउ बल्झाएर बसिरहेछन् भने त यो त अपनत्व ग्रहण गर्ने कुरा भएन।
3: यो चाहिँ संक्रमणकालीन न्यायसँग सम्बन्धित नागरिकको तर्फबाट चाहिँ हेर्दाखेरि संविधान अपनत्व गर्न सक्ने कुरा उहाँहरूबाट भएन। अरू समुदाय जस्तो भौगोलिक भूगोल होइन, अरू चाहिँ क्षेत्र संस्कृतिसँग जोडिएका समुदायको दृष्टिले हेर्दाखेरि चाहिँ उहाँहरू सबैबाट पनि यो संविधानलाई अपनत्व गर्न सक्ने कस्तो अवस्था देखियो बीचमा 10 वर्षमा?
4: अब यसमा यस्तो बुझ्नुपर्छ, म सुविधा सम्पन्न छु अथवा म सुविधा सम्पन्न परिवारबाट बिलङ गर्छु भन्ने हिसाबले म जस्तो मान्छेको विचारले चाहिँ संविधानको अपनत्वमा त्यति धेरै असर नपार्ला, किनभने मैले अघि पनि भने जो चाहिँ एक्सक्लुजनमा परेका छन्, इतिहासदेखि नै एक्सक्लुजनमा परेका छन्, जातको कारणले हुनसक्छ, तपाईँको चाहिँ धर्मको कारणले गर्दाखेरि हुनसक्छ, भूगोलको कारणले गर्दाखेरि हुनसक्छ, उनीहरूले चाहिँ संविधानप्रति अपनत्व बोध गरेका छन् कि छैन। जस्तै तपाईँको चाहिँ यो संविधान मधेसलाई चाहिँ एक्सक्लुड गरेर बाहेक गरेर सफल कहिले पनि हुन सक्दैन। राज्यले मधेसप्रति हतोत्साही अथवा जे भनौँ न हतोत्साही किसिमको व्यवहार गर्न आवश्यक पनि छैन, भनेको मधेसलाई सुनेर मधेसले जस्तो अहिलेसम्म पनि मधेसको माग के छ भन्दाखेरि चाहिँ नि तपाईँको चाहिँ जुन हिसाबले प्रदेशको संरचना छुट्याइएको छ त्यसमा असहमति छ, प्रदेशलाई चाहिँ जुन हिसाबले विभाजन गरियो भन्ने उहाँहरूको कुरा छ, उहाँहरूमा त्यसमा अझै पनि के छ भन्दाखेरि चाहिँ असहमति छ, असमझदारी छ। अब त्यो समुदायलाई सुन्नुपर्छ, त्यसमा सहमति त्यो वर्गको पनि लिनुपर्छ, त्यसैले त संविधान संशोधनको विषय भनेको राष्ट्रिय सहमतिको विषय हो भनेर भनिन्छ।
3: हामी यसमा एकछिनपछि आउँला, मैले अहिले भन्न खोजेको चाहिँ यो बीचमा जस्तो कुशल गहिरे चाहिँ तपाईँ कानूनको अध्येता हुनुहुन्छ होइन, संविधानिक कानूनका जानकार हुनुहुन्छ, पढ्नु भएको छ, अध्ययन गर्नु भएको छ, अनुसन्धान गर्नु भएको छ, त्यस अनुसार तपाईँले पैरवी बहस पनि गर्दै आउनु भएको छ, नवी विभागको प्रतिनिधि पनि हुनुहुन्छ। अब यस बीचमा चाहिँ जस्तो प्रतिनिधित्वको हिसाबले कुरा गर्ने हो भने, जनप्रतिनिधिको कुरा गर्ने हो भने समावेशी प्रतिनिधित्व तपाईँको चाहिँ यो संसदमादेखि लिएर तल्लो चाहिँ पालिकासम्म होइन, संघीय संसददेखि पालिकासम्म, त्यसै गरी सरकारी तहमा हेर्दाखेरि राज्यका निकाय महत्वपूर्ण निकायहरूमा प्रतिनिधित्व पनि सीमान्तकृत समुदायको प्रतिनिधित्व पनि हुँदै आएको छ। अब हुन बाँकी चाहिँ के रह्यो त तपाईँलाई लागेको चाहिँ, त्यो त्यस्ता खालका सीमान्तकृत समुदायको संविधानमा हुनुपर्ने त्यो अपनत्व चाहिँ के चाहिँ अझै हुन सकेन जस्तो लाग्छ?
4: अब त्यो सन्दर्भमा कुरा गर्दै गर्दाखेरि चाहिँ अब राज्यको दायित्व चाहिँ के हो भने, जस्तो पुनरावलोकनको कुरा जुन तपाईँले गर्नुभयो, अब पुनरावलोकन गर्ने नै हो भने चाहिँ के विषयमा गर्नु पर्यो त भन्दाखेरि चाहिँ नि, जस्तो सीमान्तकृत वर्ग, एउटा सीमान्तकृत वर्ग छ, त्यसलाई उकास्नुपर्ने राज्यको दायित्व हो होइन। पुनरावलोकन गर्दै गर्दाखेरिको अवस्थामा चाहिँ अब अन्य कुन कुन इन्टरसेक्सनालिटी भनेर जुन भन्छ नि, अन्य कुन वर्ग छ होइन, जस्तो भनौँ हामी दलित वर्गको कुरा गर्छौँ होला होइन, अब त्यही वर्गभित्र पनि सम्पन्न भइसक्ने अवस्था छ कि, अथवा त्यसमा पनि अझै गरिब छन्, अथवा ब्राह्मण समुदायबाटै छन् भने पनि त्यसमा गरिब हुन सक्छ नि त होइन भनेको। अब यो विषयमा पुनरावलोकन गरेर चाहिँ तपाईँको चाहिँ यो रिजर्भेसन कोटाका कुराहरूदेखि लिएर गएर होइन, भनेको समताको कुरा गर्ने हो भने चाहिँ अब यसमा चाहिँ अन्तर्विच्छेदनको दृष्टिले चाहिँ हामीले हेर्नुपर्ने हुन्छ भन्ने चाहिँ मलाई लाग्छ।
3: अब यो हामी एकछिनपछि यो संविधान संशोधन गर्दाखेरि के के कुरामा ध्यान दिनुपर्छ, कस्ता कस्ता विषय चाहिँ अहिले संशोधन गर्नुपर्ने आवश्यकता छ भनेर कुरा गरौँला विस्तृतमा। अहिले चाहिँ अलिकति यो संविधान संशोधन गर्ने संवैधानिक आधारको बारेमा भन्नुहोस् न, जस्तो धारा 274 व्यवस्था छ, अलिकति त्यो बारेमा तपाईँले भनिदिनुहोस्।
4: अब यसमा चाहिँ हामीले यसलाई कसरी बुझ्नु पर्यो भने, संविधान छ, जस्तो भीमार्जुन आचार्य, संविधानविद भीमार्जुन आचार्य के भन्नुहुन्छ भने, संविधानको विकास भनेको क्रमिकतामा हुन्छ, क्रमभंगतामा हुँदैन। अब यसलाई हामीले कसरी बुझ्न सक्यौँ भने संविधानभित्र नै संविधानलाई कसरी रक्षा गर्ने भन्ने व्यवस्थाहरू राखिएको हुन्छ। यसको अर्थ नै के हो त भन्दाखेरि चाहिँ केही प्रतिकूल अवस्थाहरू राज्यमा आउन सक्छ, राज्यको जीवनमा आउन सक्छ, तर त्यो भन्नुको अर्थ चाहिँ संविधान फाल्ने, व्यवस्था फाल्ने, संविधानको पुनर्लेखन गर्ने भन्ने होइन। यसलाई चाहिँ कसरी समायोजन गर्ने त भन्दा चाहिँ संशोधनको माध्यमबाट समायोजन गर्ने भन्ने चाहिँ रहन्छ। अब संवैधानिक आधारको कुरा गर्दै गर्दाखेरि चाहिँ मैले त्यही संविधानको रक्षा अन्तर्गत यो कुरालाई जोड्न खोजेको हो। संविधानको रक्षाको कुरा गर्दै गर्दाखेरि चाहिँ धारा 274मा चाहिँ संविधानको संशोधनको कुरा चाहिँ अथवा त्यो भनेको कस्तो हो भने हाम्रो प्रतिनिधि सभालाई संविधान संशोधनको गाइडलाइनको कुराहरू हो होइन। जस्तो त्यो गाइडलाइनमा हामीले हेर्ने हो भने चाहिँ त्यहाँको व्यवस्था हेर्ने हो भने संविधान संशोधन गर्न पाइन्छ, तर यसका सीमाहरू छन्। ती सीमाहरू भने चाहिँ के हो भने एउटा सार्वान सीमा भन्छ, एउटा चाहिँ प्रक्रियागत सीमा भन्ने चाहिँ हुन्छ। सार्वान सीमाको कुरा गर्दै गर्दाखेरि चाहिँ तपाईँको धारा 274 एकमा नै के लेख्यो त भन्दा संविधान संशोधन गर्न मिल्छ तर भौगोलिक अखण्डता होइन स्वाधीनता सम्प्रभुताको विषयमा चाहिँ संशोधन गर्न मिल्दैन भनेर चाहिँ भनियो। भन्नुको अर्थ के हो भने यो आधार जुन तपाईँले भन्दै हुनुहुन्छ यो चाहिँ संविधानको आधारभूत संरचना चाहिँ भयो भनेर चाहिँ हामीले बुझ्नुपर्छ भने अन्य विषयमा चाहिँ संविधान संशोधन गर्नको लागि चाहिँ संविधान संशोधन सम्बन्धी जुन यो विधेयक ल्याएर चाहिँ कुनै पनि सदनमा विधेयक ल्याएर चाहिँ त्यसलाई चाहिँ संशोधन गर्न सकिन्छ भन्ने ठाउँ चाहिँ छोडिएको छ। तर के बुझ्नु पर्यो भने यो आधारभूत संरचनालाई चाहिँ संसदले छुन पाउँदैन। संसदको अन्तर्निहित अधिकार हो संशोधन गर्ने, तर केही चीजहरू छ जुन चाहिँ संविधानको आधारभूत संरचना
5: अझै प्रष्ट भन्दा संविधानका आधारभूत विषयलाई नै परिवर्तन गर्ने गरी संशोधन गर्न खोजियो भने चाहिँ संवैधानिक रूपमा त्यसको सीमा कहाँ सम्पुग्छ?
4: जस्तै यसको कुरा चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ यसमा पनि के हुन्छ भन्दा एउटा चाहिँ प्रकटीकरण गरिएको हुन्छ, एउटा अन्तर्निहित हुन्छ। प्रकटीकरण संविधानमा नै गरियो, तर अन्तर्निहित भनेको चाहिँ तपाईँको चाहिँ के गर्छ भन्दा विश्वको अभ्यास हेर्नुहुन्छ भने पनि अदालतले चाहिँ यो यो विषयहरू चाहिँ आधारभूत संरचना हो, यो यहाँसम्म पुग्न सक्छ, यो सीमासम्म, यो एक्सटेन्टसम्म पुग्न सक्छ भनेर चाहिँ भनेको पाइन्छ। जस्तै हाम्रै न्यायालय, हाम्रो सर्वोच्च अदालतले सुबोधमान नापितको मुद्दामा पनि के भनेको पाइन्छ भन्दाखेरि एउटा एक्सप्रेस मैले अघि भनेको प्रकट भएको सीमा चाहिँ त्यही नै भइहाल्यो, तर जुन अन्तर्निहित सीमाहरू छ जस्तै तपाईँको त्यहाँ तोकेरै लेखिएको छ यो प्रदेश संरचनाको कुरा होइन, त्यस पछाडि चाहिँ गएर तपाईँको धर्मनिरपेक्षताको कुरा होइन, यो विषय जस्तो कुराहरू चाहिँ के भयो त भन्दाखेरि यो संविधानको आधारभूत संरचना भयो अन्तर्निहित रूपमा। अब यसलाई भत्काउने हो भने भत्काउन पाइँदैन भन्या होइन, तर यदि यसलाई भत्काउने हो भने यही संविधान अन्तर्गत रहेर चाहिँ त्यो भत्किँदैन होइन, यसको लागि पुनर्लेखको चाहिँ अर्को पाटो रहन्छ भन्ने कुरा चाहिँ हामीले चाहिँ यसरी चाहिँ बुझ्नुपर्ने हुन्छ।
5: कार्यक्रम बदलिदो नेपालमा आज हामी संविधानको 10 वर्ष र संविधान संशोधनको बहस बारे कुराकानी गरिरहेका छौं। संवैधानिक कानूनका जानकार तथा कानूनका अध्येता कुशल गैरेसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: कृषि मन्त्र नार्क सँग
9: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी संविधानको 10 वर्ष र संविधान संशोधनको बहस बारे संवैधानिक कानूनका जानकार तथा कानूनका अध्येता कुशल गैरीसँग कुरा गरिरहेका छौं। कुशल गैरीजी, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ। तपाईँ कानूनका अध्येता हुनुहुन्छ, संवैधानिक कानूनका जानकार हुनुहुन्छ, नवयुवाको प्रतिनिधित्व गर्नुहुन्छ। आज हामी तपाईँसँग संविधानको 1 दशक र संविधान संशोधनमा बीचको यो जुन बहस चलिरहेको छ त्यसमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँले अगाडि नै भनिहाल्नुभयो, संविधानको यो 1 दशकमा पहिलेको भन्दा यो संविधान 2072 जारी भएको संविधानमा धेरै कुरा समेटिएको छ। नागरिक हक अधिकारका कुराहरू समेटिएका छन्, मौलिक हक समेटिएको छ, सीमान्तकृत समुदायलाई पहुँचमा पुर्याउने कुराहरू समेटिएको छ। तर यसको कार्यान्वयन पक्षमा चाहिँ संविधानमा जे लेखिएको छ कार्यान्वयन पक्षमा चाहिँ त्यो कुराहरूमा सुधार हुनुपर्ने खाँचो छ र कतिपय प्रावधानहरूमा अझै संशोधन गर्नुपर्ने खाँचो छ। त्यसै कारणले गर्दाखेरि संविधान संशोधनको बहस पनि चलिरहेको छ भन्ने कुरासम्म हामीले गऱ्यौं। अब चाहिँ यो संविधान संशोधनको यो बहस चलिरहँदाखेरि अब साँच्चै संविधान संशोधन गर्नलाई चाहिँ कस्तो कस्तो कुरामा चाहिँ गर्नुपर्ने खाँचो छ, कसरी गर्नुपर्छ भन्ने कुरामा चाहिँ केन्द्रित रहेर कुरा गरौं। अब जस्तो अब अहिले 1 वर्ष अगाडि नवयुवाहरूको आन्दोलनपछि होइन यो राजनीतिक परिवर्तन भयो र गएको फागुनमा भएको संसदीय चुनावपछि चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा झण्डै 2/3 नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठन लगत्तै यो संविधान संशोधनकै लागि भनेर एउटा बहस चलाउनको लागि एउटा कार्यदल पनि गठन गरेको छ। अब तपाईँले अहिलेसम्मको अवस्था हेर्दा चाहिँ अब अलिकति यो नवयुवाको कुरा गरौँ, नवयुवाहरूले खोजेका के थिए संविधान संशोधनमा, त्यो अनुसार अहिले शुरूआतका कामहरू चाहिँ कसरी भइरहेछ?
2: अब यसलाई यसरी बुझौं, अब संशोधन के खोजेका थिए भन्ने विषयमा चाहिँ हामी संशोधनकै विषयमा बुदागत रूपमा चाहिँ क्रमशः आउँदै गर्दाखेरि त्यसलाई छलफल गरौं भन्ने मलाई लाग्छ। कुन विषयमा संविधानमा के संशोधन छ भन्ने कुरामा। अब दोस्रो कुरा चाहिँ जुन यो कार्यदल संविधान संशोधन सम्बन्धी कार्यदल बन्यो, यस विषयमा चाहिँ मेरो विचार चाहिँ के छ भन्दाखेरि चाहिँ जस्तो नेपालको संविधानको धारा 274 नै त्यहाँनिर चाहिँ हेर्नुभयो भने यो विधेयक प्रस्ताव संविधान संशोधन सम्बन्धी विधेयक प्रस्ताव भइसके पछाडि तपाईँको 30 दिनभित्रमा चाहिँ सार्वजनिक प्रकाशनमा अथवा सार्वजनिक पब्लिकको लागि जानकारीमा चाहिँ आउनुपर्छ भन्ने कुरा चाहिँ रहन्छ। अब यो विधेयक प्रस्तुत भएको छैन, तर मैले यहाँ जोड़ दिन खोजेको कुरा चाहिँ के हो त भन्दाखेरि चाहिँ यो खासमा कसको जानकारीमा आउनुपर्छ अथवा चाहिँ यसका प्रत्यक्ष हिताधिकारी चाहिँ को हुन् भन्ने विषयमा मैले तपाईँलाई भन्न खोजेको चाहिँ के हो भने यो भनेको चाहिँ जनता हुन् अथवा चाहिँ यो पब्लिक जो छ उनीहरू हुन् भन्ने कुरा रह्यो। अब यो जुन असीम शाहको नेतृत्वमा चाहिँ जुन कार्यदल बन्यो यसलाई चाहिँ पहिलो कुरा चाहिँ म यसलाई सकारात्मक दृष्टिले नै हेर्छु। अब यहाँ असीम शाह नै किन भन्ने विषयहरू अथवा बहस पनि चुलिएको थियो होइन, तर यहाँ चाहिँ उसले चाहिँ समन्वयकारी भूमिका खेल्न सक्छ भने त्यसमा मेरो त्यति साह्रो गुनासो चाहिँ रहँदैन। तर यो कार्यदलले 245 संशोधन पेश गर्यो भनेर भनियो होइन, तर त्यो जानकारीमा कसरी पाउनु पर्यो त भन्दाखेरि मैले पनि अनि त्यसपछि अब सामान्य नागरिकले पनि कसरी पाउनु पर्यो भन्दा न्यूज मिडियामा चाहिँ ल यति विषयमा चाहिँ संशोधनको लागि चाहिँ यो भएछ, अब त्यो विषय अध्ययन गरौं न त भन्नको लागि चाहिँ कुनै पनि पब्लिक डोमेनमा गभर्मेन्ट डोमेनमा त्यो छैन, त्यो आएको छैन। त्यो नआइसके पछाडि चाहिँ अब के भयो त भन्दाखेरि चाहिँ त्यहीँनिरबाट फाटो आउन सुरु भयो कि के विषयमा संशोधन भयो भन्ने कुरा जानकारी छैन, भनेपछि संशोधन यो विषयमा हुँदैछ भन्ने कुरा चाहिँ पब्लिक डिस्कोर्समा चाहिँ एफिसियन्ट रूपमा सशक्त रूपमा चाहिँ जानुपर्ने हो, त्यो कुरा चाहिँ त्यहाँनिर चाहिँ चुकेको अवस्था।
1: सरकारले जसरी बहस शुरू गरेको छ त्यो बहस चाहिँ प्रभावकारी हुन सकेका छैन,
2: बहस शुरू गर्नुलाई चाहिँ एउटा कसरी ढङ्गको रूपमा लिन सकिन्छ होइन, तर जुन तरिकाले चाहिँ गरियो होइन त्यो विषय चाहिँ त्यति प्रभावकारी चाहिँ रहेन भन्ने चाहिँ मेरो बुझाइ छ।
1: अब विषय अनुसार जाउँ, तपाईँलाई भर्खर भनिहाल्नु भयो जस्तो धेरैले गु गरेको एउटा शासकीय स्वरूप चाहिँ परिवर्तन गर्नुपर्छ, संविधान संशोधन गर्ने भन्ने कुरा चाहिँ यो नवयुवाको आन्दोलनमा पनि उठेको। अब नेपालको राजनीतिक अस्थिरताको समाधानको लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव आएको छ, अब यसको संवैधानिक र राजनीतिक अर्थ चाहिँ के हो, अब यसमा संशोधन यो तरिकाले चाहिँ गर्न सक्ने सम्भावना तपाईँ कतिको देख्नुहुन्छ?
2: होइन, प्रत्यक्ष निर्वाचित कार्यकारीको बहस आइरहेछ किनभने अब जब जब व्यवस्थामा प्रश्न उठ्छ जब जब व्यवसायले चाहिँ डेलिभरी दिन सक्दैन तबसम्म चाहिँ विकल्पहरू खोजी नै रहन्छ। तर पहिलो कुरा के बुझ्नु पर्यो भने यो व्यवस्था साँच्चीकै चाहिँ एक्जस्ट भइसकेको हो कि होइन भन्ने कुरा चाहिँ विचार गर्नु पर्यो।
3: के हो त तपाईँलाई
2: मलाई चाहिँ के लाग्छ भने यो व्यवस्था एक्जस्ट भइसकेको अवस्था छैन। होइन यही प्रावधान यो संविधान जबसम्म एक्जस्ट हुँदैन तबसम्म विकल्प चाहिँ यो संविधान बाहेकको विकल्प चाहिँ नखोजौँ यसैलाई सुधारौं भन्ने चाहिँ मेरो हो। जस्तै एक्जाम्पलको लागि चाहिँ नेपालको इतिहासमा चाहिँ यो संविधान भन्ने अब जब जब व्यवस्थामा प्रश्न उठ्छ जब जब व्यवस्थाले चाहिँ डेलिभरी दिन सक्दैन तबसम्म चाहिँ विकल्पहरू खोजी नै रहन्छ। तर पहिलो कुरा के बुझ्नु पर्यो भने यो व्यवस्था साँच्चीकै

0: हुन्छ र भन्ने चाहिँ मिथ्यापूर्ण अवस्था भइसकेको थियो।
1: तर यसपालि भयो
0: भयो भनिसकेपछि त्यो संविधानमा धारा 76 एकको अभ्यास हुन सक्छ भने होइन, र दुई तिहाई आएर स्थायित्व पनि हुन सक्छ भने अब हामीले किन चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारी भनेर होइन बहस गरौँ, विचार विमर्श गर्न पाइन्छ, मन्थन गर्न पाइन्छ, तर लान्छना यो संविधानका व्यवस्थाहरूप्रति लान्छना लाउनुभन्दा अगाडि चाहिँ यसले डेलिभरै गर्न नसक्ने ल यो चाहिँ अब यो चाहिँ अपाङ्ग हुने अवस्था भयो भने भए पो ल चाहिँ गरौँ भन्न पनि सुहाउँथ्यो होइन। त्यस कारणले यो प्रत्यक्ष निर्वाचित कार्यकारी जस्ता कुराहरूमा चाहिँ म उति साह्रो सहमति
1: भनेको अहिले जे छ संविधानको व्यवस्था त्यो त्यही व्यवस्था नै ठिक छ शासकीय स्वरूपमा भन्ने चाहिँ तपाईँलाई
0: जस्तै हेर्नुहोस् न, उदाहरणको लागि चाहिँ हामीसँग न्याय परिषद छ, अब न्याय परिषदको संरचनामा विवाद छ, त्यसमा विवाद हुँदै गर्दाखेरिको विवाद भने चाहिँ के हो भने त्यसमा न्याय क्षेत्रका भन्दा राजनैतिक वृत्तका मान्छेहरू बढी भए भन्ने हुन् होइन। तर न्याय परिषद जस्तो संरचनाले के गरिदिन्छ त भन्दाखेरि चाहिँ नि इण्डियामा चाहिँ कलेजियम सिस्टमको कत्रो विरोध भइरहेछ, भनेको न्यायाधीशहरू आफैले चाहिँ सर्वोच्च अदालतका न्यायाधीशहरू आफैले चाहिँ न्यायाधीश छनौट गर्न पाउने पद्धति छ त्यहाँनिर, उनीहरू त्यसलाई चाहिँ न्यायिक परम्पराको रूपमा जुडिसियल कस्टमको रूपमा लिन्छन्। अब हामी सेपरेसन अफ पावर भनेर त्यसलाई चाहिँ चेक एण्ड ब्यालेन्स गर्ने मेकानिजममा छौँ, न्याय परिषदले सिफारिस गर्छ होइन, अनि त्यो संवैधानिक परिषद छ हामीसँग, भनेको त्यो संरचनामा हो संशोधन गर्नुपर्ने छ, तर त्यो संरचना लाई सही तरिकाले प्रयोग गरियो भने र सधैँ मनसायले प्रयोग गरियो भने काहीँ पनि दूषित आउटकम चाहिँ आउँदैन जस्तो चाहिँ मलाई लाग्छ। त्यस कारणले म के भन्छु भने यो संविधानको व्यवस्थाहरू अझै एक्जस्ट भइसकेको छैन, यसलाई एक्जस्ट हुन दिउँ बरू।
1: हो, शासकीय स्वरूपको जुन अहिले यो प्रयोग भइरहेको छ धारा तपाईँले भन्नुभएको 76 यो चाहिँ दुई जन बहुमत प्राप्त दलले सरकार चलाउने र त्यसबाट प्रधानमन्त्री बन्ने जुन यो अहिले प्रयोग भएको छ यो चाहिँ पहिलो पटक भयो होला सायद होइन, यो संविधान बनिसकेको पहिला चाहिँ दुई तीनबाट भइरहेको थियो प्रधानमन्त्री, अहिले 76 एक अनुसार प्रधानमन्त्री हुन सक्दो रहेछ, धेरैले यो कुरा विश्वास गरेका थिएन नवयुवाको आन्दोलनमा पनि, यो अस्थिरताको कारण चाहिँ यही हो, यो जड चाहिँ यही हो, एक अनुसार त कहिले नबन्ने हो भनेको, तर बन्दो रहेछ अथवा यो प्रणालीबाट पनि बहुमत कुनै एउटा दलको बहुमत आउँदो रहेछ भन्ने कुरो पुष्टि भयो। अब यसको चाहिँ प्रयोग हेरौँ, बल्ल त 4-5 महिना भएको छ होइन, अब 5 वर्षसम्म सरकार टिक्छ भन्ने आशा गरौं, त्यो बेलासम्म यो सफल भयो भने त यो संविधानमा भएको शासकीय स्वरूपको व्यवस्था संशोधन नगर्दा पनि हुने रहेछ।
0: दुईटा कुरामा राखेर हेर्नु पर्यो, जस्तै शासकीय स्वरूप संशोधन गर्नु भनेको चाहिँ नयाँ न्यू कन्स्टिट्युसनल अर्डर, सुबोधमान नापितको मुद्दामा पनि भनिएको छ न्यू कन्स्टिट्युसनल अर्डर हो होइन। अब यसमा संविधान संशोधन गर्नका लागि भएका तत्त्वहरू पनि छन्, त्यो तत्त्वहरूलाई विचार गरौं, तर नयाँ कन्स्टिट्युसनल अर्डरको लागि चाहिँ त्यसलाई संशोधनको दृष्टिले त्यसलाई भेट्दै भेट्दैन, मैले अघि पनि भने त्यो आधारभूत संरचनाले त्यसलाई दिँदा पनि दिँदैन होइन। हो, त्यो कारणले गर्दाखेरि चाहिँ जुन मिहिन जस्तो संविधान सफल र असफल हुने भने हामी ठूला ठूला बहस गर्छौं, तर साना साना छिद्रहरू जुन छ नि, साना साना छिद्रले चाहिँ संविधानलाई चाहिँ सफल बनाउने कि असफल बनाउने भन्ने कुरा चाहिँ निर्धारण गर्ने हो क्या। हो, त्यो साना छिद्रहरूलाई अथवा छिद्रहरूलाई चाहिँ होइन लुप होल्सहरूलाई चाहिँ हामीले विचार गरौँ न, हाम्रो बसलाई चाहिँ अलिक सूक्ष्म दृष्टिले
1: चाहिँ
0: अब त्यसमा चाहिँ मैले मेरा लागि चाहिँ लगभग 6-7 मैले के जस्तो एक्जाम्पलको लागि चाहिँ तपाईँको सुरुवात नै कहाँबाट म गर्छु भन्दाखेरि चाहिँ नि प्रस्तावनाबाट गर्छु। जस्तै प्रस्तावना भनेको जहिले पनि स्पष्ट हुनुपर्छ, अस्पष्ट प्रस्तावनाले चाहिँ किनभने त्यो संविधानको ऐना हो, राज्यको ऐना हो, त्यो नै अस्पष्ट भयो भने त्यसको अर्थको अनर्थ हुन जान्छ। जस्तै तपाईँको चाहिँ नि त्यहाँनिर प्रस्तावनामा लेखिएको शब्द हेर्नुहुन्छ भने स्वायत्तता स्वशासन भनेर लेखिएको अवस्था छ। अब यो चाहिँ कस्तो हो भने अलिकति शब्दमै समस्या देख्छु म चाहिँ, अलि उद्वेलित र भ्रामक किसिमका शब्दहरू हुन्, किनभने यो भने चाहिँ सेल्फ डिटर्मिनेसनको कुराहरू होइन, स्वशासनका कुराहरू, किनभने त्यही सिके राउत्सको भयले नै के गरियो त भन्दाखेरि नेपालको संविधानको धारा 50 कोअपरेटिभ फेडरलिजम भनेर राखियो। भन्नुको अर्थ के हो भने नेपालको संघीयता भनेको सहकार्यमूलक संघीयता हो, यसमा छुट्टिन पाउने अधिकार हुँदैन, किनभने विश्वको अभ्यास तपाईँले हेर्नुहुन्छ भने संघीयतामा राइट टू सेसिड भनिन्छ, त्यो भनेको छुट्टिन पाउने अधिकार पनि हुन्छ होइन। तर संविधानको प्रस्तावनामै के लेखियो त भन्दाखेरि स्वशासन, हुन त कुन आशयले लेखिएको थियो होइन, तर स्वशासन स्वायत्तता जस्ता कुराले चाहिँ यसले चाहिँ यसले फरक अर्थ दिन सक्छ। त्यस कारणले गर्दाखेरि यहाँसम्म पनि विचार गर्नुपर्ने अवस्था छ। जस्तो विमर्शन आचार्यले पनि के भन्नुभएको थियो भने यहाँ अवधारणागत त्रुटि कस्तो छ भन्नुहुन्छ भने तपाईँको समाजवाद उन्मुख पनि भनिएको छ, हामी हिँडाइ हिँडाइ गर्ने समाजवादमा नपुगुन्जेल हिँडाइ हिँडाइ गर्ने होइन, तर एकातिर समाजवाद उन्मुख पनि भनिदिने, समाजवादी ढाँचा हो पनि भनिदिने, अर्कोतिर गएर चाहिँ के भनिदिने त भन्दाखेरि चाहिँ यो चाहिँ पब्लिक प्राइभेट पार्टनरसिप हो पनि भनेर भनिदिने।

0: भनेको यो अवधारणागत त्रुटि चाहिँ हामीले सच्याउनु पर्ने चाहिँ हुन्छ प्रस्तावनाको दृष्टिमा हेर्नुहुन्छ भने। दोस्रो अब दोस्रो भने आज कस्तो छ भने संविधानको प्रस्तावनामा तपाईँको सामन्ती निरङ्कुश केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले गरेको विभेद र उत्पीडनको अन्त्य गर्दै भनेर भनिएको छ। होला राजसत्ताले गरेको विभेदको विरूद्ध आन्दोलन भएको पनि हो, दलहरू एकीकृत भएर त्यो आन्दोलनलाई संगठित गरेर राजतन्त्रलाई चाहिँ विदा गरेको अवस्था पनि हो। तर त्यो जुन शब्दावली छ त्यसले के देखाउँछ भने अब आउने पुस्तालाई म पछिको पुस्तालाई चाहिँ त्यो समग्र जुन त्यो 250 वर्षको इतिहास जुन छ त्यो त सिङ्गो अन्यायको इतिहास रहेछ भनेर चाहिँ म्यासेज गइरहेछ क्या। राजा भनेको राजसत्ता भनेको उत्पीडन मात्रै गर्थ्यो, विभेद मात्रै गर्थ्यो होइन भन्ने मेसेज चाहिँ गयो क्या। प्रस्तावनाबाट यो मेसेज जानु भनेको चाहिँ राम्रो होइन भन्ने चाहिँ मेरो विचार चाहिँ छ क्या। होइन यसमा मैले भन्न खोजेको राजसत्ता ठिक थियो वा बेठिक थियो भन्ने होइन मेरो कुरा, तर जुन
1: त्यो बेला भएको सकारात्मक कुरा र नकारात्मक कुरा दुइटै चाहिँ थियो, त्यो कुरा चाहिँ तपाईँले नकारात्मक कुराहरू आउने गरी प्रस्तावनामा नलेखेको भए हुन्थ्यो भन्ने। हजुर, अब अर्को तपाईँले देखेको के छ?
0: अब अर्को भने चाहिँ मैले अघि पनि भनेको थिएँ जस्तो धारा 18 समानताको कुरा जुन छ, अझ त्योभन्दा पहिला त अझ यहाँनिर त्रुटि कहाँनिर छ भने तपाईँको धारा 17 स्वतन्त्रताको हक हो। धारा स्वतन्त्रताको हकमा चाहिँ हामीसँग 6 स्वतन्त्रताहरू छन् अनि त्यसपछि त्यो हरेक स्वतन्त्रतामा राज्यले अंकुश लगाउँदै गर्दाखेरि चाहिँ मनासिब प्रतिबन्ध लगाउनुपर्छ अथवा चाहिँ रिजनेबल रेस्ट्रिक्सन लगाउनुपर्छ भनेर चाहिँ भनिन्छ। तर गएर तपाईँको 6 स्वतन्त्रता जुन छ होइन त्यो चाहिँ पेसा व्यवसाय रोजगार गर्न पाउने कुरा, त्यहाँ चाहिँ के लेखिन्छ त्यो प्रतिबन्धात्मक वाक्यांशमा? हरेक प्रतिबन्धात्मक वाक्यांशमा चाहिँ राज्यले यदि ऐन लगाएर अंकुश लगाउने हो भने त्यसमा मनासिब प्रतिबन्ध हुनुपर्छ रिजनेबली, यो यो कारणले गर्दाखेरि चाहिँ तिमीले तिम्रो स्वतन्त्रता एक्सर्साइज गर्न पाएनौ भनेर भन्न पाउँछ। तर तपाईँको 6 मैले पेसा व्यवसाय रोजगार गर्ने कुरामा चाहिँ के भनिदियो त भन्दाखेरि चाहिँ त्यहाँ मनासिब प्रतिबन्ध भन्ने कुरा नै लेखिदिएन, राज्यले प्रतिबन्ध गर्न पाउँछ मात्रै भनेर लेखिदियो। अब त्यो छापाखानाको त्रुटि हो कि त्यहाँ चाहिँ अब इच्छित रूपमा नलेखेको हो कि अब त्यो अनिच्छित हो कि जे भए पनि त्यहाँ चाहिँ एउटा मनासिब प्रतिबन्ध भन्ने शब्द नलेख्नुले मात्रै पनि भोलिको दिनमा गएर न्यायिक पुनरावलोकन हुँदै गर्दा त्यसले फरक अर्थ राख्न सक्छ भनेपछि त्यसमा पनि हामीले चाहिँ विचार गर्नुपर्ने हुन्छ।
1: हजुर होइन। अब कुशल गैरेजी, तपाईँ संवैधानिक कानूनका जानकार, कानूनका अध्येता हुनुहुन्छ, नवयुवा हुनुहुन्छ। आज हामी संविधानको एक दशक पूरा भएको अवसरमा नवयुवाको आँखाबाट संविधानमा भएको व्यवस्था र अभि संविधान संशोधन गर्दाखेरि ख्याल गर्नुपर्ने कुरामा केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँले अघि यो शासकीय स्वरूपको कुरा गर्दाखेरि शासकीय स्वरूप अहिले जस्तो छ यसमा संशोधन नगर्दा पनि हुन्छ भनेर तपाईँले भन्नुभयो। अब हामी अरू व्यवस्था जस्तो संविधान संशोधन गर्दाखेरि चाहिँ अब ख्याल गर्नुपर्ने कुरा जस्तो संघीयता र स्थानीय सरकार कुरामा अलिकति जाउँ न, जस्तो संघीयता खारेज गर्नुपर्छ भन्ने बहस पनि सुनिन्छ। अब तपाईँलाई चाहिँ यसमा चाहिँ संघीयतालाई कसरी अझै व्यवस्थित बनाउनु पर्छ संविधानमा भएको व्यवस्थालाई?
0: अब यसमा चाहिँ कस्तो छ भन्दाखेरि हामीसँग लोकल लेभल अफ गभर्नेन्स पहिला पनि थियो है, हामीसँग लोकल लेभल अफ गभर्नेन्स पहिला पनि थियो, उनीहरूलाई अधिकार प्रत्यायोजन गरिएको थियो होइन, भनेको उनीहरूले स्वतन्त्र रूपमा कानून बनाउन सक्ने, बजेट बनाउन सक्ने अधिकार राख्दैन थिए, फरक कुरा भयो। तर उनीहरूलाई डेलिगेशन अफ अथोरिटी चाहिँ संघले गरेको अवस्था भने चाहिँ थियो। तर अब यो संघीयताको सन्दर्भमा हाम्रो संघीयताको आधारभूत संरचना, मैले अघि जुन भने नि हाम्रो संघीयताको आधारभूत संरचना भनेको नै प्रदेशको संरचना हो होइन, जुन हामी सहभागितामूलक कुरा गर्दैछौँ होइन अथवा चाहिँ समानुपातिक प्रतिनिधित्वको कुरा गर्दैछौँ, त्यो सबै जिम्मेवारी संघले बोक्या होइन क्या, त्यो जिम्मेवारी प्रदेशले पनि बोकेको छ। भनेको हामीले जुन प्रोपोर्सनल रिप्रेजेन्टेशनको कुरा गरिरहेछौँ त्यसमा चाहिँ प्रदेशमा प्रोपोर्सनल रिप्रेजेन्टेशन हुनु पनि राज्यको सफलता हो भनेर चाहिँ हामीले बुझ्नु पर्यो होइन, यसमा अझै पनि त्यही संघको मानसिकता राखेर चाहिँ हुँदैन। अब सफल संघीयतालाई कसरी बनाउने भन्दाखेरि चाहिँ संघीयताको चुनौतीको कुरा गर्दै गर्दाखेरि चाहिँ तीनटा चुनौती भन्छु
1: हजुर
0: होइन, एउटा भने चाहिँ सामाजिक चुनौती नै भयो, सामाजिक सांस्कृतिक चुनौती नै भयो होइन, जस्तो प्रदेशलाई हामीले कुन आधारमा चिन्नुपर्छ भन्दाखेरि चाहिँ त्यो समुदाय त्यो त्यो त्यो भूगोलमा भएको जुन पहिचान छ अथवा त्यो भूगोलमा भएको जुन संस्कृति छ त्यो संस्कृतिले चाहिँ प्रदेश चाहिँ चिनिनु पर्यो, भन्नुको अर्थ त्यहाँ भएका अल्पसंख्यकलाई चाहिँ बाहेक गर्ने भन्ने चाहिँ होइन, तर प्रदेशको अवधारणा सामाजिक रूपमा चाहिँ के हुनु पर्यो भने सामाजिक रूपमा यो प्रदेशको विशेषता यो हो, सांस्कृतिक रूपमा यो हो, र हामीले यो प्रदेशलाई चाहिँ यसरी चिन्छौं भन्ने कुरा चाहिँ हामीले त्यहाँबाट बुझ्नुपर्ने हुन्छ। पहिलो कुरा भयो जुन हाम्रो लागि चुनौती भयो, एउटा प्रदेशको नामाकरण गर्नको लागि पनि हामीले 4-5 कुर्नुपर्ने अवस्था थियो होइन, के गर्ने कसो गर्ने भन्ने विषयमा। दोस्रो भने प्रशासनिक चुनौती भयो, प्रशासनिक चुनौती भनेको चाहिँ कस्तो हो त भन्दाखेरि चाहिँ यो चाहिँ निजामतीको चुनौती भयो होइन, भनेको चाहिँ कस्तो भन्दाखेरि चाहिँ यो समायोजनको विषयमा जुन चुनौती आइरहेको छ कर्मचारी समायोजनको विषयमा, त्यो दोस्रो चुनौती भयो भने तेस्रो सबैभन्दा महत्वपूर्ण भनेको चाहिँ यो वित्तीय संहिताको पाटो होइन। जस्तो यो फिस्कल फेडरलिजममा अहिलेसम्म नेपालमा के भइरहेछ भने प्रदेशको चाहिँ बोरोइङ मोडलमा गइरहेको छ होइन, भनेको चाहिँ प्रदेशले चाहिँ के विषयमा बढी निर्भर हुनु परिरहेछ भने संघबाट प्राप्त हुने अनुदान होइन, अथवा संघले चाहिँ कति चाहिँ ल्यान्ड गर्छ भन्ने विषयमा चाहिँ निर्भर हुनुपर्ने अवस्था चाहिँ छ, भनेको प्रदेशबाट नै उत्पादकत्व हुने चिजहरू
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: गर्नुपर्ने काम पनि उसले गरिरहेछ, किनभने तपाईँको चाहिँ यहाँ सत्ता समीकरणले पनि छुँदैन होइन, यसमा चाहिँ तपाईँको अस्थिरता भन्ने कुरा पनि आउँदैन, यसमा न महाभियोग भन्ने कुरा आउँछ न अविश्वासको प्रस्ताव भन्ने कुरा आउँछ। त्यो भइसके पछाडि स्थानीय सरकारलाई त असफल हुने छुट्टै छैन होइन, भनेको स्थानीय सरकारले त्यही अनुसारले काम गरि पनि रहेको छ। स्थानीय सरकारले चाहिँ विभिन्न कानूनहरू बनाउने कुरामा चाहिँ प्रशस्त कानूनहरू बनाइरहेछन् होइन, त्यस पछाडि चाहिँ गएर तपाईँको नीतिगत कुरामा प्रशस्त रूपमा काम भइरहेको छ। स्थानीय तहले चाहिँ गरी स्थानीय तहले सेवा प्रवाह गर्ने कुरामा पनि उति साह्रो गुनासो छ जस्तो मलाई लाग्दैन, भनेको स्थानीय तहले जे गरिरहेछ जुन गतिमा उ गइरहेछ त्यो ठिक छ, तर प्रदेशको सन्दर्भमा चाहिँ समस्या आइरहेको भएरै प्रदेश खारेज गरौं भन्ने जस्ता कुराहरू आइरहने हो। त्यसैले प्रदेशलाई अधिकार सम्पन्न चाहिँ बनाउनु पर्छ
1: हो। अब त्यो प्रदेशको संख्या घटाउने कुराहरू पनि आइरहेछ होइन, प्रदेश संख्या घटाउनु भनेर चाहिँ तपाईँलाई लागेको संवैधानिक सुधारको विषय हो कि राजनीतिक पुनर्संरचनाको विषय हो?
0: यो राजनैतिक पुनर्संरचनाको विषय नै हो, किनभने प्रदेशको संख्या कति राख्ने भन्ने कुरामा यसको आफ्नै इतिहास पनि छ होइन, भनेको तपाईँको चाहिँ 14 10 हुँदै यो चाहिँ 7 संकुचित भएको अवस्था हो होइन, भनेको अब यसलाई 7 5 बनाएर 7 बनाएर त 7 बनाएर चाहिँ समाधान हुँदैन होइन। यसमा चाहिँ के गर्नुपर्छ भने मैले अघि भने जस्तै प्रदेशलाई चाहिँ सांस्कृतिक रूपमा सम्पन्न बनाऊ, सामाजिक रूपमा सम्पन्न बनाऊ, प्रदेशको पहिचानको एउटा बाटो तय गरौं र प्रदेशलाई चाहिँ वित्तीय रूपमा चाहिँ सबल बनायौं भने चाहिँ यहाँनिर चाहिँ त्यति साह्रो समस्या हामीले पुनर्संरचनाको कुरा गर्नुपर्छ जस्तो मलाई लाग्दैन।
1: यो जिल्ला समन्वय समिति खारेज गर्ने कुराहरू पनि आइरहेको छ, तपाईँलाई के लाग्छ?
0: जिल्ला समन्वय समितिको कुरा गर्दै गर्दाखेरिको अवस्थामा अब जिल्ला समन्वय समिति भनेको जिल्ला सभाबाट यस्तो छ क्या, तपाईँको स्थानीय तहमा चाहिँ के छ भने एकदमै धेरै इन्टरमिङ्गल भएको अवस्था छ होइन, भनेको एउटै जस्तो जिल्ला सभाको प्रमुख उपप्रमुख, जिल्ला समन्वय समितिको पनि उपप्रमुख प्रमुख होइन, भनेको चाहिँ
1: प्रमुख जिल्ला अधिकारीकै कुरा गर्नुहोस् होइन, अब संविधान अनुसार त प्रमुख जिल्ला अधिकारी त जिल्लाको भन्दा पनि त्यहाँ त कि प्रदेश कि पालिकाबाट हेर्न पर्ने होइन,
0: हजुर हजुर,
1: धेरै कुराहरू यसमा पनि सुधार्नुपर्ने
0: छ। तर जिल्ला समन्वय समितिलाई खारेज गर्ने भन्दा पनि जिल्ला समन्वय समितिलाई चाहिँ प्रदेश र स्थानीय तहको समन्वयकारी भूमिकामा त्यसलाई सबल बनाउने चाहिँ हो क्या होइन, त्यसलाई फाल्नुपर्छ भन्ने चाहिँ हुँदैन।
1: कुशल गैरेजी, तपाईँले अब यो संहिताको र यो विषयमा पनि प्रश्न पार्नुभयो, संविधान संशोधन गर्दाखेरि केही कुरामा ख्याल गर्ने भनेर। अब यो निर्वाचन प्रणाली सबैभन्दा धेरै अझ नवयुवाहरूले चाहिँ खोजेको चाहिँ होइन निर्वाचन प्रणालीको कुरा हामीले अघि नै शासकीय स्वरूपको कुरा गरौँ,
0: हजुर हजुर,
1: त्यसमा परिवर्तन गर्नु आवश्यक छैन भनेर तपाईँले भन्नुभयो। अब यो निर्वाचन प्रणालीको कुरा गरेर जस्तो सांसद मन्त्री बन्न नहुने, सांसदलाई चाहिँ विशुद्ध विधायकी भूमिकामा राख्ने प्रस्ताव आएको छ, अब यसमा चाहिँ तपाईँलाई के लाग्छ, के गर्नुपर्छ?
0: अब सांसदलाई मन्त्री हुन नदिने व्यवस्था भनेको यो हाम्रो संसदीय व्यवस्था भन्दा बाहिरको कुरा हो होइन, भनेको हामी यदि संसदीय व्यवस्था गरिरहेछौँ अथवा संसदीय पार्लियामेन्ट्री डेमोक्रेसीलाई फलो गरिरहेछौँ भने यहाँ के छ त भन्दाखेरि चाहिँ एक्जिक्युटिभ र लेजिस्लेचर जोडिएका हुन्छन्, एक्जिक्युटिभको फर्मेसन लेजिस्लेचरबाट नै हुने हो। तर यो सन्दर्भमा हामीले कुरा गर्दै गर्दाखेरि चाहिँ हामीलाई कसरी बुझ्नु पर्यो भने एक्जिक्युटिभ अथवा चाहिँ यो कार्यपालिका जुन छ व्यवस्थापिकाप्रति उत्तरदायी चाहिँ भइरहने हो होइन, जस्तो अहिले फेरि पनि संघको सुविधा कहाँबाट आउँछ भन्दाखेरि चाहिँ माननीय प्रधानमन्त्रीज्यू चाहिँ संसदमा गएर सम्बोधन नगरिदिँदै गर्दाखेरिको अवस्थामा चाहिँ अझै यस्ता किसिमका संघका सुविधाहरू चाहिँ बढी आउने हुन्छ क्या, भनेको जुन कार्यपालिका छ, कार्यपालिका व्यवस्थापिका प्रति उत्तरदायी भइदिने हो भने यो विषय पनि, यो विषयमा उत्पन्न हुने शंकाहरू पनि कम हुँदै नै जान्छ भन्ने चाहिँ मलाई लाग्छ। त्यसकारणले अब सांसद भइसके पछाडि त्यही सांसदहरूबाट चाहिँ जो चाहिँ बहुमत प्राप्त दल छ त्यहाँबाट बन्ने जुन मन्त्रीहरू जुन छन् त्यसमा त्यस्तो साह्रो समस्या छ जस्तो चाहिँ मलाई लाग्दैन।
1: अब अहिले भइरहेको यो मिश्रित निर्वाचन प्रणालीको चाहिँ सबैभन्दा ठूलो उपलब्धि के हो, मुख्य चुनौती के हो, तपाईँलाई के लाग्छ?
0: मिश्रित कुरा गर्दै गर्दा अब यहाँनिर चाहिँ कस्तो हुन्छ भने तपाईँको जस्तो यो प्रत्यक्ष निर्वाचन भयो त्यस पछाडि चाहिँ गएर समानुपातिक। अब प्रत्यक्षको सन्दर्भमा त यो चाहिँ प्रत्यक्ष निर्वाचनमा होमिनका लागि अब यो फेरि पनि व्यावहारिक चुनौती हो भन्नाले चाहिँ एउटा सामान्य नागरिकलाई पनि चुनावमा उठ्न पाउने अधिकार दिइएको छ अथवा निर्वाचनमा होमिन पाउने अधिकार दिइएको छ, तर के उसले सम्पूर्ण त्यो साँठगाँठका कुराहरूदेखि लिएर होइन त्यसपछि चाहिँ उद्योगपतिहरूसँग गर्नुपर्ने लबिङका कुराहरूदेखि लिएर उसले त्यो के त्यो खर्च धान्न सक्छ त सक्दैन होइन भनेको अब त्यो राख्न राखिएको छ। तर एउटा सामान्य नागरिक चाहिँ म चाहिँ निर्वाचनमा होमिन्छु भन्न उसले पाउँदैन, उसले प्रयोग गर्ने सम्प्रभुताको एउटा मात्रै माध्यम बनाएको हो भने उसले मत दिने नै हो होइन। अब त्यो मत दिने कुरा भयो एउटा प्रत्यक्ष निर्वाचनको कुरामा चाहिँ त्यो त्यो त्यो विषय भनेको चाहिँ एउटा सामान्य नागरिकको लागि चाहिँ त्यो एकदमै दूरको कुरा रह्यो होइन। समानुपातिक प्रणालीको कुरा गर्दै गर्दाखेरिको अवस्थामा चाहिँ समानुपातिक प्रणालीको आशय ठिक छ होइन, यसमा के भन्छ तपाईँको जुन वर्ग जुन समुदायको लागि चाहिँ उकास्नका लागि र संसदमा प्रतिनिधित्व गराउनका लागि यो ल्याइएको हो त्यसको आशय ठिक छ, तर फेरि पनि त्यहाँ चाहिँ जब तरमारा वर्गको हावी हुन्छ अथवा जुन क्रिमी लेयर्स हुन्छ होइन त्यो वर्गको हावी भइसके पछाडि चाहिँ त्यहाँनिरबाट चाहिँ समस्या उत्पन्न हुन्छ। किनभने जस्तो आरजु देउवा चाहिँ समानुपातिक प्रणालीबाट आउनुपर्ने उहाँ योग्य हुनुहुन्छ होइन, उहाँ प्रत्यक्ष लड्नका लागि पनि योग्य हुनुहुन्छ भने उहाँ चाहिँ महिला भएकै कारणले गर्दाखेरि समानुपातिकमा हुनुपर्छ भन्ने होइन। मैले भने नि अघि तपाईँलाई इन्टरसेक्सनालिटीको कुरा हुन्छ, त्यहाँ चाहिँ जुन समुदायलाई चाहिँ ट्रेन गर्नुपर्ने छ त्यो राज्यले ट्रेन गर्छ र
1: त्यो तपाईँले दिएको उदाहरण यो पहिला पनि जस्तै अहिले पनि त्यस्तो खालको प्रश्नहरू आएको छ समानुपातिक प्रतिनिधित्वमा, अब राष्ट्रिय स्वतन्त्र पार्टीले नै समानुपातिक बनाएको व्यक्तिहरूको बारेमा पनि प्रश्न उठेको छ तपाईँले भनिहाल्नुभयो। तपाईँलाई चाहिँ त्यसो भए कुशल गैरेजी समानुपातिक प्रतिनिधित्वलाई अझै बलियो बनाउने खाँचो हो कि प्रत्यक्ष निर्वाचनलाई विस्तार गर्ने, तपाईँलाई के लाग्छ यसमा?
0: यसमा विस्तार र संकुचनको कुरा भन्दा पनि तपाईँको चाहिँ नि अब बस त उठाएको छ नि त पूर्ण समानुपातिक गरौं भन्ने कुरा चाहिँ होइन, पूर्ण समानुपातिक त समाधान हुँदै नै भएन, यो त जनताबाट अझै टाढा राख्ने कुरा भयो होइन, भने सबैलाई उकास्नुपर्छ भन्ने जरुरी त होइन नि त पूर्ण समानुपातिकले त त्यो आशय बोकेकै छैन नि त होइन। पूर्ण समानुपातिक गरेर प्रत्यक्ष अधिकार खोज्ने भन्ने कुरा पनि रहँदैन। प्रत्यक्ष निर्वाचनको सन्दर्भमा चाहिँ तपाईँको चाहिँ त्यो जुन विद्यमान व्यवस्था छ त्यो ठिक छ, तर समानुपातिकको सन्दर्भमा चाहिँ यो जुन किसिमले चाहिँ राजनैतिक दलले गर्ने दुरुपयोग जुन छ अथवा दूषित प्रयोग जुन छ त्यो दूषित प्रयोग चाहिँ कम हुनुपर्छ भन्ने कुरा चाहिँ हो।
1: त्यो अनुसार संविधानमा संशोधन गर्दा त्यो कुरालाई पनि ख्याल गर्नुपर्छ भन्ने तपाईँलाई लाग्छ। कुशल गैरेजी तपाईँ नवयुवाको प्रतिनिधित्व गर्नुहुन्छ, संवैधानिक कानूनका जानकार हुनुहुन्छ, कानूनका अध्येता हुनुहुन्छ। हामी तपाईँसँग संविधानको एक दशक र संविधान संशोधनको बहसमा केन्द्रित रहेर कुरा गरिरहेका छौँ, हामी अन्त्यमा नै आइपुगेका छौँ। अब तपाईँ युवा भएको नाताले धेरै युवाहरूले चाहिँ अहिले उठाउँदै आएको कुरा नो भोट, राइट टू रिकल अनि विदेशमा रहेका नेपालीको मताधिकार, अब यस्ता विषय चाहिँ संविधान संशोधनमा कतिको समेटिनुपर्ने खाँचो देख्नुहुन्छ तपाईँ?
0: अब यसमा चाहिँ मैले पटक पटक के भन्छु भन्दाखेरि चाहिँ यसो संविधान पल्ट्याएर हेर्ने हो भने नागरिकको सामान्य नागरिकको विचारको सुनवाई हुने माध्यम के छ भनेर यसो एउटा कुनै नजिकैको धारा खोज्ने हो भने त्यो भेट्न मुस्किल छ। त्यो भने चाहिँ एउटा भने त्यही निर्वाचन देऊ, निर्वाचन भोट देऊ, मत देऊ भन्ने हो। अर्को भने चाहिँ धारा 275 जुन यो जनमत संग्रहको कुरा छ नागरिकलाई सुन्ने दुईटा धारा भने चाहिँ यति मात्रै नै होइन, भने होइन विस्तारीकरण गरौँ न नागरिकको सुनवाईको क्षेत्रलाई चाहिँ विस्तारीकरण गरौँ भन्ने कुरा चाहिँ मेरो हो क्या होइन। जस्तो चाहिँ यो नो भोटको कुरा जुन तपाईँले गर्नुभयो, अब यो नो भोटको कुरा प्रसंग उठिरहेछ, निर्वाचन एकीकृत गर्ने कानूनमा पनि यसको यो ड्राफ्टमा मस्यौदामा यो कुराहरू राखिरहेको छ। यसमा नो भोट प्रयोग गर्नका लागि एउटा निश्चित स्ट्यान्डर्ड्स थ्रेसहोल्ड्सहरू भन्नाले अब नो भोट प्रयोग गर्दै गर्दाखेरि पनि त अस्थिरता आउन सक्ने सम्भावना त रहन्छ नि त होइन र होइन भनेको यसको प्रयोगको सीमाहरू बन्देजहरू र यसलाई चाहिँ सही तरिकाले प्रयोग गर्ने हो भने नो भोट चाहिँ ठिक हो जस्तो चाहिँ मलाई लाग्छ। किनभने होइन तपाईँले जसलाई चाहिँ प्रमुखमा राख्नुपर्ने हो उसको विचार नै उसको उसलाई नै सन्तुष्ट बनाउन सक्नु भएको छैन भने चाहिँ तपाईँको चाहिँ व्यवस्था त्यस पछाडि चाहिँ असफल हुने हो। होइन त्यस कारणले यो जनतासँग नजिक हुने र जनतासँग जोड्ने जति पनि व्यवस्थाहरू छन् त्यसमा चाहिँ विचार गर्नुपर्छ।
1: हजुर, अब समग्रमा भन्दाखेरि चाहिँ संविधान संशोधनमा को बहसमा अहिले देखिएको सबैभन्दा ठूलो चुनौती के देख्नुहुन्छ तपाईँ? जस्तो विषयवस्तुमा मतभेद, राजनीतिक सहमतिको अभाव कि संशोधनको प्रक्रियामाथिको चाहिँ अविश्वास अहिलेको चुनौती?
0: अब यसमा संशोधन प्रक्रियामाथिको अविश्वास भन्न त मिल्दैन, होइन भनेको यसको एउटा निश्चित कार्यविधि छ। यसमा गर्ने इच्छा हुने हो भने यो संशोधन मैले के भन्छु यसमा पटक पटक भन्दाखेरि चाहिँ यो पोलिटिकल विल चाहिँ हुनु पर्यो। होइन संविधान संशोधनको नाममा नेपाली नागरिकहरू ठगिएका छन् पहिलो कुरो चाहिँ 2072 चाहिँ, होइन भने चाहिँ तपाईँको चाहिँ दुई दल मिल्छन् होइन भने
1: सहमति गर्छन्
0: होइन सहमति गर्छन् भन्छन् के भन्दाखेरि चाहिँ नै हामी संविधानको संशोधन गर्छौँ भनेर भन्छन्। अब संविधानको संशोधन गर्छु भनेर बनेको जुन त्यो एक ढिक्का छ होइन त्यो एक ढिक्काले के गर्छ त भन्दाखेरि माथि जान्छ फेरि पनि त्यही कुरा दोहोरिन्छ, त्यही सत्ता समीकरणको खेल दोहोरिन्छ। भनेको संशोधनको मामिलामा चाहिँ के भयो त भन्दाखेरि चाहिँ नै यो राजनैतिक इच्छा नभएकै कारणले गर्दाखेरि चाहिँ यो चाहिँ ओझेलमा चाहिँ परेको हो। यसमा प्रक्रियामाथिको अविश्वास भन्ने कुरा चाहिँ रहँदैन, किनभने मैले फेरि पनि भने यो राष्ट्रिय सहमतिको विषय पेचिलो प्रक्रियाहरू हुन्छ, त्यो पेचिलो प्रक्रियालाई स्वीकार गर्नुपर्छ, एउटा साधारण ऐन निर्माणको जस्तो विषय होइन। तर यहाँनिर चाहिँ के भयो त प्रब्लम कहाँनिर आयो भन्दा फेरि पनि त्यही पोलिटिकल विल, राजनैतिक इच्छा शक्तिको सन्दर्भमा चाहिँ जुन मतभेदहरू आयो, जनतालाई भनियो, जनतालाई चित्त थमथमाउनको लागि हामी संविधान संशोधन गर्छौँ भनेर भनियो। अब कुनै समय यो नेसनल यो जुन तपाईँको चाहिँ कोर्ट अफ आर्म्समा चेन्ज गरियो नि होइन भने चाहिँ केपी शर्मा ओलीज्यूले गर्नुभएको जुन संशोधन छ त्यसले के भयो भने यो राष्ट्रियताको भावनालाई चाहिँ जागृत गराइदियो होइन। तर त्यो जागृत भावनामा अरू चिजहरू जुन क्षेत्रहरू जुन छन् त्यसमा त्यो पनि ओझेलमा चाहिँ गयो, जुन विषयहरूमा चाहिँ सुनवाई हुनुपर्ने थियो जस्तो चाहिँ मलाई लाग्छ। जस्तै उदाहरणको लागि हेर्नुहोस् त संविधान संशोधनको कुरा आइरहेछ यो अख्तियारको कुरामा, होइन अख्तियारको कुरामा चाहिँ मैले देखेको प्याटर्न तपाईँको के छ भन्दाखेरि चाहिँ नि जो जुन जुन जुन शक्ति केन्द्र चाहिँ छ उसको यो सुविधामा चाहिँ के गर्छ भने उसले प्रावधानहरू राख्ने गर्छ। जस्तै उदाहरणको लागि चाहिँ 2047 सालको संविधानमा राज संस्थामाथि प्रश्न उठाउन पाइँदैन भनेर भनियो, किनभने त्यति बेलाको शक्ति केन्द्र उठ्यो उसले आफूलाई बाहेक गर्यो कि। अब हेर्नुहोस् यो आलोचना हुने गर्छ नि त होइन, एउटा राजा फालेर यति राजा ल्याइयो भनेर भनिन्छ नि त, यो कुरा कहाँनिर चाहिँ भनौँ यो चाहिँ हो कि भने जस्तो हो, इट मेक्स सेन्स भने जस्तो लाग्छ।
1: अन्त्यमा कुशल गैरी चाहिँ तपाईँले जस्तो भन्नु खोजेको कुरो मै अब जोडौँ, अन्त्यमा हामी जाँदा जाँदै चाहिँ अब त्यसो हो भने संविधान संशोधन गर्ने हो भने चाहिँ अब कहाँबाट सुरु गर्ने, कसलाई सहभागी गराउने र कुनै कुन कुरालाई चाहिँ कुनै हालतमा नि कमजोर हुन नदिने कसरी गर्ने?
0: अब यसमा चाहिँ फेरि पनि त्यही जुन संविधान संशोधनको जुन मियो सुरु भएको थियो यो कार्यदलको कुरा होइन, यो कार्यदलले चाहिँ सार्वजनिक गर्नु पर्यो 245 कुरा चाहिँ के हो भन्ने कुरा चाहिँ सार्वजनिक सही तरिकाले गर्नु,
1: नागरिक सामु ल्याउनु पर्यो,
0: नागरिक सामु ल्याउनु पर्यो। नागरिक सामु ल्याउनको लागि चाहिँ यसमा अब स्थानीय तहको सहयोग लिने हो कि कसरी गर्ने हो त्यो विषयमा चाहिँ अब यो संचार माध्यमको सहयोग त्यसमा अपरिहार्य नै हुन्छ होइन। यसमा चाहिँ संचार माध्यम चाहिँ मलाई चाहिँ के लाग्छ भने यसमा चाहिँ अलिक पोजिटिभ हुनुपर्छ, सकारात्मक हुनुपर्छ होइन, त्यसलाई चाहिँ नेगेटिभली त्यसलाई पोर्ट्रे गर्नुभन्दा पनि यस्तो यस्तो चिजहरू आएको छ, यो सरकारले यस्तो गर्यो भन्नुभन्दा पनि यो सरकारले यस्तो चिजहरू ल्याएको छ यो भनेर सकारात्मक मेसेज जाने किसिमको संचार प्रवाह गर्नु पर्यो होइन। त्यस पछाडि चाहिँ अर्को भनेको यो विषय विज्ञहरूसँग पनि राम्रोसँग नै यसमा के गर्नुपर्छ भन्दा गोतो लिनुपर्छ, किनभने विषय विज्ञसँग बस्यो भने म त अध्येता हुँ र त मलाई थाहा छ यसको आधारभूत संरचना यो हो भन्ने विषय, भने विज्ञहरूले भनेको विषयको सुनवाई चाहिँ हुनुपर्छ। हामीसँग नामुद संविधानविदहरू हुनुहुन्छ, उहाँहरूको चाहिँ सुनवाई गरिनुपर्छ। र अर्को भनेको चाहिँ यससँग सम्बन्धी यो जुन सेक्टर वाइज स्टेक होल्डर जो हुनुहुन्छ, हिताधिकारीहरू हुनुहुन्छ, उहाँहरूलाई पनि लिएर त्यसपछि चाहिँ मेन चिज भनेको चाहिँ यसमा राष्ट्रिय स्तरीय चाहिँ के गर्नु पर्यो भन्दा कन्स्टिट्युसनल डिस्कोर्स चाहिँ चलाउनु पर्यो भन्ने चाहिँ मलाई लाग्छ। यसरी चाहिँ एउटा कम्प्लिट सर्कल चाहिँ पुरा हुन्छ यसरी।
1: अब तपाईँहरू जस्ता नवयुवाहरूको राय, भूमिका, सहयोग चाहिँ यसमा कतिको महत्वपूर्ण हुन्छ?
0: अब यसमा चाहिँ हुने नै भयो, किनभने अब हामीलाई सबै कुरा थाहा हुन्छ भन्ने पनि होइन, तर हामी अध्ययन गर्न चाहन्छौँ भन्ने कुरा सत्य हो। र हामीले जब कुनै संशोधन प्रस्ताव हुन्छ त्यो संशोधनमा हामीले अध्ययन गरेर होइन यो विषयमा चाहिँ यो किसिमको जोखिम आउन सक्छ, यो किसिमको चुनौती छ भनेर भन्नको लागि त हामी जस्ता विद्यार्थीहरूको सहयोग भनौँ अथवा सहकार्य भनौँ होइन,
1: माग पनि हुन्छ, सुझाव पनि हुन्छ, होइन सड़कमा उठिरहेका कुराहरूलाई पनि सम्बोधन गर्ने गरी नवयुवाका प्रतिनिधिहरूसँग पनि साथ सहयोग राय सुझाव लिने काम चाहिँ
0: गर्नुपर्छ, यो अपरिहार्य छ, प्रमुख हुन्छ त्यो चाहिँ।
1: हुन्छ कुशल गैरीजी, तपाईँको यो महत्वपूर्ण विचार समयको लागि धेरै धेरै धन्यवाद।
0: धन्यवाद सर।
1: उहाँ हुनुहुन्थ्यो संवैधानिक कानूनका जानकार तथा कानूनका अध्येता कुशल गैरे। आजको कार्यक्रममा हामीले संविधानको 10 वर्ष र संविधान संशोधनको बहस बारे कुरा गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे र पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु। नमस्कार।

0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
1: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
0: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाढ़ी प्रभावित बसेको होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको समस्या, सरुवा रोगको जोखिम हुँदा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह। आज कोशी, बागमती र गण्डकीका पहाड़ी क्षेत्रमा पानी पर्ने सम्भावना। हुम्लाको छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर अवरूद्ध। कांग्रेसले 43 जिल्लामा वडा अधिवेशन सक्यो। रसुवा, नुवाकोट र धादिङ बाहेकका जिल्लामा आज हुँदै। साउदीको रियादमा ब्यालेस्टिक क्षेपास्त्र प्रहार गरेको हुथी विद्रोहीको दावी। मध्य पूर्वमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन अमेरिकी विदेश मन्त्रालयको आग्रह। र चेस ओलम्पियाडमा नेपालको महिला पुरूष दुवै टोलीको जीत। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी र त्रिशुली नदीमा भदौ 10 आएको बाढ़ीबाट विस्थापित भएकालाई राखिएका होल्डिङ सेन्टरमा सुरक्षित खानेपानी नै अहिलेको प्रमुख समस्या रहेको छ। साथै झाडा पखाला, रुगाखोकी र ज्वरोका बिरामी पनि बढ़न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढ़ी प्रभावितलाई राखिएका होल्डिङ सेन्टरमा हिजोसम्म 88 जनामा झाडा पखाला देखिएको छ। त्यस्तै कतिपयमा रुगाखोकी र ज्वरोको समस्या छ। विस्थापितहरू नुवाकोट, रसुवा, धादिङ र काठमाडौँका होल्डिङ सेन्टरमा होल्डिङ सेन्टरमा प्रभावितको संख्या धेरै भएकोले सरुवा रोग छिटो फैलिन सक्ने जोखिम रहेको हुँदा खानेपानी, सरसफाई र बसोबासमा सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ। अहिले समस्या देखिएका बिरामीलाई सुरक्षित रूपमा छुट्टै राखेर निगरानी गर्ने गरिएको छ। त्यस्तै बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न हैजा विरूद्धको मुखबाट खुवाइने खोप अभियान पनि सञ्चालन भइरहेको छ, जस अन्तर्गत 50,000 भन्दा धेरैले खोप सेवा लिएका छन्। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा सञ्चालन गरिएको खोप कार्यक्रममा 50,467 जनाको सहभागिता रहेको जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। कार्यालयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डाक्टर अञ्जु कार्कीका अनुसार बाढ़ीबाट प्रभावित नुवाकोटका 4 पालिका, विदुर र बेलकोटगढ़ी नगरपालिका तथा किसपाङ र ताराकेश्वर गाउँपालिकामा 77,000 भन्दा धेरै सिन्धालाई खोप खुवाउने लक्ष्य छ। सुरक्षित खानेपानी तथा सरसफाईको चुनौतीका कारण हैजा लगायतका महामारी फैलन नदिन खोप कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गरिएको डाक्टर कार्कीले बताउनुभयो। हैजा तथा अन्य पानीजन्य रोगको जोखिमबाट बच्न खोपसँगै सुरक्षित पानीको प्रयोग, साबुन पानीले हात धुने तथा व्यक्तिगत र वातावरणीय सरसफाईमा विशेष ध्यान दिन उहाँको आग्रह छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी 1-2 ठाउँमा पानी पर्ने सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली र पहाड़ी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा कोशी, बागमती र गण्डकीको पहाड़ी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। त्यस्तै तराईका 1-2 ठाउँमा पनि मध्यमसम्म पानी पर्न सक्ने महाशाखाको अनुमान छ। गैराती देशका केही हिमाली तथा पहाड़ी क्षेत्रमा हल्का वर्षा भएको थियो। यसैबीच यही असोज 8 गते अर्थात बिहिबारदेखि 5 दिनसम्म ठूलो पानी पर्न सक्ने हुँदा त्यसै अनुसार पूर्व तयारी गर्न त्रिभुवन विश्वविद्यालयको जल तथा मौसमविद डाक्टर विनोद पोखरेलले आग्रह गर्नुभएको छ। यस्तै मौसम तथा पर्यावरणविद उज्जवल उपाध्यायले पनि मौसमको पूर्वानुमान सहित 8, 9 र 10 गते सुदूरपश्चिम बाहेकका क्षेत्रमा लामो दूरीको यात्रा नगर्न सल्लाह दिनुभएको छ। मौसम पूर्वानुमान महाशाखाले अध्यावधिक भइरहने मौसमी सूचना र बुलेटिनलाई ध्यानमा राख्न आग्रह गरेको छ। कर्णाली करिडोर अन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका 2 रिप नजिकैको छारे भीरमा पहिरो खस्दा सड़क अवरूद्ध भएको छ। हिजो पहिरोसँगै ढुंगा खसेपछि झण्डै 100 मिटर सड़क अवरूद्ध हुँदा गाड़ी आवागमन बन्द भएको छ। पहिरोका कारण करिडोर हुँदै आवत जावत गर्ने यात्रु तथा गाड़ीहरू बीच बाटोमै रोकिएका छन्। सड़कमा ठूलठूला ढुंगा खसेकोले तत्काल सड़क खुलाउन कठिन छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सड़क खुलाउन पहल भइरहेको बताउनुभयो। उहाँका अनुसार सड़कमा ठूला ढुंगा खसेकाले सामान्य उपकरणबाट मात्रै सड़क तत्काल खुलाउन सम्भव छैन। सड़क खुलाउने विषयमा सड़क विभागका प्रतिनिधि, अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंह सहित उपलब्ध गाउँपालिकाका अध्यक्ष तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरी सड़क खुलाउने काम शुरू गर्ने तयारी गरिएको उहाँले बताउनुभयो। नेपाली कांग्रेसको 15औं केन्द्रीय महाधिवेशन अन्तर्गत हिजो 43 जिल्लाका 3,000
396 ओडामा ओडा अधिवेशन भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ताप्लेजुङदेखि कञ्चनपुरसम्मका 43 जिल्लाका 3396 ओडामा अधिवेशन सम्पन्न भएको हो। अधिवेशनबाट सम्बन्धित ओडाका ओडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार रसुवा, नुवाकोट र धादिङ बाहेक अन्य 31 जिल्लामा ओडा अधिवेशन आज हुनेछ। कांग्रेसको केन्द्रीय कार्य समितिको निर्णय अनुसार पार्टीको 15 केन्द्रीय महाधिवेशन यही असोज 16 19 गतेसम्म काठमाडौँमा हुँदैछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। अर्थमन्त्री डाक्टर सोनी मुवागले तीन दिने भारत भ्रमण सकेर हिजो बेलुका स्वदेश फर्किनु भएको छ। भारत सरकारको निमन्त्रणामा बिहिबार 6 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अर्थमन्त्री डाक्टर मुवागले तीन दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली जानुभएको थियो। भ्रमणका क्रममा वहाँ भारतका मन्त्री स्तरीय दुई भेटवार्ता, एक कूटनीतिक, एक सामाजिक, एक आर्थिक व्यावसायिक र एक प्राज्ञिक मञ्चमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो। भ्रमणको क्रममा रोसुवामा गएको भोटेकोशी बाढ़ीपछिको उद्धार र राहतमा भारत सरकारले पुर्याएको सहयोगप्रति नेपाल सरकारको तर्फबाट भारत सरकारलाई धन्यवाद ज्ञापन गरिएको अर्थमन्त्री डाक्टर वाग्लेले बताउनु भएको छ। साथै बाढ़ीपछिको पुननिर्माणमा भारतसँग थप सहयोग र सहकार्यको प्रस्ताव गरिएको छ र दुई देशबीचको राजनैतिक, आर्थिक तथा कूटनीतिक सहकार्यलाई नयाँ ढंगबाट अघि बढ़ाउने विषयमा पनि भेटघाट फलदायी भएको उहाँको भनाई छ। यसैबीच संयुक्त राष्ट्र संघ यूएनको 81 महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वको टोली आज बेलुका अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछ। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री खनाल महासभाको उच्च स्तरीय सत्र अन्तर्गत विभिन्न उच्च स्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्री स्तरीय कार्यक्रममा सहभागी हुने तयारी छ। साथै परराष्ट्र मन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता समेत गर्नुहुनेछ। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह पर्सि मंगलबार अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहले महासभाको उच्च स्तरीय सत्रलाई बिहिबार सम्बोधन गर्नुहुनेछ। अब विदेशको खबर। यमनको हुथी विद्रोहीले साउदी अरबको राजधानी रियाद सहित लाल सागर क्षेत्रमा रहेका ऊर्जा केन्द्रलाई लक्षित गरी ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण गरेको दावी गरेको छ। साउदीका अधिकारीले रियादतर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक क्षेप्यास्त्रलाई आकाशमै रोकेर नष्ट गरिएको बताएका बीबीसीले जनाएको छ। तर अन्य क्षेप्यास्त्र वा ड्रोनबाट भएको क्षतिको विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। हिजो रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै इन्धन भण्डारण ट्याङ्कीबाट बाक्लो कालो धुवा निस्किएको देखिएको थियो। घटनापछि विमानस्थलमा केही समय उडान प्रभावित भएका थिए। हुती समूहका सैन्य प्रवक्ता यहा अल सारियाले रियादका संवेदनशील ठाउँ तथा लाल सागर किनारको यानबुमा रहेको साउदी सरकारी तेल तथा ग्यास कम्पनी आरामकोका संरचनालाई लक्षित गरी ठूलो संख्यामा ब्यालिस्टिक तथा क्रूज क्षेप्यास्त्र र ड्रोन प्रयोग गरिएको दावी गर्नुभएको छ। उहाँले यमनको राजधानी सानामा साउदी पक्षले गरेको आक्रमणको जवाफमा आक्रमण गरिएको पनि बताउनु भएको छ। साउदी नेतृत्वको गठबन्धनका प्रवक्ताका अनुसार वीस ताइफ फहरसान र यानबुमा सर्वसाधारणलाई लक्षित गर्ने प्रयास पनि हवाई प्रतिरक्षा प्रणालीले विफल पारेको छ। यसैबीच अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन र सम्भावित उडान रद्द तथा यात्रा अवरोधका लागि तयार रहन आग्रह गरेको छ। अब खेल खबर। उज्बेकिस्तानको समरकन्दमा जारी 46 चेस ओलम्पियाडको चौथो चरणमा नेपालका दुवै टोली महिला पुरूषले जित निकालेका छन्। हिजो भएका खेलमा खुल्ला टोलीले टिमोर लिस्टेलाई 4-0 तथा महिला टोलीले डोमिनिक रिपब्लिकनलाई 3-1 पराजित गरेका हुन्। टिमोर लिस्टे विरूद्ध नेपालका चारै खेलाड़ीले जित हात पारे। यो जितसँगै खुल्ला टोलीले 4 चरणबाट 4 अंक जोड़ेको छ। महिला टोलीले पनि डोमिनिकन रिपब्लिक विरूद्ध 3-1 जित निकाल्यो। पहिलो बोर्डमा एन्जल महर्जन पराजित भए पनि त्यसपछि नेपालका तीन खेलाड़ीले लगातार जित निकालेका हुन्। महिला टोलीले पनि 4 चरणबाट 4 अंक जोड़ेको छ। चारभञ्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाढ़ी प्रभावित बसेको होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको समस्या, सरूवारोगको जोखिम हुँदा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह, आज कोशी बागमती र गण्डकीका पहाड़ी क्षेत्रमा पानी पर्ने सम्भावना, हुम्लाको छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर अवरूद्ध, कांग्रेसले 43 जिल्लामा वडा अधिवेशन सक्यो, रसुवा नुवाकोट र धादिङ बाहेकका जिल्लामा आज हुँदै, साउदीको रियादमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हुर्थी विद्रोहीको दावी, मध्य पूर्वमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन अमेरिकी विदेश मन्त्रालयको आग्रह, र चेस ओलम्पियाडमा नेपालको महिला पुरूष दुवै टोलीको जीत।

0: इमामी सेभेन ओइल्स इन वान नन स्टिकी हेयर ओइल। यसमा ओखर, बदाम र अमला जस्तो सात जडीबुटीको मिश्रण रहेको छ।
1: बिहे भोजमा जानकी लागि त कपाल स्ट्रेट गर्दैछु,
0: पटक पटक कपाल स्ट्रेट गर्दा कपाल झर्न सक्छ। युज इमामी सेभेन ओइल्स इन वान नन स्टिकी हेयर ओइल। यसमा ओखर, बदाम र अमला जस्तो सात जडीबुटीको मिश्रण रहेको छ, जसले कपाललाई जरेबाट चम्किलो र स्वस्थ बनाउँछ। जति बेला मन लाग्छ कपाल स्टाइल गरिहाल।

0: उपसभापति खड्काको स्पष्टोक्ति।
1: एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदल आज पनि छलफलमा, आजै सचिवालय बैठक बस्ने।
0: परराष्ट्र मन्त्री खनाल नेतृत्वको टोली आज अमेरिका जाँदै राष्ट्र संघीय महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुने।
1: पश्चिम एसियाली देशमा फेरि तनाव सर्किने संकेत, अमेरिकाले आफ्ना नागरिकलाई जारी गर्यो ट्राभल एडभाइजरी।
0: र लालिगा फुटबलमा बार्सिलोनाको लगातार सातौं जित, आज राति रियल मड्रिड र एथलेटिको मड्रिड भिड्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिलाउ। अनि कर्सर बेच्नु छोडेर यतातिर कता नि?
3: त्यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत आज पनि वडा अधिवेशन जारी छ। हिजो र आजका लागि तोकिएको वडा अधिवेशन अनुसार हिजो हुन बाँकी रहेका वडाहरूमा आज अधिवेशन भइरहेको हो। हिजो 43 जिल्लाका 3,396 वडामा अधिवेशन सम्पन्न भएको छ। यही असोज 16 19 गतेसम्म हुन गइरहेको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत भइरहेका वडा अधिवेशन प्रक्रिया उत्साहप्रद रहेको नेपाली कंग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। कंग्रेसको विधान अनुसार वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू पनि चयन हुन्छन्। 150 वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडाको अधिवेशनले क्रियाशील सदस्य मध्येबाट क्षेत्रीय अधिवेशनका लागि कम्तीमा 3 महिला, 1 श्रमिक वा पेशागत क्षेत्र सहित 9 क्षेत्रीय प्रतिनिधिहरू चयन गर्छ। यसैबीच पूर्व उपसभापति पूर्णबहादुर खड्काले महाधिवेशनमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्नु भएको छ। उहाँले आज बिहान सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आधिकारिकताको मुद्दा विचाराधीन अवस्थामा रहेकाले आफ्नो संलग्नता नरहेको स्पष्ट पार्नु भएको हो। साथै उहाँले अब कुनै चमत्कार नभए पार्टी फुट्ने पनि ठोक्वा गर्नुभएको छ। साथै आधिकारिकताको मुद्दालाई अग्राधिकार दिन सर्वोच्च अदालतलाई आग्रह पनि गर्नुभएको छ।
0: नेकपा एमालेको निर्वाचन समीक्षा कार्यदल पुनः छलफलमा जुटेको छ। कार्यदलका नेताहरूबीच पार्टी कार्यालय च्यासलमा छलफल जारी रहेको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभएको छ। जेएनजी आन्दोलन र त्यसपछिको निर्वाचनमा धक्का बेहोरेपछि एमाले चुनावी समीक्षा र पार्टी पुनर्गठन कार्यदल गठन गरेको थियो। कार्यदलका संयोजक रामबहादुर थापा बादलले अध्यक्ष केपी ओलीको राजीनामा तथा नेतृत्व हस्तान्तरणको माग सम्बन्धी प्रसंग हटाएर परिमार्जित प्रतिवेदन तयार पार्नुभएको छ। उपमहासचिव प्रदीप गेवालीले तयार पारेको प्रतिवेदनमा केपी ओली एमालेको निर्विकल्प नेतृत्व भएको उल्लेख गर्नुभएको छ। उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले यसमा गम्भीर असहमति जनाउनु भएको छ। यस्तै आजै एमालेको सचिवालय बैठक पनि बस्दैछ। दिउँसो 1 केन्द्रीय कार्यालयमा बैठक बस्ने आचार्यले जानकारी दिनुभएको छ। उहाँका अनुसार भोलि 5 बिहानै 11 केन्द्रीय कार्य समितिको बैठक बस्दैछ। पनिमण्डल स्थित रामबाग पार्टी प्यालेसमा 3 दिनसम्म चल्ने बैठकका

0: एजेण्डा लगायत विषयमा आज सचिवालयमा छलफल गर्न लागि हो।
1: संयुक्त राष्ट्र संघको 81औं महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल सहितको एक टोली आज अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछ। मन्त्री खनालको टोली साँझ 6 बजे न्यूयोर्क प्रस्थान गर्ने वहाँको सचिवालयले जानकारी दिएको हो। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्र अन्तर्गत विभिन्न बैठक तथा मन्त्री स्तरीय भेलामा सहभागिता जनाउनुहुनेछ। प्रधानमन्त्री वीरेन्द्र शाह भने पछि 6 गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। 14 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका जाने शाहले महासभालाई असोज 8 सम्बोधन गर्ने कार्यक्रम छ। महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपद र न्यायको मुद्दा उठाउने तयारी छ।
0: धनकुटाको छथर जरपाटी गाउँपालिका 3 बञ्चारीमा आज बिहान समूह दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ, 10 जना घाइते भएका छन्। बिहान 8:15 बजे काजी मानेबाट धनकुटातर्फ आउँदै गरेको को 1J 2494 नम्बरको सुमो ब्रेक फेल भई सड़कबाट अन्दाज 50 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा छथर जोरपाटी गाउँपालिका 3 बस्ने 60 वर्षीय शोकमाया लिम्बुको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ। यस्तै मोटरसाइकलको ठोकरबाट सर्लाएको गम्हरियामा 1 पैदल यात्रीको मृत्यु भएको छ भने अर्का साइकल यात्री घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपेक्षक वेद प्रसाद गौतमका अनुसार गैराती मलङ्गवा नगरपालिका 11 गम्हरियामा मोटरसाइकलको ठोकरबाट 70 वर्षका वाल्मीकि रायको मृत्यु भएको हो। सोही मोटरसाइकलको ठोकरबाट साइकलका चालक मलङ्गवा नगरपालिका 4 59 वर्षका महेश महतो घाइते भएका छन्। उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न मोटरसाइकल चालक कविलासी नगरपालिका 6 रामलोचन रायलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।
1: नुवाकोटका बाढ़ी प्रभावित क्षेत्रमा हैजा वृद्धको मुख बाटो खुवाइने खोप अभियान अन्तर्गत 50,000 भन्दा बढ़ीले औषधि सेवन गरेका छन्। भोटेको सिउँदै त्रिशुली नदीमा गएको बाढ़ीपछि खानेपानी तथा सरसफाईमा चुनौती थपिएसँगै बाढ़ी प्रभावित क्षेत्रमा हैजा फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा सञ्चालन गरिएको खोप कार्यक्रममा 50,467 जनाको सहभागिता रहेको जनस्वास्थ्य कार्यालयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डाक्टर अञ्जु कार्कीले जानकारी दिनुभयो। बाढ़ी प्रभावित क्षेत्रमा प्रयोग गरिएको पानीमा इकोलाई अर्थात दिशाजन्य प्रदूषकको सूचक जीवाणु भेटिएपछि पानीजन्य रोगको जोखिम थप बढ़ेको जनस्वास्थ्य कार्यालयले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। सप्तरीको डाक्नेश्वरी नगरपालिका 6 फतेपुर टोलमा भण्डारण गरिराखेको अवस्थामा 20 क्विन्टल गाँजा बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले भोला सदा र मंगल मुखियाको घरमा खानतलासी गर्दा सो परिमाणमा गाँजा फेला परेको हो। भोला सदाको घरबाट 56 पोका र मंगल मुखियाको घरबाट 8 पोका गरी जम्मा 64 पोका गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बरामद गाँजासहित दुवैजनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। मध्यपूर्वी देशमा पुनः तनाव सर्किने संकेत देखिएको छ।

0: ओसा सुना र रायो भाल्लेकानो बीचको खेल एक एक गोलको बराबरीमा सकिएको छ। यस्तै एथलेटिक बिल्बाओ र अलावेसले गोलरहित बराबरी खेलेका छन्। लालिगामा आज पाँच खेल हुँदैछन्, जसमध्ये एथलेटिको मड्रिड र रियल मड्रिड बीच हुने मड्रिड डर्बीलाई चासोका साथ हेरिएको छ।
1: दिउँसो बाह्र बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: कांग्रेसको वडा अधिवेशन आज पनि जारी। महाधिवेशन प्रक्रियामा आफ्नो कुनै पनि संलग्नता नरहेको पूर्व उपसभापति खड्काको स्पष्टोक्ति।
1: एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदल आज पनि छलफलमा, आज सचिवालय बैठक बस्ने।
0: परराष्ट्र मन्त्री खनाल नेतृत्वको टोली आज अमेरिका जाँदै राष्ट्रसंघीय महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुने।
2: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

मसँग भइदिएको भए भविष्य देख्ने आँखा मसँग भइदिएको भए सायद तिम्रो र मेरो भेट फेरि पनि हुने थियो हुँदैन थियो बिछोड मलाई माफ गर चाहेर पनि तिमीदेखि धेरै टाढा हुँदैछु अर्को जुनी भएछ भने म तिम्रै हुनेछु।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक छ बज्यो।

0: समाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: खोजी कार्य जारी। बंगालको खाड़ीमा बन्ने चक्रपातको प्रभाव नेपालमा 4-5 दिन पर्न सक्ने, 8 असोजदेखि भारी वर्षा हुन सक्ने मौसमविदको चेतावनी।
2: बेपत्ता भएकालाई मृत घोषणा गर्ने सहज व्यवस्थाका लागि सरकारसँग सत्तारूढ़ दल रासपाको आग्रह। राइट टू रिकलका विषयमा छलफल। अर्थमन्त्री वाग्लेको भारत भ्रमणमा झण्डा विवाद।
1: नेपाली कंग्रेसको वडा अधिवेशन जारी। क्षेत्रीय प्रतिनिधिमा रस्साकस्सी। नेकपा एमालेमा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला च्यासलमा एमाले बैठक जारी। सशस्त्रका सैको हत्याका अभियुक्त 22 महिनापछि पक्राउ।
2: इरानको युद्ध लागत बढ्दै अमेरिकी सेनाको खर्च 43.60 अर्ब डलर। हङकङका पूर्व नेताको राजकीय सम्मानका साथ अन्त्येष्टि।
1: र 20 एसियन गेम्समा जापानले जित्यो पहिलो स्वर्ण पदक। नेपालकी कराते स्टार एरिका गुरुङ पदविहीन। कजाकिस्तानकी सोफिया बेरुसेभासँग पराजित।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
0: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। भोटेकोशी बाढ़ी सम्बन्धी प्रसंगबाट, रसुवाको भोटेकोशी बाढ़ीका कारण आज साँझ 5 बजेसम्म 1451 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। रसुवामा 236 जना, नुवाकोटमा 203 जना, धादिङमा 72 जना र सबैभन्दा बढ़ी चितवनमा 367 जनाको शव फेला परेको छ। प्रहरीका अनुसार गोर्खामा 79 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 232 जना र नवलपरासी पश्चिममा 222 गरी 1449 जनाको शव फेला परेको हो। 2 जनाको काठमाण्डुमा उपचारको क्रममा मृत्यु भएको छ। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1292 शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1997 गरी कुल 3283 डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएको 1362 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7975 प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। हालसम्म बेपत्ता भएका 4655 जनाको खोजी कार्य भइरहेको छ। होल्डिङ सेन्टरमा 1372 जना व्यक्तिहरूलाई राखिएको प्रहरीले जनाएको छ।
2: असोज 1 र 2 गते त्रिशुली 1 जलविद्युत आयोजनाको सुरुङबाट निकालिएका 24 शवको अझै शनाखत हुन सकेको छैन। हेलिकप्टर मार्फत नुवाकोटको खम्बा क्याम्प ल्याइएका यी शवहरू बाढ़ीपछि बेपत्ता भएका व्यक्तिको हुन सक्ने भन्दै प्रहरीले शनाखतका लागि परिवारजनलाई आग्रह गरेको छ। आफन्तको खोजीमा रहेकाले सम्पर्क गर्न प्रहरी निरीक्षक आशिष शाहले अनुरोध गर्नुभएको छ।
1: बंगालको खाड़ीमा चक्रवात बन्ने सम्भावना देखिएसँगै त्यसको असर नेपालमा पनि पर्न सक्ने मौसमविदले चेतावनी दिएका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेका अनुसार प्रणाली पूर्व पूर्ण रूपमा बनिसकेको छैन, तर यो उत्तर पश्चिम सर्दै गएमा असोज पाँचदेखि बाह्र गतेसम्म नेपालमा पनि आंशिकदेखि सामान्य प्रभाव पर्न सक्ने देखिएको छ। यस अवधिमा धेरै ठाउँमा बादल लाग्ने, हल्कादेखि केही स्थानमा बढ़ी वर्षा हुने सम्भावना रहे पनि यकिन क्षति र प्रभावित क्षेत्र अहिले नै भन्न सकिने अवस्था नरहेको विभागले जनाएको छ। विशेष गरी अहिले धान काट्ने र भित्र्याउने मुख्य समय भएकाले किसानहरूलाई मौसमको नियमित अपडेट हेरेर आवश्यक सावधानी अपनाउन विशेष आग्रह गरिएको छ। मौसममा आउने फेरबदल लाई ध्यानमा राख्दै विभागले आगामी दिनमा विशेष बुलेटिन मार्फत जानकारी गराउने पनि बताएको छ।
2: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भुटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरूको अवस्थाका विषयमा कानूनी समस्या समाधान गर्नुपर्ने निर्णय गरेको छ। रासोपाको आज बसेको सचिवालय बैठकले भदौ 10 गतेको रसुवाको भुटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीमा बेपत्ता भएका व्यक्तिका परिवारको सहमति भएको अवस्थामा अब आफ्नो मान्छे भेटिँदैन भनेर आश मारेका परिवारलाई सहज हुने गरी कानून तयार पार्नुपर्ने निष्कर्ष निकालेको हो। पार्टी प्रवक्ता जगदीश खरेलले परिवारको सहमति भएको अवस्थामा परिवारले आश मारेको अवस्थामा कानूनी रूपमा परिवारलाई सहज होस् भन्ने हिसाबले सहजीकरण गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको जानकारी दिनुभएको छ।
8: अब मृत्यु भएको हो होइन भन्ने कुराहरू पनि अब यसको छिनोफानो पनि चाँडो हुनु पर्यो र राज्यका कानूनहरू यदि त्यसमा अवरोधक छन् समस्या छन् भने कानून बनाएर भए पनि अब त्यो मृत्युको प्रमाणपत्र दिने कुराहरू अथवा त्यो डिक्लेयर गर्ने कुराहरूमा परिवारको सहमति भएको अवस्थामा परिवारले आश मारेको अवस्थामा अब यो कानूनी रूपमा पनि अरू थुप्रै अब राहत पाउने कुराहरू अथवा अन्य कुराहरू अन्य प्रक्रियाको लागि पनि परिवारलाई सहज होस् भन्ने सन्दर्भमा चाहिँ यसलाई सहजीकरण गर्नु पर्यो भन्ने कुराहरू चाहिँ आएको छ।
2: रासोपाको सचिवालय बैठकमा राइट टू रिकलको विषयमा पनि छलफल भएको प्रवक्ता खरेलले बताउनुभयो। उहाँले महामन्त्री विपिन आचार्यको नेतृत्वमा अध्ययन भइरहेको सुनाउनु भएको छ।
8: राइट टू रिकलको विषयमा पनि आज केही कुराहरू भएको छ। राइट टू रिकलको सन्दर्भमा हाम्रो कमिटी नै फर्मेसन भएको छ, महामन्त्री विपिन कुमार आचार्यको चाहिँ नेतृत्वमा संयोजकत्वमा त्यो कमिटीले अहिले कामहरू प्रारम्भ गरेको छ र कामहरू गर्दैछ। उहाँहरूले त्यो काम गरेसँगै अब विभिन्न खालका कन्सल्टेसनहरू अध्ययनहरू छलफलहरू उहाँहरूले गरिराख्नु भएको छ। यसको निष्कर्ष निस्केपछि हामी राइट टू रिकलको सन्दर्भमा हामीले योभन्दा अगाडिदेखि नै भन्दै आएको भएर यसलाई मूर्त रूप दिने र यसलाई कार्यान्वयन तहसम्म लैजाने कुराहरूमा पार्टीको तर्फबाट औपचारिक रूपमै कार्य प्रारम्भ भएको कुरा तपाईँहरूलाई म जानकारी गराउँछु।
2: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भारत भ्रमण भने विवाद नपरेको छ। भारतीय वित्त मन्त्रीसँग भेटवार्ता गर्दा नेपालको झण्डा नराखिएको भन्दै अर्थमन्त्री वाग्लेको चौतर्फी आलोचना समेत भएको छ। यसलाई रासोपा प्रवक्ता खरेलले प्राविधिक विषय मात्र हो भन्नुभएको छ। दुपक्षीय भेटवार्तामा नेपालको झण्डा राखिएको तर वित्त मन्त्रीको कार्यकक्षमा भएको भेटमा भारतको मात्र झण्डा देखिएको रासोपा प्रवक्ता खरेलले बताउनुभयो। प्रवक्ता खरेलले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र भारतीय वित्त मन्त्री निर्मला सीतारमण बीचको भेटमा नेपाली झण्डा नदेखिएको विषयमा जवाब दिनुभएको छ।
8: अहिले अर्थमन्त्रीको कोठामा भएको झण्डा त्यहाँ नेपालको झण्डा चाहिँ देखिएन भन्ने कुरा चाहिँ त्यो भारतको वित्त मन्त्रीको कार्यकक्ष हो। त्यो कार्यकक्षमा उहाँहरू केही समय सामान्य कुराकानी गर्नको लागि त्यहाँ बस्नु भएको थियो। तर दिल्ली दुवैतर्फको डेलिगेट सहितको दुवैतर्फका प्रतिनिधिमण्डलको द्विपक्षीय वार्ता द्विपक्षीय भेटघाट औपचारिक संवादमा तपाईँहरूलाई जानकारी गरौं प्रशस्त मात्रामा दुवैको डिजिटल डिस्प्लेमा पनि नेपाल भारतको झण्डा छ र त्यहाँ दुवै पक्षको उसमा नेपाल भारतको झण्डा छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले हुनुभएको ठाउँमा नेपालको झण्डा छ, टेबल झण्डा। उतापट्टि भारतको वित्त मन्त्री भएको ठाउँमा भारतीय झण्डा छ। त्यसैले यो झण्डाको विषयमा म यहाँहरूलाई नम्र निवेदन के गर्न चाहन्छु भने तपाईँहरू मार्फत झण्डा एउटा प्राविधिक कुरा हो तर झण्डामा पनि द्विपक्षीय भेटघाटमा दुवै पक्षको झण्डा छ, एउटामा मात्र नभएको त्यो हाम्रो नेपालमा पनि तपाईँको त्यो देखिन्छ। मैले यति क्लियर गरेँ।
1: जलवायु परिवर्तन तथा वातावरण सम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलो पटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ। मन्त्रालयले गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम का आधारमा संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघ संस्था महाशाखा अन्तर्गत रहने गरी उक्त शाखा खड़ा गरिएको हो। उपसचिवले नेतृत्व गर्ने यो शाखाले जलवायु तथा वातावरण सम्बन्धी अन्तर्राष्ट्रिय कूटनीतिक पहलमा सहजीकरण गर्नुको साथै सम्बन्धित राष्ट्रिय निकायहरूसँग समन्वय गर्नेछ। नेपालले अन्तर्राष्ट्रिय मंचमा जलवायु परिवर्तनको प्रभावबारे उठाउँदै आएका विषयलाई सम्बन्धित र दीर्घकालीन रूपमा अघि बढ़ाउन नयाँ संरचना तयार पारिएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले जलवायु कूटनीतिलाई अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सहभागिता जनाउने विषयमा मात्र सीमित नराखी दीर्घकालीन प्राथमिकताका रूपमा अघि बढ़ाउनु पर्ने बताउनुभयो।
2: नेपाली कांग्रेसको पालिकादेखि केन्द्रीय समितिसम्म चुनिन क्षेत्रीय प्रतिनिधि हुन अनिवार्य भएपछि क्षेत्रीय प्रतिनिधि चयनमा रस्साकस्सी भएको छ। नेपाली कांग्रेसको विधानले केन्द्रीय सभापति क्षेत्रीय प्रतिनिधि अनिवार्य रूपमा चुनिनुपर्ने व्यवस्था गरेपछि क्षेत्रीय प्रतिनिधि चयनमा नेता तथा कार्यकर्ताहरूका बीचमा रस्साकस्सी चलेको हो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज वडा समितिहरूको अधिवेशन चलिरहेको छ। शेरबहादुर देउबा, शेखर कोरेला पक्षका केही नेता तथा कार्यकर्ताहरू कुलिङ पीरियड भन्दै वडा अधिवेशनमा सहभागी भएका छैनन्। अधिकांश नेता तथा कार्यकर्ताहरू भने वडा अधिवेशनमा उत्साहपूर्वक केन्द्रित भएर लागेका छन्। वडा अधिवेशनले क्षेत्रीय प्रतिनिधिको छनौट गर्ने कांग्रेसको विधानले व्यवस्था गरेको छ। यो व्यवस्था अनुसार माथिल्लो तहको नेतृत्वमा पुग्न कांग्रेसका नेता तथा कार्यकर्ताहरू वडा अधिवेशनमा होमिएका छन्। विराटनगर महानगरपालिकाका सचिव तेजेन्द्र भट्टराईले महानगरका अधिकांश वडामा अधिवेशन जारी रहेको बताउनु भएको छ। उहाँले 20 वडा मध्ये केही वडामा हिजै अधिवेशन सम्पन्न भइसकेको र वडाको पदाधिकारी र क्षेत्रीय प्रतिनिधि छनौट भइसकेको बताउनुभयो। उहाँ मोरङ क्षेत्र नम्बर 6 प्रतिनिधि सभाको निर्वाचनमा उम्मेद्वार बन्नुभएको थियो। उहाँसहित उहाँ निकट केही नेताहरूले एकताको महाधिवेशनका लागि भन्दै जारी अधिवेशन रोक्न माग राखेका थिए। तर अधिकांश नेता तथा कार्यकर्ताहरू भने अधिवेशनमा होमिएका छन्। अधिवेशनमा क्षेत्रीय प्रतिनिधि बन्न चाहनेको संख्या अधिक भएपछि क्षेत्रीय प्रतिनिधि छनौटमा सकस परेको छ। नेपाली कांग्रेस कोशीका उपसभापति रमेशसंग रायमाझीले सर्वसम्मत नेतृत्व र क्षेत्रीय प्रतिनिधि छनौट गर्ने प्रयास जारी रहेको बताउनु भएको छ।
1: नेकपा एमालेमा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला आज दिउँसो बस्ने भनिएको सचिवालय बैठक निष्कर्ष विहीन स्थगित भएको छ। दिउँसो 1 लागि बोलाइएको बैठक 3 सारिएपछि अध्यक्ष केपी शर्मा ओली पार्टी कार्यालय च्यासलमा जम्मा आधा घण्टा मात्रै बसेर बाहिरिनु भएको छ। पार्टीभित्र महासचिव शंकर पोखरेलले नेतृत्व छाड्नुपर्ने अडान नछोडेका कारण ओली पछिल्लो समय गहिरो दबावमा पर्नु भएको छ। पार्टीका सबै संरचनामा अल्पमतमा पर्दै जानु भएपछि आफ्नो बचावका लागि केन्द्रीय सदस्य प्रदीप ग्यावाली मार्फत विशेष प्रतिवेदन समेत तयार गराउनु भएको छ।
2: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद अमरेश कुमार सिंहले माटो र पानी बोकेर मेची महाकाली पदयात्रा गर्ने घोषणा गर्नुभएको छ। समाजलाई जोड्न र मधेसका मुद्दा बुझ्न यो यात्रा गर्न लागेको बताउँदै उहाँले जनकपुरको गंगा सागरबाट गाग्रोमा माटो र पानी बोकेर यात्रा शुरू गर्ने र माघे संक्रान्तिमा महाकाली नदीमा विसर्जन गर्ने जानकारी दिनुभएको छ। पदयात्राको क्रममा उहाँ आफै कम बोलेर दैनिक 5 हिँड्ने र 7 जनताका कुरा सुन्ने हुनुभएको छ। मधेसका शिक्षा, स्वास्थ्य, सड़क, सिंचाई, सुरक्षा र सरसफाईलाई मुख्य एजेण्डा बनाउनुभएका सिंहले वर्तमान सरकारले मधेसलाई प्राथमिकतामा नराखेको गुनासो समेत गर्नुभएको छ। रासोपाभित्र मधेस प्रदेशको समिति गठनका विषयलाई लिएर पनि विवाद भएको छ। त्यो विवादका विषयमा आज बसेको रासोपा सचिवालय बैठकमा समेत छलफल भएको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

दार्जिलिङले आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी। एलजी लाइट्स।

0: Limited access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। ड्यूटीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक सही लक्ष्मण प्रसाद यादवको हत्या गरी फरार भएका मुख्य अभियुक्त 22 महिनापछि सिधाबाट पक्राउ परेका छन्। 2081 मंगिर 16 गते मदिरा तस्करी रोक्ने क्रममा टाटा सफारी गाड़ीले ठक्कर दिएर सही यादवको हत्या गरी भारत भागेका भारतीय नागरिक 37 वर्षीय मोहम्मद कुर्बान मनसूरलाई प्रहरीले पक्राउ गरेको हो। नेपाल भारत सीमा क्षेत्र स्थित बरियापट्टीबाट पक्राउ गर्ने क्रममा अभियुक्तहरूले प्रहरीमाथि नै गोली प्रहार गरेका थिए। ले आत्मरक्षाका लागि चलाएको जवाफी गोली लागेर मुख्य अभियुक्त कुर्बान घाइते भएका छन् भने उनको बायाँ हात र दाहिने घुँडामा गोली लागेको छ। हाल उनलाई प्रहरीले नियन्त्रणमा लिई प्रादेशिक अस्पताल सिराहामा उपचारका लागि भर्ना गरेको छ।
3: प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा आज चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ। चार दिने भ्रमणका लागि उहाँ चीन जानुभएको हो। सर्वोच्च अदालतका प्रवक्ता एवं सह रजिस्ट्रार अर्जुन कोरेलाका अनुसार चाइना ल सोसाइटीको आयोजनामा हुन गइरहेको चाइना फोरम अन इन्टरनेशनल लिगल कोअपरेशन 2026 कार्यक्रममा सहभागी हुन प्रधान न्यायाधीश शर्मा सहितको भ्रमणदल त्यसतर्फ प्रस्थान गरेको हो। भ्रमणदलमा प्रधान न्यायाधीश डाक्टर शर्माकी धर्मपत्नी उमा शर्मा, मुख्य रजिस्ट्रार विमल पौडेल र उप रजिस्ट्रार राजेन्द्र पौडेल समेतको सहभागिता रहेको छ।
2: प्रतिनिधि सभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्व सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसदमा दर्ता गराएको बताएका छन्। महिला कानून र विकास मंचले आज आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरूले नेपालको संविधानको धारा 38 उपधारा 2 प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ भनी स्पष्ट रूपमा मौलिक हकका रूपमा व्याख्या गरिएको र यसबाट भविष्यका नागरिकको स्वास्थ्य पनि सबल हुने भएकाले प्रस्ताव दर्ता गरिएको जानकारी गराएका हुन्। कार्यक्रममा प्रस्तावक सांसद सीता थपलियाले संसदमा धारणा राख्नका लागि तयारी गरिरहँदा विषयको गम्भीरता अनुसार बोलेर मात्र तत्काल केही नहुने देखेपछि प्रस्ताव बनाएर दर्ता गराएको बताउनुभयो। प्रस्तावका विषयमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद डाक्टर तुलसीमा कार्की पनि सकारात्मक रहेकाले यो पारित भएर कानून संशोधनको प्रक्रिया अघि बढ़ने उहाँले विश्वास व्यक्त गर्नुभयो। प्रस्तावमा बच्चा जन्माउने र हुर्काउने महिलाको काम हो भन्ने सोच अहिलेको समाजमा पनि रहिरहँदा धेरै दिदी बहिनी आमा बन्नबाट पछि हटेकाले संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको अधिकारको कार्यान्वयनका लागि यस्तो व्यवस्था गरिएको उल्लेख छ। सुत्केरी विदा 6 पुर्याउनु पर्नेमा पनि प्रस्तावले जोड़ दिएको छ।
3: दाङको तुलसीपुर कारागारको परिदृश्य फेरिएको छ। चार पर्खालभित्र अहिले सानो पुस्तकालय तयार भएको छ। पुस्तकालयमा आधारभूत जानकारीदेखि जीवन दर्शनसम्मका पुस्तकहरू उपलब्ध छन्। खास गरी कारागारका महिला सेलमा पुस्तकालय स्थापना गरिएको हो। कैदी जीवन बिताइरहेका महिलाहरूको पट्यार लाग्दा दिन सहज बनाउन मात्र होइन जीवनपयोगी ज्ञान हासिल गर्न समेत यसले सहयोग गर्ने नेशनल प्रेस क्लब अफ नेपालकी अध्यक्ष मोनिका सिंहले बताउनुभयो। उक्त कारागारभित्र नेशनल प्रेस क्लब अफ नेपाल र नेपाल 1SD संयुक्त प्रयासमा पुस्तकालय स्थापना गरिएको हो। हामीसँग रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यका 9 स्थानीय तह तयार लगायतका खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न 9 स्थानीय तह एउटै कार्यक्रममा आबद्ध भएका छन्। काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायात संघ सहकार्य गरेर गत वैशाख 1 गतेदेखि परीक्षणका रूपमा सञ्चालन गरिएको रात्रिकालीन यातायात सेवालाई विस्तार गरेर अगाडि बढ़ाउन आवश्यकताका आधारमा दायित्व वहन गर्ने गरी स्थानीय तह साझा कार्यक्रममा आबद्ध भएका हुन्। रातको समयमा आवत जावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक एवं बाह्य पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने यसको उद्देश्य सहित संविधान दिवसको दिन पारेर स्थानीय तहका प्रमुखहरूले साझा यातायात संघ समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका तथा बुढानीलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, चन्द्रागिरी नगरपालिका, किर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिकाले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। साझा यातायातका तर्फबाट अध्यक्ष सुशील राज प्याकुरेलले हस्ताक्षर गर्नुभएको हो। साझा यातायातको कार्यालयमा आयोजना गरिएको समारोहमा हस्ताक्षर गरिएको हो। त्यस लगत्तै 6 वटा रूटका लागि 30 वटा बस सञ्चालन थालिएको थियो। समारोहमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले संविधानले नागरिकका लागि प्रत्याभूत गरेको आधारभूत आवश्यकताको पहुँच बढ़ाउँदै जाने क्रममा रात्रिकालीन बस सेवालाई थप विकास र विस्तार गर्दै लगिएको बताउनुभयो।
3: सरकारले भदौमा भएको जेएनजी आन्दोलनका घाइतेहरूलाई निशुल्क कानूनी सहायता उपलब्ध गराउने भएको छ। यसका लागि कानून मन्त्री सुविता गौतमले संसदमा निशुल्क कानूनी सहायता सम्बन्धी ऐन संशोधन विधेयक दर्ता गर्नुभएको छ, जसमा घाइतेहरूलाई विशेष प्राथमिकताका साथ समेटिएको छ। गत भदौ 23 र 24 गते भएको आन्दोलनमा 76 जनाको ज्यान गएको थियो भने 450 भन्दा बढ़ी घाइते भएका थिए, जसमध्ये 422 भन्दा बढ़ी गम्भीर घाइते रहेका छन्। सरकारको यो नयाँ कदमले न्यायको खोजीमा रहेका आन्दोलनका घाइतेहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
2: नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका 6 फतेपुरबाट 20 क्विन्टल गाँजासहित 2 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आज बिहान भोला सदा र मंगल मुखियाको घर तलाशी गरी सो परिमाणको गाँजा बरामद गरेको केन्द्रीय प्रहरीले जनाएको छ। सदाको घरबाट 56 र मुखियाको घरबाट 8 गरी 64 पोका गाँजा बरामद गरिएको जनाइएको छ।
3: अब विदेशका खबर। सन् 1997 हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको संक्रमणकालीन शुरूआती वर्षमा नेतृत्व गरेका हङकङका पहिलो प्रमुख कार्यकारी तुङ ची ह्वाङ राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। अन्त्येष्टि समारोहमा चीनी अधिकारी तथा हङकङका राजनैतिक नेताहरू सहभागी थिए। सन् 1997 बेलायतबाट चीनलाई हस्तान्तरण गरेपछि हङकङमा आयोजना गरिएको यो तेस्रो राजकीय अन्त्येष्टि हो। सन् 1997 2005 हङकङको प्रमुख कार्यकारी रहेका तुङको 89 वर्षको उमेरमा सेप्टेम्बर 8 निधन भएको थियो।
2: अब खेल खबर। 20 एसियन गेम्स अन्तर्गत महिला कराटेको कुमिने विधामा नेपालकी एरिका गुरूङ सेमीफाइनलमा पराजित भएकी छन्। कुमिते विधाको 68 केजी माथिको प्रतिस्पर्धामा एरिका सेमीफाइनलमा काजकिस्तानकी सोफिया बिरुसेभासँग 2-1 पराजित भएकी हुन्। एरिकाले गत संस्करणको एसियन गेम्समा नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी थिइन्। महिला 68 किलो माथिको तौल समूहमा प्रतिस्पर्धा गरेकी एरिका सेमीफाइनलमा काजकास्तिनकी सोफिया बेरुसेभासँग 2-1 अंकले पराजित भएकी हुन्। एसियाडको तयारीका क्रममा विश्व वरियतामा पनि बेरुसेभा यस विधाकी शीर्ष खेलाड़ीका रूपमा रहेकी थिइन्। खेलकुदमा आयोजना जापानको स्वर्ण पदकसहित उत्कृष्ट शुरूआत गरेको छ।
3: जाँदा जाँदै एउटा विदेशको खबर। इरानसँगको युद्धमा अमेरिकाको सैन्य खर्च आकाशिएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार सेप्टेम्बर 3 यो युद्धमा अमेरिकी खर्च 43 अर्ब 60 करोड़ डलर अर्थात करिब 58 खर्ब रूपियाँ पुगेको छ। फेब्रुअरी 28 शुरू भएको यो सैन्य द्वन्द्वमा महिनामै 3 अर्ब डलर भन्दा बढ़ी खर्च भइरहेको छ। कुल खर्चमध्ये सबैभन्दा ठूलो हिस्सा 28 अर्ब 10 करोड़ डलर हतियार तथा क्षेपास्त्र खरिदमा खर्च भएको छ। पेट्रियट र थार्ड जस्ता प्रतिरोधी क्षेपास्त्रको अत्यधिक प्रयोगले अमेरिकाको आफ्नै भण्डारणमा दबाव बढ़ेको छ भने साउदी अरब लगायतका क्षेत्रमा पनि क्षेपास्त्रको अभाव देखिएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: भोटेकोशी बाढ़ीमा 1451 जनाको शव फेला, 4655 जना अझै बेपत्ता। खोजी कार्य जारी। बंगालको खाड़ीमा बन्ने चक्रवातको प्रभाव नेपालमा 4-5 दिन पर्न सक्ने। 8 असोजदेखि भारी वर्षा हुन सक्ने, मौसमविदको चेतावनी।
3: बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्ने सहज व्यवस्थाका लागि सरकारसँग सत्तारूढ़ दल रासपाको आग्रह। राइट टू रिकलका विषयमा पनि छलफल। अर्थमन्त्री वाग्लेको भारत भ्रमणमा झण्डा विवाद।
2: नेपाली कांग्रेसको वडा अधिवेशन जारी। क्षेत्रीय प्रतिनिधिमा रसाकसी। नेकपा एमालेमा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला च्यासलमा एमाले बैठक बिना निष्कर्ष सकियो। सशस्त्रका सहीको हत्याका अभियुक्त 22 महिनापछि पक्राउ।
3: इरान युद्धको लागत बढ़दै अमेरिकी सेनाको खर्च 43 अर्ब 60 करोड़ डलर। हङकङका पूर्व नेताको राजकीय सम्मानका साथ अन्त्येष्टि।
2: र 20 एसियन गेम्समा जापानले जित्यो पहिलो स्वर्ण पदक। नेपालकी कराते स्टार एरिका गुरूङ पदक विहीन। कजाकस्तानकी सोफिया बिरुत्सेभासँग पराजित। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुका 8 बजे नेपाली खबरका साथ पुनः उपस्थित हुनेछौं। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: मुलुकी देवानी संहिता 2074 अनुसार सामान्य अवस्थामा 12 वर्षसम्म बेपत्ता व्यक्ति जीवित रहेको प्रमाण नभई मृत घोषित गर्न सकिने व्यवस्था छ। तर रसुवा बाढ़ीको विशेष परिस्थितिलाई ध्यानमा राख्दै सो अवधि भन्दा अगावै बीमा दावी भुक्तानी गर्ने विषयमा प्राधिकरण र बीमा कम्पनी बीच छलफल भइरहेको छ। हालसम्म रसुवा बाढ़ी सम्बन्धी जीवन बीमामा करिब 100 देखि 150 वटा दावी गरेको जनाइएको छ। बीमा कम्पनीहरूले परेको दावीलाई प्राथमिकताका साथ छिटो भुक्तानी गरिरहेका छन्। भुटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीपछि विस्थापितलाई राखिएका होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको अभाव देखिएको छ। खानेपानी र सरसफाईमा समस्या देखिएसँगै विस्थापितमा झाडा पखाला, रुगा खोकी र ज्वरोका बिरामी बढ़न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हालसम्म होल्डिङ सेन्टरमा रहेका 88 जनामा झाडा पखाला देखिएको छ। नुवाकोट, रसुवा, धादिङ र काठमाण्डुमा रहेका होल्डिङ सेन्टरमा धेरै मानिस एकै ठाउँमा बस्नुपर्ने भएकाले पानीजन्य तथा सरुवा रोग फैलिने जोखिम बढ़ मन्त्रालयले होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको व्यवस्था गर्नुपर्नेमा जोड़ दिँदै विस्थापितलाई पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनसँग भन्नुभयो,
1: भुटेकोशी बाढीपछि अस्थायी रूपमा शिविरमा बस्नुभएको व्यक्तिहरूले अथवा आफ्नै वरिपरि आफ्नै वासस्थानमा बस्नुभएको व्यक्तिहरूले विशेष रूपमा पानीको सरसफाई, खानेकुराको सरसफाई, खानेकुराको भण्डारण, शौचालय प्रयोग लगायतका विषयमा विशेष ध्यान दिनुपर्ने हुन्छ। खाना बनाउनुभन्दा अगाडि, खाना खानु पूर्व शौचालय गएर आएपछि राम्रोसँग अनिवार्य रूपमा साबुन पानीले हात धुने, सरसफाई गर्ने कुरा गर्नुपर्छ। अनिवार्य रूपमा शौचालयको मात्रै प्रयोग गर्ने कुरा गर्नुपर्छ। शुद्ध निर्मलीकरण गरिएको पानीहरूको मात्रै प्रयोग गर्नुपर्ने हुन्छ। खानेकुराहरू पनि विशेष रूपमा अलिक सावधानी अपनाएर बनाउनु पर्ने, भण्डारण गर्नुपर्ने, पाकेको कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, काँचो कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, दुईटै खाना एकै ठाउँ मिसाएर एकै ठाउँमा नजिक हुने गरी भण्डारण गर्न पनि हुँदैन। यो कुराहरू ख्याल गर्न सक्यौँ भने हामी जोखिमबाट बच्न सक्छौँ।
0: बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि हैजा विरूद्धको खोप अभियान समेत सञ्चालन गरिएको छ। अभियानमा हालसम्म 50,467 जनाले खोप लगाइसकेका छन्। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन परराष्ट्र मन्त्री शिशिर खनाल सहितको टोली आइतबार अमेरिकाको न्यूयोर्क प्रस्थान गरेको छ। महासभाको उच्चस्तरीय सत्र अन्तर्गत मन्त्री खनालले विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रीस्तरीय भेलामा सहभागी जनाउनुहुनेछ। वहाँले विभिन्न देशका समकक्षी तथा विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालय

0: सहभागी हुनेछ। यसैबीच परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरण सम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत बनाउन पहिलो पटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ। मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा संयुक्त राष्ट्र संघ तथा विशिष्टीकृत संस्था महाशाखा अन्तर्गत उक्त शाखा रहने व्यवस्था गरिएको हो। शाखाले जलवायु परिवर्तन तथा वातावरण संरक्षण सम्बन्धी कूटनीतिक कामलाई प्रभावकारी बनाउन भूमिका खेल्नेछ। आज राति देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक दुई स्थानमा हल्कादेखि मध्यम पानी परिरहेको छ। यस्तै कोशी, बागमती र गण्डकीका पहाड़ी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाड़ी क्षेत्रमा एक दुई स्थानमा चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ। कोशीको तराई क्षेत्रमा समेत चट्याङ सहित वर्षाको सम्भावना रहेको मौसमविद डेभिड ढकालले सीआईएनसँग बताउनुभयो।
1: आज राति कुरो गर्नुपर्दाखेरि विशेष गरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भुवाका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भुवाको एक दुई स्थानमा चाहिँ मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना देखिएको छ भने कोशी र बागमती र गण्डकी प्रदेशको पहाड़ी भुवाका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशको पहाड़ी भुवाको एक दुई स्थानमा चाहिँ मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना देखिन्छ। कोशी प्रदेशको तराई भुवाको एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ भने अन्य तराई भूभागहरूमा चाहिँ वर्षा हुने जस्तो देखिँदैन। भोलि र पछिको कुरो गर्नुपर्दाखेरि विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको भोलिको दिनमा चाहिँ एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना देखिएको छ।
0: महाशाखाका अनुसार आज साँझसम्म मकवानपुरको सिलाङ्गीमा सबैभन्दा धेरै 37.4 मिलिमिटर वर्षा मापन भएको छ। सरकारले साउन एक गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली ईडीएलभीआरएस मार्फत सवारी चालक अनुमति पत्र लाइसेन्स छपाईको काम शुरू भएको छ। नयाँ प्रणाली मार्फत सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने र छपाईपछि हुलाक मार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइने व्यवस्था गरिएको छ। भोटेकोशी बाढ़ीमा पनि ज्यान गुमाएकाहरूमध्ये हालसम्म 1451 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार फेला परेका शव पहिचानका लागि डीएनए नमूना संकलन गरी हालसम्म 1292 शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शव व्यवस्थापनका लागि मृतकका 1286 र आफन्तका 1997 गरी कुल 3283 डीएनए नमूना संकलन गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहायक प्रवक्ता राम बहादुर केसीले सीआईएनसँग बताउनुभयो।
2: पछिल्लो अपडेट हेर्दाखेरि अहिले चाहिँ 4 बजेसम्मको अपडेट अनुसार शव फेला परेको जम्मा संख्या 1451 जना रहेको छ। त्यो मध्ये अहिलेसम्म जम्मा 110 शवहरू शनाकत भई सम्बन्धित व्यक्तिहरूले चाहिँ परिवारले चाहिँ बुझिसक्नु भएको छ। त्यस्तै गरेर अहिले पनि हिजो जस्तै 5000 भन्दा बढी मान्छेहरू बेपत्ता हुनुहुन्छ। उहाँहरूको खोजी कार्य जारी पनि छ र अब यो घटना घटेको पनि गरेको 3 हप्ताभन्दा बढी भइसकेको सन्दर्भमा अब खोजदार व्यवस्थापनलाई चाहिँ कहिलेसम्म यसलाई निरन्तर दिने, यसको एक्जिट स्ट्राटेजी के हुने भन्ने विषयमा आज कमान्ड पोस्टमा पनि विभिन्न कोणबाट छलफल भएको छ र एकपल्ट फिल्ड भिजिट गरेर अवस्था हेरेर चाहिँ त्यसलाई चाहिँ निरन्तरता लिने नदिने भन्ने सन्दर्भमा चाहिँ निर्णय गर्ने भन्ने विषयमा पनि यहाँ चाहिँ के अरे मनसुख पूर्वतारी पत्रिकाले कमान्ड पोस्टमा चाहिँ छलफल भएको छ। त्यस्तै गरेर अहिले चाहिँ अहिले पनि अब 20,000 बढी सुरक्षाकर्मी चाहिँ यो 10 गतेदेखि अहिलेसम्म निरन्तर रूपमा चाहिँ खडिराख्नु भएको थियो। अहिले पनि केही चाहिँ फिल्डमा नै हुनुहुन्छ।
0: पहिचान नभएका 1362 शवको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। यसैबीच आज बसेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको सचिवालय बैठकले भोटेकोशी बाढ़ी पीड़ितको खोजी, उद्धार, राहत, पुनस्थापना तथा पुननिर्माणलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउँदै पहिचान हुन नसकेको शवको शीघ्र डीएनए परीक्षण र लामो समयदेखि बेपत्ता व्यक्तिका परिवारलाई कानूनी प्रक्रिया मार्फत मृत्यु प्रमाणपत्र उपलब्ध गराउन आग्रह गरेको छ। बैठकले संयुक्त राष्ट्र संघीय महासभामा सहभागी हुने नेपाली टोलीलाई भोटेकोशी विपद बदलितो राजनीतिक परिस्थिति, समृद्धि तथा अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा नेपालको धारणा प्रभावकारी रूपमा प्रस्तुत गर्न निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।
3: भोटेकोशीको बाढी बाढी पछिको चाहिँ नि जुन चन्दनको खेती भएको छ र त्यस पछाडि खोजी उद्धार राहतको सन्दर्भमा के कति र कसरी काम भइरहेको छ भनेर सरकारबाट प्रतिनिधित्व गर्नुभएका

0: पार्टीका समेत पदाधिकारी तथा सदस्यहरूसँग समेत काम कारवाहीको बारेमा समीक्षा भएको छ र उहाँहरूले खोजी उद्धार र राहतको काम चाहिँ प्रभावकारी ढंगले अगाडि बढेको र अझै पनि खोजीका केही कामहरू र राहतका कामहरू अगाडि बढ़िरहेको र पुनस्थापना तथा पुननिर्माणको पनि तयारी सँगसँगै भइरहेको जानकारी दिनुभएको छ र भोटेकोशी बाढ़ीबाट प्रभावितहरूको सन्दर्भमा अब जे जति जसरी गर्नुपर्ने हो त्यसमा कुनै पनि कमजोरीहरू नहोस् भन्ने पार्टीले चाहिँ आग्रह गरेको छ।
1: देशभर डेंगू संक्रमितको संख्या 5238 पुगेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार 5238 जनामा डेंगू संक्रमण देखिएको हो। 2082 पुस 17 देखि 2083 भाद्र 30 गते जनवरी 1 देखि सेप्टेम्बर 15 2026 सम्मको पाक्षिक विश्लेषण अनुसार देशका 74 जिल्लाबाट यो संक्रमण संख्यामा डेंगू संक्रमण तथ्याङ्क सार्वजनिक भएको हो। देशका विभिन्न भागमा संक्रमण देखिए पनि झापा बागलुङ सुनसरी पाल्पा कास्की र दाङ लगायतका जिल्लाहरूमा संक्रमण तीव्र गतिमा बढ़िरहेको छ। साझा खबरमा अब खेल खबर। जापानमा चलिरहेको विष्णु संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले किर्गिस्तानसँग 3-0 सोझो सेटमा हराएको छ। आज भएको वर्गीकरण चरणको खेलमा नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-16 र तेस्रो सेट 25-20 जित्यो। अब नेपालले 9औंदेखि 12औं स्थानका लागि हङकङसँग खेल्नेछ। नेपाल पदक जित्ने होडबाट बाहिरिसकेको छ। त्यस्तै जापानमा चलिरहेको 19औं संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका खेल्ने भएका छन्। आज भएको पहिलो सेमिफाइनलमा श्रीलंकाले पाकिस्तानलाई 8 विकेट र भारतले बंगलादेशलाई 114 रनले हराउँदै फाइनलमा पुगेका हुन्। अब स्वर्ण पदकका लागि भारत र श्रीलंका बीच खेल पर्सी मंगलबार हुनेछ।
2: बालबालिका डराउँदा वा तर्सिँदा कसरी सम्झाउने?
3: विश्वास दिलाउनु पर्यो कि नडरा नडरा भनेर मात्रै होइन, उसलाई आभास गराउनु पर्यो कि हामीले साँच्चै मदत गरेको छौ।
2: विज्ञको सुझावसँगै आवश्यक जानकारी सहितको विषय श्रृंखला मिलिजुली नेपाली अनि बालबालिका र किशोर किशोरीको सवालमा हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: प्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
6: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
7: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
5: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
7: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
5: बाढ़ीपछि रसुवाको आमा छोदिङमो गाउँपालिकाको विभिन्न वडाहरू पुग्ने सड़क बन्द छ। अहिले हेलिकप्टरबाट राहत सामग्री वडा वडामा पुर्याउने काम भइरहेको छ। गर्भवती र सुत्केरी महिलाका लागि चाहिँ विशेष व्यवस्था गरिएको उपाध्यक्ष चन्द्रिका तामाङको भनाइ छ।
9: रातमा नुन, तेल, चामल अनि दाल हामीले संख्याको आधारमा दिन सके छैन, घर दुरीको हिसाबले दियो, छ महिनासम्म अब पुनः सञ्चालनमा आउला जस्तो हामीले लागेन भनेर छ महिनासम्मको लागि चाहिँ रात अब जसो तसो पुर्याउने भन्ने योजना चाहिँ बनाएका छौँ। मनवीय खेती चाहिँ हाम्रो पालिकामा 202 हो। यो 39 एकमुष्ट घेवा गर्ने अन्तिम नेभर जलाउने कार्यक्रम पनि बनाएका छौँ पालिकाले। कार्य खर्च भनेर 50,000 चाहिँ सुटाउने योजना बनाएको। सेवा त हुनुभएका ट्रिटमेन्ट भएकाहरूलाई पनि प्रत्येकजनालाई 25,000 दरले फेरि खर्च पनि दिने योजना बनाएका छौँ हामीले।
5: आमा छोतिङमो गाउँपालिका रसुवाका उपाध्यक्ष चण्डिका तामाङ भोटेकोसीमा आएको बाढीपछि पालिकामा भइरहेको राहत तथा उद्धारका बारे बताउँदै बालबालिकालाई बा आमा स्वास्थ्य कर्मी उद्धारमा खटिएका व्यक्तिहरूको काख वा छातीमा राख्दा सुरक्षित महसुस गर्ने चिकित्सकहरूको भनाई छ। तपाईले ख्याल गर्नै पर्ने कुरा चाहिँ बालबालिकालाई डराउने अनि तर्साउने काम चाहिँ गर्नुहुँदैन। बाल मुटु रोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत।
3: ईश्वर प्रदत्त चीज भनेको काख हो। त्यसैले काख नानीलाई ठूलो भएपछि अँगालो हार्ने उसलाई साथ दिने र भन्ने हामी छ अनुसार उसको मानसिक ठूलो बल मिल्छ। हामीले अरू बेला पनि याद गरेको छौँ किनभने ऊ आमाबाट बिछोड भइरहेको होला परिवारबाट अथवा घरबाट उसको परिचित वातावरणबाट टाढा भइरहेको हुन्छ। त्यस कारण उसमा डर त्रास बढी हुन्छ। त्यसले गर्दा त्यो डर त्रास हटाउनको लागि उसलाई हेरचाह गर्ने हामी जो जति व्यक्तिहरू छौँ चाहे उसको बाबामा होस् अरू छरछिमेकीको मान्छे होस् उनीहरूलाई छेउमा बसेर झन अत्याउने डराउने नगरिकन यसरी उसलाई हामीले विश्वास दिलाउनु पर्यो कि नडरा नडरा भनेर मात्रै होइन उसलाई आभास गराउनु पर्यो कि हामीले साँच्चै मदत गरेको छौँ।
5: बाल मुटुरोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत तपाईँले चाहिँ आफ्ना बाल बालिका डराउँदा वा तर्सिँदा कसरी सम्झाउने गर्नुभएको छ? हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। बाढीपछि फोहोर पानी र दूषित हावाले गाई वस्तुलाई पनि विभिन्न रोग लाग्न सक्छ। बेलैमा उपचार गरिएन भने पशुधनको नोक्सानी हुन सक्ने पशु स्वास्थ्य चिकित्सकहरूको भनाई छ।
10: बाढी प्रभावित क्षेत्रमा चाहिँ यो पशुपन्छीका विभिन्न महामारी जन्य संक्रमणहरू हुन सम्भावना हुन्छ। हरेक पालिकामा चाहिँ पशु सेवा शाखाहरू हुन्छ। त्यो शाखाहरूमा चाहिँ खोपहरू चाहिँ उपलब्ध हुन्छ। उहाँहरूसँग समन्वय गरे पछाडि यदि त्यहाँ खोप उपलब्ध छ भने उहाँहरूले तुरन्त लगाइदिनुहुन्छ। छैन भने पशुपालन विभागसँग समन्वय गरेर रोगको जोखिम भएको क्षेत्रमा चाहिँ खोप कार्यक्रमहरू चाहिँ सरकारी निकायहरूले चाहिँ विशेष गरी पशुपालन शाखाहरूले चाहिँ सञ्चालन गर्नुहुन्छ। खोरेत भ्यागुते चरचरे पड्के किराको टोकाइबाट शरीर लम्पी स्किन रोगहरू यस्ता खालका रोगहरूको जोखिम चाहिँ उच्च हुन्छ। अनि विभिन्न खालको यो बाह्य र आन्तरिक परजीवी चुकाहरूको पर्ने सम्भावना पनि अत्याधिक हुन्छ। त्यसले गर्दा किसानले चाहिँ पशु स्वास्थ्य कर्मीहरूलाई पशु चिकित्सकहरूलाई भेट्ने डाक्टरहरूलाई चाहिँ नजिक जो हुनुहुन्छ खबर गरिदिनु भयो भने चाहिँ उहाँहरूले हेरेर प्राविधिक साथीहरूले चाहिँ नमुना सङ्कलन गरेर हाम्रो अहिले बाढी प्रभावित भएको क्षेत्रको हिसाबबाट चाहिँ सबभन्दा नजिक काठमाडौँमा केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला छ। त्यो प्रयोगशालामा ल्याएर नमुना जाँचेर रोगको 1 इन्च परीक्षण चाहिँ गर्न सकिन्छ र पशु अनुसार चाहिँ उपचारहरू गर्नुपर्ने हुन्छ।
5: बाढी वा विपदपछि नयाँ नयाँ खालका रोगका लक्षणहरू देखा पर्ने भएकाले जति सक्दो छिटो नजिकका पशु स्वास्थ्य प्राविधिकलाई खबर गर्न सुझाव दिँदै हुनुहुन्थ्यो पशु स्वास्थ्य चिकित्सक डाक्टर सुरेन्द्र कार्की। आजलाई मिलिजुली नेपाली यति नै। अर्को अंकमा फेरि भेटौंला।
11: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रका बालबालिकाको लागि मनोपरामर्श र पोषणमा विशेष कार्यक्रम आवश्यक।
12: बाल संरक्षणको दृष्टिकोणबाट पोषण, बाल मैत्री स्थानीय शासनको दृष्टिकोणबाट पोषण मैत्री शासनको दृष्टिकोणबाट अनि पाउने सेवा सुविधाको कुरा गर्ने अनि बाल संवेदनशील सामाजिक सुरक्षाको दृष्टिकोणबाट पनि हेरिनु पर्यो।
11: हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टीभी एपमा पाउनुहोस् 200+ HD र SD टीभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
14: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
15: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
14: ओहो, तिमी त घरको खाने भएछौ नि।
16: के को सर सल्लाह हो दुईजनाको?
15: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
16: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
14: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
16: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
17: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
11: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रका बालबालिकाको लागि मनोपरामर्शका लागि विभिन्न प्रयत्नहरू भइरहेको अवस्था छ। मनोपरामर्शमा विशेष कार्यक्रमको आवश्यकता। साझा खबरमा अब हाम्रो पालो। हाम्रो पालोमा आज बालबालिकाको पोषण र संरक्षणको बारेमा हामी कुराकानी गर्दैछौ बालबालिका शान्ति क्षेत्र अभियान सिजबका अध्यक्ष तिलोत्तम पौडेलसँग।
12: बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको सदस्य संस्था जागृति बाल तथा युवा सरकार नेपालले चाहिँ पनि त्यहाँ गएर भोलिपल्टबाटै गएर अब यो यहाँ मनोविमर्शको कुराहरू, कोअर्डिनेसनको कुराहरूमा चाहिँ त्यो संयोजनकारी भूमिका निर्वाह गर्नको लागि लागिराख्नु भएको थियो।
11: तपाईँ बालबालिकाको क्षेत्रमा लागेको हिसाबले त्यहाँ हेर्दाखेरि, अनुगमन गर्दाखेरि यस्तो बेलामा चाहिँ बालबालिका, सुत्केरी महिलाहरूको पोषणको अवस्था कस्तो हुँदो रहेछ, के कुराहरू राहतमा पुग्दो रहेछ?
12: विशेष गरी बालबालिकाको कुरा, बालबालिकालाई चाहिँ कसरी रोक्ने? उनीहरूले बाबुआमा खोजिरहेको हुन्छन्, बाबुआमा भएका त सँगै हुने भयो, नभएकाले चाहिँ बाबुआमा खोजिरहेको छन् मेरा बाबुआमा खोइ भन्ने, र त्यो राखेको चाहिँ अब सेल्टरहरूबाट पनि बाहिर निस्कने, आफै हिँड्न खोज्ने, रुन्ने, कराउने, चिच्याउने, हाम्रो बाबामा खै भन्ने खालको बालबालिकालाई थियो। गाउँघरमा जे पाइन्थ्यो, चाउचाउ, बिस्कुट, फ्रुटी यस्तो चाहिँ लाने बाँड्ने। हुन त अब त्यो पोषणको दृष्टिकोणले त्यो खाने विषय होइन, खानेकुरा होइन तिनीहरू, तर पनि आपतकालीन अवस्थामा चाहिँ त्यो प्रयोग भएको थियो, जसले गर्दा बिस्तारै बिस्तारै त्यसलाई नेपाल सरकारका तीनटै तहका सरकारहरू, हामी नागरिक संघ संस्था, संचारकर्मीहरूले बिस्तारै अब यो बेलामा चाहिँ अब यो हिजो अस्तिको कुरो चाहिँ आपतकालीन थियो, तर अब यो आपतकालीन विषयबाट अब हामी बिस्तारै गुद्रदै अगाडि बढेका छौँ। अब चाहिँ पोषणयुक्त खानेकुरामै जोड दिउँ, हामीले संघ संस्थाहरूले दिने खानेकुराहरू पनि अब पोषणयुक्ततिरमै जोड दिउँ भन्ने खालको पहिरोले हुन थालिसकेपछि बिस्तारै अहिले पोषणका कुराहरूलाई पहिलो दोस्रो दिनको तुलनामा चाहिँ केही इम्प्रुभ भएको मात्रै हो। अझै पनि रात गाउँतिर उठिरहेछ, अब त्यहाँ त अब रात भन्दा पनि अब दिगो कसरी गर्ने कुराहरू जोडिएछ। यतातिर अझै पनि चाउचाउ बिस्कुट उठाउने अनि गाडीमा राख्ने, अब हाम्रो उद्योग वाणिज्य संघ, हाम्रो सामाजिक संघ संस्था, हाम्रा युथ क्लब र स्कूलमा बालबालिकाहरूले पनि रसुवाको बाढीको बेलामा हामीले सहयोग गर्न पर्दैन र अन्त अन्त जिल्लाबाट पनि अझै पनि, अनि उठाउँदाखेरि पनि व्यापारीहरूले पैसा दिन भन्दा त आफ्नो पसलमा भएको एक कार्टुन दुई कार्टुन चाउचाउ दिन, बिस्कुट दिन, फ्रुट दिन सजिलो भयो भनेर त्यसरी उठाइरहेका छन्। हामी सिजप, जेसिवाईसीएन, हामी अरू पिस हिमालयन, अरू हामी संस्थाहरू मिलेर काम पनि गरिरहेछौँ। कारितास जर्मनी ले त्यहाँ रसुवामा काम पनि गरिरहेछौँ। हामीले चाहिँ त्यस्तो सामाजिक सञ्जालमा देखाउँ भने चाहिँ तत्काल चाहिँ यो सामान, यो पोषणयुक्त सामान मात्र पठाउनुहोस् भनेर भनिरहेको छु। यो बाल मैत्रीको दृष्टिकोणबाट, पोषण मैत्रीको दृष्टिकोणबाट पनि र स्वास्थ्य यी सबै दृष्टिकोणबाट पनि यो कुरामा ध्यान दिनु भन्ने हिसाबले हामी त्यसलाई पहिरोवी चाहिँ गरिरहेका छौँ। हाम्रा चाहिँ नीति, हाम्रा खाद्य वस्तुहरू जो बाहिरबाट गएका छन् यसको गुणस्तरीयता, यो त नाफाको दृष्टिकोणले बनाइएको हो, त्यसले गर्दा त्यसतर्फ पनि ध्यान दिनुपर्ने हामी त भन्ने पनि गरेका छौँ। हामीले त एउटा परिपत्र पनि गरेका छौँ सबै संघ संस्थाहरूलाई चाहिँ नि हाम्रो तर्फबाट, तपाईँहरूले चाहिँ विज्ञप्ति मार्फत, सिजपले त विज्ञप्ति मार्फतै यो पोषणयुक्त कुराहरू गर्नुहोस् भनेको छ। अब जेसिवाईसीएनले पनि यो पोषणयुक्त खानेकुराहरू चाहिँ सहयोग गर्नेले, खानेले यसमा ध्यान दिनु भनेकै छौँ हामीले। सरकारले पनि त्यो कुरामा जोड दिएको छ, तथापि यी सबै हामी सबैले सोच्नु पर्यो यो सचेतना सँगसँगै चाहिँ के छ भने पोषण हामीले मनोविमर्श कुराहरू गर्दै गर्दाखेरि चाहिँ बच्चालाई चाहिँ भुलाउन पर्यो भने चाहिँ चक्लेट दिएर मिठाई दिएर चाहिँ हामीले भुलाउने अथवा उनीहरूको कुरा सुन्ने त सँगसँगै बरु त्यो भित्र पनि ओट्स दिने हो कि अलिकति चाहिँ खानेकुराहरू पनि बरु कसैले दिँदै हुनुहुन्छ भने चाहिँ म कार्यक्रम मार्फतै भन्न चाहन्छु तपाईँहरूले बच्चालाई केही कुरा काजु किसमिस लगिदिनुहोस् बरु अब हामी त्यहीको कुरा गर्न सक्दैनौँ भने पनि अलिकति बेटर के छ भन्ने कुराहरू गर्नु पर्यो अनि न त त्यसो गरिएन भने चाहिँ अब यतातिर चाहिँ नि त्यो प्रदूषणको कुरा छ अर्कोतिर बालबालिकाहरूलाई मेन्टल हेल्थको प्रब्लम छ किनभने बाबुआमा गुमाछन् परिवार गुमाछन् केही नगुमाएका मान्छेहरू छन् भने पनि त जग्गा जमिनको तलतिर त गुमाएका छन् अनि त्यसपछि गएर स्कुलका साथीहरू गुमाएका छन् शिक्षकहरू गुमाएका छन् अनि उनीहरूलाई चाहिँ उही बिहानै दिउँसो बेलुका त्यही याद आइराख्छ चाहिँ त्यसले पनि अनि खान मन नलाग्ने चिन्ता हुने डराउने राति उठेर हिँड्ने खालका समस्याहरू पनि देखिया छन् तर यो सबै कुराहरू गर्दै गर्दा चाहिँ यो यी समग्र कुरालाई बाल संरक्षणको दृष्टिकोणबाट पोषण बाल मैत्री स्थानीय शासनको दृष्टिकोणबाट पोषण मैत्री शासनको दृष्टिकोणबाट अनि पाउने सेवा सुविधाको कुरा गर्ने भने बाल संवेदनशील सामाजिक सुरक्षाको दृष्टिकोणबाट पनि हेरिनु पर्यो अब जन्मदर्ता चाहिँ बालबालिकाहरूको त जन्मदर्ता छैन कोही बचेका बालबालिकाहरूको पनि अभिभावकहरूको पनि आफ्ना छोरा छैन नि त सबै गुमिया छ नि त अब उनीहरूको आइडेन्टिटीमा काम गर्नु पर्यो राज्यले सहयोग गर्दाखेरि त फेरि मृत्यु दर्ता चाहियो हेर्नुहोस् अथवा चाहिँ बच्चाको जन्मदर्ता चाहियो केही न केही त चाहियो नि त्यसको निम्ति यस्तो विपदको बेलामा चाहिँ के गर्ने भन्ने खालको छुट्टै व्यवस्था नहुन सक्छ शिक्षा मन्त्रालयले हामीले एउटा कार्यक्रम भनेर चाहिँ नि उहाँहरूको आएको छ प्रदेश सरकारले 12 कतिसम्म हाम्रो जिम्मा भयो भनेर बोल्नु भएको छ अनि त्यसपछि गएर राष्ट्रिय बाल अधिकार परिषद अनि महिला बालबालिका मन्त्रालयले चाहिँ नि शेष घले लगायतको सँग चाहिँ हामी यति सहयोग गर्छौँ भनेर उहाँहरू बोल्नु भएको छ उहाँहरू सबैको लक्ष्य त बालबालिकालाई सहयोग गर्ने हो भने यस्ता कुरालाई एकीकृत प्याकेज बनाएर क्याटेगोरी गरेर बुवा आमा नभएका बाबुआमा मध्ये एकजना भएका परिवारमा बेपत्ता भएका खेतीपातीहरू चाहिँ नि सबै नष्ट भएका परिवारका बालबालिकाहरू अथवा अरू पनि नट बालबालिका मात्रैको कुरा होइन समग्र हो पोषणको विषय र विपदको विषय सबैको हो ज्येष्ठ नागरिकसम्मको कुरा भयो यो चाहिँ यसलाई चाहिँ समग्रमा त हेर्नु पर्यो त्यसरी मान्छेले चाहिँ नि यो बेलामा चाहिँ मेरो छोराछोरी छैनन् अब तिमीले दुःख पाएछौ मेरो घर बस काम गर मैले तिमीलाई लान्छु पालन पोषण गर्छु भनेर चाहिँ बाल श्रमिक बनाउने सम्भावना हुन सक्छ अब ठिकै छ अब तिम्रो अब 14-15 वर्ष कि भइरहेछौ अब तिमीले बाबुआमा पनि गयो यसो ल ठिकै छ ल म होइन बरु मसँग बिहा गर भनेर फकाई फुलाई गएर बाल विवाह पनि हुनसक्छ हामीले हेर्दाखेरि चाहिँ यी सबै कुरा चाहिँ कुनै न किसिम हिसाबले बाल मैत्री स्थानीय शासनको दृष्टिकोणबाट चाहिँ त्यसपछि गएर बाल बालबालिकाको पोषणको कुरासँग यो समग्रमा जोडिन्छ यो विषय यसलाई हामीले पोषणको मात्रै छुट्टै विषय भन्दा पनि यसलाई समग्र विषयको रूपमा हामीले जोडेर समग्र समस्याका कुराहरू उनीहरूको दिगोपनाका कुराहरू गर्नुपर्छ र काउन्सिलिङको कुरा गर्दै गर्दाखेरि चाहिँ काउन्सिलिङ भित्रको एउटा टपिक चाहिँ के खानेकुराहरू खान हुन्छ के कुरा खान हुँदैन भन्ने कुराहरू पनि हाम्रो मनोविमर्शकर्ताहरूले चाहिँ त्यो कुरा गरिदिनु पर्यो र फकाउने नाममा एकैछिनलाई भुलाउने नाममा चाहिँ बालबालिकालाई जङ्क फुड लिएर गएर कुरकुरे लिएर गएर बाँडेको पनि देखियो हेर्नुहोस्
19: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज यो रेडियो दिदी बहिनीको समय सूचक हो
20: अहिले रातिको ठिक 8 बज्यो।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सरपोहरासँगै दिनेश जोशीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: राष्ट्रसंघमा भोटेको से विपदबारे कुरा उठाउन सरकारलाई रासोपाको निर्देशन, बाढ़ी पीड़ित परिवारलाई राहत उपलब्ध गराउनु पर्नेमा जोड़।
0: राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्र मन्त्री खनाल सहितको टोली नियोग प्रस्थान। जलवायु न्यायको माग राख्दै मनास्लोमा आयोजित अनसन स्थगित।
1: कार्यदलले तयार पारेको प्रतिवेदन स्वीकार गर्ने एमाले सचिवालय बैठकको निर्णय। 73 जिल्लाका 6000 वडामा कांग्रेसको अधिवेशन सम्पन्न। उत्तर कोरियाद्वारा क्षेपास्त्र प्रक्षेपण। जापानमा सतर्कता बढ़ाइयो। निरन्तर निगरानी राख्न प्रधानमन्त्री ताकाइचीको निर्देशन।
0: र एसियाली खेलकुदमा नेपाली भलिबल टोलीको पहिलो जीत, कराटेकी एरिका गुरूङ पदक जित्न असफल।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छन्। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भोटेको से बाढ़ीपछिको राहत उद्धार पुननिर्माण तथा पुनर्स्थापनाको कामलाई थप प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ। आज बसेको रासोपाको सचिवालय बैठकले खोज उद्धार र राहतमा कुनै कसर बाँकी नराख्ने निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। सचिवालय बैठकमा सरकारका प्रतिनिधिले बाढ़ीपछिको खोज उद्धार र राहतको विषयमा ब्रिफिङ गरेका थिए। उद्धार तथा राहतको काम प्रभावकारी रूपमा अघि बढ़िरहेको र पुननिर्माण तथा पुनर्स्थापनाको काम सबै त समानान्तर रूपमा अघि बढ़ाइएको जानकारी बैठकमा गराइएको प्रवक्ता खरेलले बताउनुभयो। बैठकले पहिचान हुन नसकेका शवको डीएनए परीक्षण यथाशीघ्र गरी पीड़ित परिवारलाई राहत उपलब्ध गराउनु पर्नेमा जोड़ दिएको पनि उहाँले बताउनुभयो।
3: शवहरू जुन प्राप्त पहिचान हुन सकेको छैन, पहिचान हुन नसकेको शवहरूको डीएनए परीक्षण छिटो भन्दा छिटो सम्पन्न हुनु पर्यो र चाहिँ पीड़ित परिवारले उहाँहरूलाई राहत महसुस हुनु पर्यो, उहाँहरूलाई दिने सहयोग र सेवा छिटो हुनु पर्यो भन्ने कुराहरू रहेको छ।
1: बैठकले मध्य प्रदेश महाधिवेशन हुन नसक्नुका कारण बारे छानबिन गर्न गठित अडिट समितिले प्रारम्भिक प्रतिवेदन बुझाएको छ। सचिवालय बैठकमा समिति संयोजक तथा पार्टी सहमहामन्त्री हरि ढकालले प्रारम्भिक प्रतिवेदन बुझाउनु भएको प्रवक्ता खरेलले जानकारी दिनुभयो। यसअघि सांसदहरूको दबाव र जातीय समस्याको कारण मध्य प्रदेशमा अधिवेशन हुन सकेको छैन। मध्य प्रदेशका 8 जिल्ला मध्ये पर्सामा मात्र महाधिवेशन सम्पन्न भएको छ। प्रवक्ता खरेलका अनुसार समितिले प्रारम्भिक प्रतिवेदन बुझाए पनि विस्तृत प्रतिवेदन तयार भइरहेको बताउनुभयो।
3: मध्य प्रदेशमा हाम्रा केही आन्तरिक समस्याहरू पनि भएको कारणले गर्दाखेरि सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा हाम्रो यो अडिट गर्ने टिम चाहिँ नि त्यहाँको छानबिन गर्ने टिम गएको थियो। उहाँहरूले आज प्रारम्भिक प्रतिवेदन मध्य प्रदेशको सन्दर्भमा बुझाउनु भएको छ र यसको विस्तृत प्रतिवेदन चाहिँ उहाँले अर्को बैठकमा अर्कोचोटि चाहिँ हामीलाई तयार भइसकेपछि बुझाउँछौ भन्नुभएको छ र यसको साथमा पार्टीभित्रको केही विभागहरूमा सदस्यहरू मनोनयन गर्नुपर्ने भएकोले केही विभागहरूमा मनोनयन भएको छ।
1: यस्तै 10 सदस्य थप गर्दै अनुशासन आयोगलाई पूर्णता दिएको छ। यसै गरी ज्ञानेन्द्र मल्ललाई युवा खेलकुद तथा सशक्तिकरण विभागको उपप्रमुखमा मनोनयन गरिएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनैतिक विभागको सदस्यमा महेश भट्ट, टासी लाजोम र हिक्मत जंकार्की तथा सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागको सदस्यमा जय राम गुरूङ र राजकुमार श्रेष्ठलाई नियुक्त गरिएको छ। रासोपाली सचिवालय सदस्य द्वय विराज भक्त श्रेष्ठ र सुरेश सुरेन्द्र चौधरीलाई शपथ ग्रहण गराएको छ। यस्तै पार्टीका कार्यक्रम तथा गतिविधिहरूलाई विस्तार गर्ने निर्णय गरेको छ।
0: संयुक्त राष्ट्र संघको 81औं महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल सहितको टोली आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्र अन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्री स्तरीय भेलामा सहभागिता जनाउनुहुनेछ। साथै परराष्ट्र मन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता समेत गर्ने कार्यक्रम छ। न्यूयोर्क प्रस्थान गर्नु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री खनालले जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेको समस्याबारे कुरा उठाउने बताउनुभयो।
4: जलवायु परिवर्तनले नेपालमा ल्याएका समस्याहरूबारे अलिक बढी हामी यसका बारे मुद्दाहरू बढी उठाउँछौँ। यो बाहेक पछिल्लो समयमा हामीले विश्व मञ्चमा उठाउने जलवायु परिवर्तन र हरित ग्यास उत्सर्जन गरेका देशहरूले अब पेरिस अग्रिमेन्ट अन्तर्गत पनि केही दायित्वहरूको भएको छ। त्यस्ता खाले स्थापित संरचनाहरूलाई अझै बलियो बनाउनुपर्छ भन्ने आवश्यकता।

0: राजापाले भोटेकोशी बाढ़ीबाट भएको क्षति र त्यससँग जोड़िएका बहुआयामिक विषयलाई संयुक्त राष्ट्रसंघको महासभामा उठाउन सरकारले निर्देशन दिएको छ। आज बसेको रासोपाको केन्द्रीय सचिवालय बैठकले नेपालको भोटेकोशी विपदसँग जोड़िएका बहुआयामिक पक्षहरू बदलिदियो राजनैतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्व मंचमा नेपालको भूमिकाका विषयमा सम्बोधन केन्द्रित गर्ने गरी तयारी गर्न निर्देशन दिएको हो। प्रधानमन्त्री बालिन्द्र शाह 14 सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज 6 गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
1: मनास्लो आधार शिविरमा युवाहरूले तीन दिनदेखि शुरू गरेको आमरण अनसन स्थगित गरिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेश र मनास्लो संरक्षण क्षेत्र आयोजना एमक्यापले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अनसन स्थगित गरिएको दावा नुर्बु लामाले जानकारी दिनुभएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेश र एमक्यापले आज उनीहरूलाई वार्ता र संवादद्वारा माग पूरा गर्ने बेहराको पत्र पठाएको थियो। सोही अनुसार अनसन स्थगित गरी मनास्लु बेस क्याम्पबाट सामागाउँ फर्किएको अनसन टोलीका अगुवा लामाले जानकारी दिनुभएको छ। जलवायु परिवर्तनबाट उत्पन्न हुने जोखिम न्यूनीकरण तथा हिमताल विस्फोट लगायतका खतराबाट बचाउन माग गर्दै गत शुक्रबारदेखि 36 वर्षीय दावा नुर्बो लामाको नेतृत्वमा लामागाउँमा 11 युवा अनसन बसेका थिए। हिमाली बस्ती भन्दा माथि धेरै नयाँ तालहरू थपिँदै गएका, हरिया तालहरू थपिँदै गएको र वीरेन्द्र ताल लगायत हिमतालमा पानीको सतह बढ़िरहेकाले यसको निरन्तर नापजाँच गर्ने प्रविधि जडान गर्नुपर्ने उनीहरूको माग छ।
0: नेकपा एमालेको सचिवालय बैठकले पार्टी रूपान्तरण सम्बन्धी कार्यदलको प्रतिवेदन ग्रहण गरेको छ। आज बसेको सचिवालय बैठकले कार्यदलको प्रतिवेदन ग्रहण गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। पार्टीभित्र अध्यक्ष केपी ओलीको राजीनामाको माग उठिरहेका बेला कार्यदलको प्रतिवेदनमा उक्त विषय भने हटाइएको छ। उपमहासचिव भट्टले मतभेदका सबै विषय हटाएर कार्यदलमा सर्वसम्मत रूपमा प्रतिवेदन पारित भएको बताउनुभयो। प्रतिवेदन लेखनको जिम्मा शुरूमा उपाध्यक्ष रामबहादुर थापा बादललाई दिइएको थियो। त्यसपछि महासचिव शंकर पोखरेलले समेत कार्यदलको प्रतिवेदन लेख्नु भएको थियो। पोखरेल लगायत टीमले केपी ओलीलाई नेतृत्वबाट हटाएर पुनर्गठन गरेर जानुपर्ने प्रतिवेदन पास गर्नुपर्ने धारणा राखेका थिए। तर संयोजक थापा सहितका नेताहरू भने ओलीको निर्देशनमा उक्त प्रतिवेदन पास गर्न नहुने अडानमा थिए। यी दुई प्रतिवेदनमा विवाद भए पछि कार्यदल बाहिर गएर उपमहासचिव प्रदीप गेवालीले प्रतिवेदन लेख्नु भएको थियो। गेवालीले पुनर्लेखन गरेको प्रतिवेदन सचिवालयले ग्रहण गरेको छ। अब भोलि बिहान बस्ने सचिवालय बैठकले उक्त प्रतिवेदन पारित गर्ने नगर्ने निर्णय गर्नेछ।
1: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्र बाहेक देशभरका अधिकांश जिल्लामा नेपाली कंग्रेसको ओडा अधिवेशन सम्पन्न भएको छ। कंग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले आज विज्ञप्ति जारी गरी तीन जिल्लामा मात्र अधिवेशन हुन बाँकी रहेको जानकारी दिनुभएको हो। असोज 3 र 4मा रसुवा, नुवाकोट र धादिङमा मात्र अधिवेशन भएको छैन। अन्य 73 जिल्लाका अधिकांश वडामा अधिवेशन भएको कटवालले बताउनुभयो। देशभरका 73 जिल्लाका 6132 वडामा अधिवेशन सम्पन्न भएको उहाँले जानकारी दिनुभएको छ। मोरङ निर्वाचन क्षेत्र नम्बर 6, सुनसरी क्षेत्र नम्बर 2 र 4, सर्लाही क्षेत्र नम्बर 2, रौतहट क्षेत्र नम्बर 1 र नवलपरासी पूर्वका क्षेत्र नम्बर 2मा मात्र वडा अधिवेशन हुन बाँकी रहेको जनाइएको छ। आज छूट भएका यी क्षेत्रका वडामा असोज 5 गते अधिवेशन हुने कटवालले बताउनुभयो। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: मार्बलका सीपीपीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भर।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: भुटेकुसी बाढ़ीमा परि ज्यान गुमाएकाहरू मध्ये 1451 जनाको शव फेला परेको छ। प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 236, नुवाकोटमा 203, धादिङमा 72, चितवनमा 367, गोर्खामा 79, तनहुमा 38, नवलपरासी पूर्वमा 232 र नवलपरासी पश्चिममा 222 गरी 1451 शव फेला परेका हुन्। फेला परेका शव पहिचानका लागि डीएनए नमूना संकलन गरी हालसम्म 1292 शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1997 गरी कुल 3283 डीएनए नमूना संकलन गरिएको छ। पहिचान नभएको 1362 शवको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार खोजी राहत वितरण शव व्यवस्थापन लगायतका लागि हालसम्म 7975 प्रहरी परिचालन गरिएको छ। बेपत्ता भएका 4655 जनाको खोजी भइरहेको छ।
3: बाढ़ीमा परिचयन गुमाएर काठमाडौँ ल्याइएका 281 जनाको शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी परीक्षक दान बहादुर थापाका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिका साथ स्थित दक्षिण ढोका वन क्षेत्रमा 30 शव जमीन मुनि गाडेर सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो। उहाँका अनुसार विपद प्रभावित रसुवा धादिङ र नुवाकोटबाट 30 शव काठमाडौँ ल्याइएको थियो। 30 शवको त्रिविशेषण अस्पतालमा पोस्टमार्टम तथा डीएनए परीक्षणका लागि नमूना संकलन गरेपछि सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो। प्रहरीका अनुसार प्रत्येक शवबाट डीएनए परीक्षणका लागि आवश्यक नमूना संकलन गरी शवलाई सुरक्षित रूपमा गाड्ने गरिएको छ। भविष्यमा पहिचान खुलेमा सम्बन्धित परिवारलाई शव हस्तान्तरण गर्न सकिने गरी आवश्यक विवरण र नमूना राखी सुरक्षित राखिएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो। शव व्यवस्थापन गर्दा विशेष प्रकारको एयर टाइट ब्याग प्रयोग गरी त्यसमा ट्याग नम्बर राख्ने गरिएको छ। ट्याग नम्बरका आधारमा शवको विवरण पहिचान गर्न सहज हुने गरी अभिलेख समेत राखिएको छ।
4: जापानिज इन्सेफ्लाइटिस जेईका कारण मृत्यु हुनेको संख्या 26 पुगेको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार 7 प्रदेशका 36 जिल्लामा जापानिज इन्सेफ्लाइटिसका 121 केस पुष्टि भइसकेका छन् भने संक्रमणका कारण 26 जनाको मृत्यु भइसकेको छ। महाशाखाका अनुसार हालसम्म 1226 जनामा जेईको लक्षण देखिएको छ। पछिल्लो 3 दिनमा मात्रै जेईका थप 4 नयाँ केस थपिएका छन् भने रोल्पा र तनहुमा गरी 2 मृत्यु भएको छ। हाल 56 जना संक्रमितहरू विभिन्न अस्पतालमा उपचाररत रहेका छन्। महाशाखाको खोप शाखा प्रमुख डाक्टर अभियान गौतमका अनुसार संक्रमितहरू मध्ये 85% र मृत्यु भएका 7% व्यक्तिहरूले जेई विरूद्धको खोप नलगाएको पाइएको छ। मृत्यु हुनेहरूमा 77% 50 वर्षभन्दा माथिका उमेर समूहका रहेका छन्। तथ्याङ्क अनुसार सबभन्दा बढ़ी मृत्यु कोसी प्रदेशमा 10 जनाको भएको छ भने लुम्बिनी प्रदेशमा 5 जना, मध्य प्रदेशमा 6 जना, सुदूरपश्चिममा 3 जना तथा बागमती र गण्डकी प्रदेशमा 1-1 जनाको मृत्यु भएको छ।
3: भोटेकोसी बाढ़ीबाट प्रभावित विद्यार्थीको पठन पाठन सञ्चालन हुन थालेको छ। क्षति पुगेका विद्यालय मरमत र पूर्ण क्षति भएको हकमा अस्थायी संरचना बनाएर पढ़ाउन थालिएको हो। नुवाकोटको विदुर नगरपालिकाका अनुसार असोज 1 गतेबाट बाढ़ी प्रभावित विद्यार्थीहरूको पठन पाठन शुरू भएको छ। नगरपालिकाको शिक्षा शाखाका विद्यालय निरीक्षक नवराज सापकोटाले अस्थायी संरचना बनाएर पढ़ाउन थालिएको जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ीले उक्त नगरपालिकामा करिब 3500 विद्यार्थी पठन पाठनबाट प्रभावित भएका थिए। रसुवाको उत्तर गयाँ गाउँपालिकाका शिक्षा शाखा प्रमुख बोधराज पाठकले पनि भदौ 24 गतेदेखि पठन पाठन थालिएको जानकारी दिनुभयो। उहाँका अनुसार गणेश आधारभूत विद्यालयमा होल्डिङ सेन्टर तोकिएकाले यसबारे के कसरी गर्ने के कसरी सञ्चालन गर्ने भन्नेबारे छलफल भइरहेको छ। शिक्षा शाखा प्रमुख पाठकका अनुसार गाउँपालिकामा 17 सामुदायिक विद्यालय र 1 निजी विद्यालय सञ्चालनमा थिए, तर बाढ़ीले 2 सामुदायिक र 1 निजी विद्यालय बगाएको थियो। प्रारम्भिक तथ्याङ्क अनुसार 134 विद्यार्थी सम्पर्कविहीन छन्, 10 शिक्षकलाई बाढ़ीले बगाएको छ। 117 जना बाल बालिका अभिभावक विहीन बनेका छन्। बाढ़ीबाट प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्श पनि दिइरहेको उहाँले जानकारी दिनुभयो।
4: रसुवा बाढ़ीले त्रिशुली नदीमा पक्की पुल बगाएको स्थानमा बेली ब्रिज हालिने भएको छ। आवत जावतमा कठिनाई भएपछि त्रिशुली र ढुंगे जोड्ने गरी उक्त स्थानमा तत्काल बेली ब्रिज हालिने भएको हो। विदुर नगरपालिकाको सक्रियतामा सड़क विभागले बेली ब्रिज उपलब्ध गराउने भएको हो। नगर प्रमुख राजन श्रेष्ठले पालिकाले अध्ययन गरी रिपोर्ट तयार गरेकोमा सड़क विभागले स्वीकृत गरेको जानकारी दिनुभयो। विभागले 70 मीटर लामो बेली ब्रिज उपलब्ध गराउने र नेपाली सेनाले पुल जडान गर्न सहयोग गर्ने गरी सहमति भएको पनि उहाँले बताउनुभयो।
3: सरकारले साउन 1 गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली मार्फत सवारी चालक अनुमति पत्र लाइसेन्स सफाईको काम शुरू भएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स सफाई सम्बन्धी समस्यालाई सम्बोधन गर्न नयाँ प्रणाली मार्फत सफाईको काम शुरू गरेको हो। नयाँ प्रणालीले नयाँ लाइसेन्स लिने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने प्रक्रियालाई थप छिटो र सहज र सेवामुखी बनाउनेछ। ईडीएलभीआरएसमा अपलोड भएको सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने र सुरक्षण मुद्रणले लाइसेन्स सफाई गरी हुलाक मार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ। यसबाट लाइसेन्स सफाई तथा वितरणमा देखिँदै आएको पुरानो समस्या समाधान हुनेछ।
4: परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरण सम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत र प्रभावकारी बनाउन पहिलो पटक वातावरण कूटनीतिक शाखा स्थापना गरेको छ। जलवायु परिवर्तन र यसले पारिरहेको प्रभावलाई ध्यान दिएर अहिलेको आवश्यकता अनुसार मन्त्रालयले यो शाखा स्थापना गर्ने निर्णय गरेको मन्त्री शिशिर खनालको सचिवालयले जनाएको छ। मन्त्रालयले गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएन्डका आधारमा संयुक्त राष्ट्रसंघ तथा विशिष्टकृत संघ संस्था महाशाखा अन्तर्गत आर्थिक सामाजिक विकास तथा वातावरण कूटनीति शाखाको संरचना अन्तर्गत उक्त शाखा रहने व्यवस्था गरिएको हो। नयाँ शाखाले जलवायु तथा वातावरण सम्बन्धी अन्तर्राष्ट्रिय कूटनीतिक पहलमा सहजीकरण गर्नुका साथै सम्बन्धित राष्ट्रिय निकायहरूसँग समन्वय गर्नेछ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छ जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। ललितपुरको गोदावरी नगरपालिका 8 स्थित नखु खोलामा एक पुरूषको शव फेला परेको छ। आज अन्दाजी 45 वर्षका पुरूष मृत अवस्थामा भेटिएका हुन्। खोलामा तैरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। घटना शंकास्पद हुन सक्ने प्रहरीको आशंका छ। शव पोस्टमार्टमका निम्ति लगनखेत स्थित पाटन अस्पतालमा पठाइएको र थप अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ।
2: माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङभित्र आज थप 13 शव फेला परेका छन्। आयोजनाको अडिट 3 अपस्ट्रीम हेड रेस टनेल भित्र उद्धार टोलीले आज थप शव फेला पारेको हो। सुरुङभित्र नेपाली सेना र प्रवर्तक कम्पनी नेपाल वाटर एण्ड एनर्जी डेभलपमेन्ट कम्पनीको संयुक्त उद्धार टोली तथा खोज टोली उद्धारमा खटिएको छ। संयुक्त उद्धार टोलीले खोजी गर्दा कंक्रिटिङको लागि तयार पारिएको रिबारको जालमा अल्झिएका र हिलिङ ढल्किएको अवस्थामा शव भेटिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। हालसम्म अडिट 3 क्षेत्रबाट निकालिएको शवको संख्या 37 पुगेको छ।
3: गोर्खामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने 7 घाइते भएका छन्। सिरामचोक गाउँपालिका 2 थालाजुङमा आज बिहान भएको जीप दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ भने 7 घाइते भएका हुन्। भच्चेकबाट चित्रे पोखरीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा जीपले च्यापी र थालाजुङ काउलीकी 81 वर्षीय लालमाया गुरूङको मृत्यु भएको थालाजुङका वडाध्यक्ष खुशीमान गुरूङले जानकारी दिनुभयो। सबै घाइतेको प्रदेश अस्पतालमा उपचार भइरहेको छ। जीप चालक विकास गुरूङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
2: प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा चाइना फोरम अन इन्टरनेशनल लीगल कोअपरेशन 2026 सहभागी हुन आज चीन प्रस्थान गर्नुभएको छ। चीन कानून समाजद्वारा आयोजित उक्त कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ चीनको गुआङ्झौ प्रस्थान गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभएको छ। प्रधान न्यायाधीश शर्मा नेतृत्वको भ्रमण दलमा मुख्य रजिस्ट्रार विमल पौडेल र उपरजिस्ट्रार राजेन्द्र पौडेल पनि सहभागी हुनुहुन्छ। प्रधान न्यायाधीश शर्मा यही असोज 8 स्वदेश फर्कने कार्यक्रम छ।
3: रसुवाको भोटेको सेवाणीमा परिवेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका लागि आफन्तको डीएनए परीक्षणको नमूना संकलन गरिएको छ। जिल्लाको पात्रराशी गाउँपालिकाका 33 र गोठे चौरका 6 डीएनए परीक्षणको नमूना संकलन गरी ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता शालिकराम खनालले जानकारी दिनुभयो। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सूचना अधिकारी प्रेमबहादुर स्वामीका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीको सहकारीमा पातराशी र गुठीचौरका प्राप्त आफन्तको रगतको नमूना मध्ये 39 डीएनए परीक्षण भइसकेको छ।
2: म्याग्दीको रघुगंगा गाउँपालिकाको चिमखोला घ्यासी खर्क सड़क अवरूद्ध हुँदा जनजीवन प्रभावित बनेको छ। रघुगंगा गाउँपालिका साथ चिमखोला स्थित मलाङमा पहिरो खसेर सड़क बगाएपछि गत असार अन्तिम सातादेखि 2 बासिन्दालाई आवत जावत ढुवानी र कृषि तथा पशुजन्य वस्तु बजारमा बिक्री गर्न समस्या भएको छ। रघुगंगा गाउँपालिका 8 मंगले खानीका नरप्रसाद छन्त्यालले सड़क अवरूद्ध हुँदा जनजीवन प्रभावित भएको बताउनुभयो। बिरामीलाई अस्पताल पुर्याउन काम विशेषले गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम आवत जावत तथा खाद्यान्न दैनिक उपभोग्य वस्तु र आलू टुसा लगायतका कृषि उपज बजार पठाउन समस्या भएको उहाँले दुखेसो पोख्नुभयो। रघुगंगा गाउँपालिका 7 नामिला 8 ओडाको मंगले खानी घ्यासी खर्क चौर खानी ढाँड दुवाडी पातले खर्क बस्तीसँग यातायात सम्पर्क विच्छेद भएको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। उत्तर कोरियाले पूर्वी समुद्रतर्फ क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरिया र जापानले बताएका छन्। दक्षिण कोरियाली सेनाको ज्वाइन्ट चीफ अफ स्टाफ जेसीएसले उत्तर कोरियाको पूर्वी तटबाट प्रक्षेपण भएको जानकारी दिएको हो। तर प्रक्षेपणको प्रकार, दूरी र अन्य विवरण भने सार्वजनिक गरिएको छैन। जापानको प्रधानमन्त्री कार्यालयले पनि घटनाको पुष्टि गर्दै यसलाई संदिग्ध ब्यालिस्टिक क्षेप्यास्त्र भनेको छ। क्षेप्यास्त्र प्रक्षेपणपछि जापानी प्रधानमन्त्री सनाए ताकाइसीले सम्बन्धित अधिकारीहरूलाई घटनाक्रममाथि निरन्तर निगरानी राख्न र आवश्यक जानकारी तत्काल संकलन तथा विश्लेषण

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।
2: आमा, म पनि तपाईँसँग घटकाण्ड गर्छु नि।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समसाथमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 5 बज्यो।

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको कार्यक्रम जीवन रक्षामा हामी विशेषतः रसुवाको भोटेकोशी बाढ़ी पछिको प्रभाव र नागरिक स्तरमा देखिएको मनोस्वास्थ्य र मानसिक स्वास्थ्यको अवस्था र यसलाई सुधारका लागि सरोकारवाला निकायको भूमिकाका बारेमा हामी कुराकानी गर्दैछौ। कुराकानीका लागि चिकित्सा मनोविद सीएमसी नेपालका प्राविधिक निर्देशक डाक्टर पशुपति महत स्टुडियोमा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद। यो महत्वपूर्ण सीआईएन रेडियो टिभीमा यो महत्वपूर्ण विषयमा कुरा गर्न मौका दिनुभएको।
0: अहिले के छ, लगभग दुई हप्ताभन्दा बढी समय बित्यो भोटेकोशी बाढ़ी आएको। मानसिक स्वास्थ्यको अवस्था बाढ़ी प्रभावितहरूमा कस्तो खालको, कुन चरणको समस्या अथवा अवस्था हो, अथवा यो कुनै पनि प्रकारको विपद पछिको कति समयपछि मानसिक स्वास्थ्यमा केही समस्या अथवा विचलन देखिन्छ र त्यसको अहिले देखिरहेको छ, तपाईँहरूले त्यसमा काम गर्दै हुनुहुन्छ?
1: धन्यवाद लीजी, यो एकदमै महत्वपूर्ण कुरा सोध्नुभयो। अब हामी सबैलाई थाहा छ, यो जुन भोटेकोशीको बाढी चाहिँ त्यो अकल्पनीय प्रलय जस्तै भन्नुपर्छ, किनभने हाम्रा कुनै पुस्ताले त्यो खालको प्रलय त्यति फास्ट र त्यति ढङ्गको क्षति चाहिँ देखेका थिएनन्। अब यसमा चाहिँ कस्तो हुन्छ भने, अब अहिले हामी 18-19 दिन भएको छ यो बाढी फ्ल्यास फ्लडको हो। अब त्यो फ्लड गइराखेको र त्यसको केही दिन चाहिँ मान्छेलाई अझै पनि जस्तो आफ्नो हराएका छन् नि, मान्छेहरू हराएका होलान्, बितेको जसको बढी भेटेको अथवा बितेको पनि थाहा छैन, भेटेको पनि थाहा छैन, बेपत्तामा भएका अथवा परिवारका मान्छे सबै छन् तर सम्पत्ति घर परिवार खेतबारी आफ्नो चौपाय पशु सबै छैन,
0: भनेको जुनसुकै अवस्था भए पनि मानसिक रूपमा कुनै न कुनै असर प्रभाव त्यहाँ रहन्छ।
1: अब त्यो गुमाएको छन् नि त, सबभन्दा ठूलो कुरो चाहिँ के भने, हिजो जुन राम्रो अवस्थाको इमेज थियो मनमा दिमागमा, घर खेत गाडी सडक गाईबस्तु आफन्त सबभन्दा त त्यहाँ बजार छ, बजार क्षेत्रमा बजार नभए जहाँ जस्तो अवस्था थियो त्यो त एउटा मान्छेको निम्ति त सुरक्षित त्यही थियो नि त। तर अब आज चाहिँ त्यो केही पनि छैन कि, तपाईँको कम्प्लिटली त्यो स्वेप्ट भने बढारेको जस्तो स्थिति छ। अनि मान्छे भए पनि उनीहरूलाई उनीहरूको मनमा खुसी पटक्कै छैन, हेर्नुहोस् होइन। अनि कतिपय त तपाईँको अझै पनि बोल्न गाह्रो भइरहेको अवस्था छ, कतिले चाहिँ बोल्न थालेका छन्, खुल्न थालेका छन्, आफ्नो मान्छे भेटिँदै हुन्थ्यो भन्ने उहाँहरूको दुःख गुनासो हुन्छ। जसको बितिया छ त्यो अथवा अब जे जे नष्ट भएको छ त्यो सम्झेर एकदम धेरै रुने बिलौना गर्ने चरणमै हुनुहुन्छ।
0: जस्तो अब यसमा कतिपय व्यक्तिहरूको आफन्तको मृत्यु भएको र त्यसमा शव पनि प्राप्त भएका व्यक्तिहरू पनि त्यहाँ छन् र कयौं व्यक्तिहरू अझै बेपत्ता रहेको तर वास्तविकता के हो भन्ने थाहा नभएको पनि छ र त्यो सँगसँगै सम्पत्तिको जुन खालको क्षति भएको छ, विभिन्न तीन चारवटा यो वर्गीकरण गर्दा सायद त्यसरी देखिन्छ होला। अब मानसिक रूपमा असर पर्ने भनेको सबैलाई उही र उस्तै हो कि, जनधनको क्षति भएकोमा अर्कै प्रकारको, अनि घर खेतबारी बगेको मान्छेहरूको अर्कै प्रकारको, जसले आफ्नो केही भएन तर दिख्यो त्यस्तो व्यक्तिमा अलिक फरक प्रकारको हुन्छ मानसिक असर।
1: यस्तो मानसिक असर चाहिँ तपाईँको क्षति कति भयो भन्ने भन्दा पनि त्यो व्यक्तिको मनले त्यसलाई कसरी बुझ्छ भन्नेमा भर पर्छ। कसैको सबै चिज नहुँदाखेरि पनि सम्हालिएका मान्छे पनि त्यहाँ छन्। अब कसैको धेरै क्षति भएको छैन, सामान्य नै जस्तो उठ्न सक्ने स्थिति पर्याप्त छ, तर पनि असाध्यै धेरै डराउने, आँटिने, होइन, सुत्न नसक्ने, छटपटिने, अब कोही आयो भने पनि आफ्नो खबर ल्याइदिन्छ कि भन्ने, हराएको मान्छे खोजिराख्ने, त्यही बारे मात्रै कुरा गर्ने, त्यो चाहिँ अलि धेरै त्यो खालको कमजोर मनस्थिति भएका व्यक्तिहरू र जसको सपोर्ट सिस्टम हुन्छ नि, परिवार सबै आफन्त परिवार सबै नै अधिकांश चाहिँ हराएका छन्, बितेका छन् र कोही मात्रै मान्छे बाँचेका छन् भने उनीहरू चाहिँ तपाईँको अस्ति मात्रै हो हाम्रो त्यो अर्को टिमले नुवाकोटमा एकदम एक्युट साइकोसिस भन्छ, एकदमै त्यो उहाँको आफन्तहरू नै बित्नु भएको, अनि सायद त्यो भान्जी या को छन् त्यहाँ, तिनीहरूलाई एकदमै कुट्न जाने एकदमै एग्रेसिभ अवस्था भेटिनु भएको थियो कि त्यहाँ कुकुर संस्थाका थिए, तर उनीहरूले त्यसलाई वास्ता गरिरहेको थिएन। पछि हाम्रो साथीहरूले भन्नुभयो यस्तो छ भने चाहिँ ल त्रिशुली अस्पतालमा खबर गरेर एम्बुलेन्स बोलाउँ भने, मैले त्यहाँ दुईजना साइकियाट्रिस्ट पनि हुनुहुन्छ अहिले, अनि त्यो एम्बुलेन्समा राखेर बल्ल बल्ल त्यही पनि फेरि हेर्ने मान्छे चाहिन्छ नि त, एकजना आफन्तलाई भनेर सम्झाएर पठाएर अहिले उहाँ चाहिँ त्यो अस्पतालमा भर्ना गर्ने दुईवटा बेड पनि छ त्रिशुली अस्पतालमा, त्यहीँ उपचार गराइराख्नु भएको छ
0: भनेको चोट अनुसारको प्रभाव कम बेसी,
1: चोट अनुसारको प्रभाव जो पहिल्यै पनि अलरेडी मानसिक समस्याबाट गुज्रेर अब निको हुँदै गएका अथवा निको भएका औषधि खाइरहेकाहरूमा त यो त ठूलो वज्रपात भयो
0: भनेको झन् थप्ने बढ्ने,
1: अब निको हुन लाग्यो भने झन् बल्झिने भयो कि, अब झन् दोहोरिने भयो, अब किनभने यो त असह्य आघात हो नि त, ठूलो साइकोलोजिकल ट्रमा हो, त्यसलाई सहने क्षमता चाहिँ त्यति बलियो मान्छे कि जस्तै बलियो मान्छेलाई पनि निकै गाह्रो हुने देखिन्छ कि त्यहाँ।
0: हामीले अहिले सामाजिक सञ्जालमा केही भिडियोहरू हेर्दाखेरि त्यो बाढी प्रभावित क्षेत्रका जस्तो देखिने र त्यहाँ पुगेका अरू पत्रकार अथवा यो अहिले पछिल्लो समयमा विभिन्न सामग्रीहरू डिजिटल सामग्रीहरू बनाउनको लागि पुगेका व्यक्तिहरूमाथि त्यो आक्रोश पोखिराखेको जस्तो, यो खिच्न किन आएको भन्ने जस्तो, त्यो जुन आक्रोशित केही स्थानीयहरू हामीले देखिरहेका छौं सामाजिक सञ्जालमा, त्यो भनेको यही बाढी पछि मात्रै हो कि अथवा पहिलेदेखि कसैमा मानसिक रूपमा केही समस्या थियो भने उनीहरू अझ बढ़ी समस्यामा परेर त्यो व्यक्त गरेको भनेर भन्न सकिन्छ।
1: यस्तो हुन्छ, अलिकति हामीले मिडियाका साथीहरूलाई पनि हामी म चाहिँ धेरैचोटि धेरै ठाउँमा नै भन्छु, यो असाध्य सेन्सिटिभ अवस्था हो कि, यहाँ चाहिँ खबर छापेर अब राज्यका निकायले झकझगाउनुपर्छ भन्ने भन्दा नि राज्य पनि त्यहाँ खटेकै छ कि, एउटा रियालिटी अहिलेको कन्टेक्स्टमा होइन, अनि अब मान्छेलाई यस्तो शान्त चाहिएको छ कि त्यो त्यो त्यो जो पीडितहरू छन् उनीहरूलाई झ्याउझ्याउ र हल्ला गरिदिने मान्छे होइन कि, शान्तसँग बसिदिने, उसैसँग रहने, उसलाई जानकारी चाहिए ठिक्क जानकारी दिने, र कम्ती उसले खायो खाएन याद गरिदिने, बेचाइन छ भने उसलाई अलिकति अप्ठ्यारो भएको छ तपाईँले के मद्दत गरौँ मात्र भनेर थोरै कुरा गर्ने, धेरै सुनिदिने र एउटा भरोसा दिने अवस्था हो। अनि अब हाम्रो चाहिँ त्यही यो सेन्सिटिभिटी अवस्थालाई व्यक्तिको यत्रो धेरै ठूलो मनोआघातलाई हामी सञ्चारकर्मीहरूले चाहिँ छिटो मिडियामा न्युज बनाउनलाई तछाड मछाड गर्दाखेरि खासमा त्यो मिडियाको एथिक्सले नै नगर्नै भन्छ कि यस्तो बेलामा, यो कतिपय मान्छे तपाईँको काजक्रिया गर्न पाएको छैनन्, कतिपयले काजक्रिया गरे पनि न आइपुहाल्छ कि मेरो मान्छे, न कतैले अड्केर पो आउँछ कि भन्ने हुन्छ नि त, मान्छेसँग डिक्लियर राज्यले गरेको होइन यो यो मान्छे चाहिँ अब छैन है भनेर डिक्लेयर गरेको छैन, डिएनए टेस्टबाट पनि सबै भेरिफाई भइसकेको छैन, त्यसैले यो अवस्थामा मान्छेलाई आफूलाई सम्हाल्ने निकै गाह्रो भाटामा अरूलाई अन्तर्वार्ता दिइराख्ने, अरूका प्रश्न सुन्न सक्ने त्यो त्यो खालको मनस्थिति नै हुँदैन कि, किनभने उनीहरूको मेमोरीले अहिले तपाईँले सोधेको प्रश्नै बिर्सिन्छ, हेर्नुहोस् यति छिटो बिर्सिन्छ कि उसको त्यो कम्प्लिट मेमोरीमा त्यही डिस्ट्रक्सन, त्यही ड्यामेज, त्यही हराएको मान्छेहरू, अनि उसको सग्लो ठाउँ अब अहिले केही पनि छैन भन्दा त्यो आफ्नो मानसपटलमै सङ्घर्ष गरे हुन्छ कि, यस्तो भएको हो र मेरो त सबै थियो नि भन्ने हुन्छ नि त, मेरो त घर थियो, खेत थियो, के थियो, मान्छे थियो, त्यहाँ केही पनि छैन, यो नै हो र भन्दा उसले आफूलाई बुझाउनै गाह्रो भएको हुन्छ कि, स्वीकार्नै अप्ठ्यारो, यो अहिलेको अवस्था भनेको अङ्ग्रेजीमा डिनायल एन्ड एक्सेप्टेन्स भन्छ कि, स्वीकार गर्ने कि होइन यो भएकै होइन, अस्वीकार गर्ने भित्री मनले भएकै होइन भन् भन्छ, किनभने हो भन्ने बित्तिकै त केही पनि छैन नि त, अनि त्यो नभएको अवस्था आफूलाई सम्हाल्न झन् गाह्रो हुन्छ कि, हो यस्तो बेलामा चाहिँ मान्छेको हामीले चाहिँ मनोसामाजिक प्राथमिक सहयोग साइकोलोजिकल फर्स्ट एड चाहिँ यस्तो बेला चाहिने हो, त्यहाँनिर चाहिँ उसलाई बाधा नपुर्याइकन उसको साथमा रहिदिने हो, उसलाई गाह्रो हुँदैछ अवस्था भने तत्काल बुझाएर उपचारमा लैजाने हो, होइन ऊ त्यहीँ स्टेबल हुँदै गइरहेको छ भने उसँग बस्दिने, उसलाई पानी चाहिन्छ दिने, उसलाई टोयलेट जान लगायो भने बेलुकाको अवस्था छ लाइटहरू कस्तो छ हेरिदिने, अनि उसलाई छटपटी भयो भने त्यो अलिकति निकै छटपटाउनु भएको छ गाह्रो भयो भनेर मात्र भनिदिने, त्यति मात्र भनिदिने मान्छे हुँदा पनि धेरै भरोसा हुन्छ क्या।
0: तर जस्तो अहिले तपाईँले भन्नुभयो कि संचार माध्यम र विभिन्न यो न्यू मिडियाको प्रतिनिधित्व गर्दै अहिले धेरै संख्यात्मक रूपमा बढी भयो र चिच्याएको कराएको अथवा आक्रोशित भएको त्यस्तो सामग्री हालिदियो भने धेरै मान्छेले हेर्छन् र कमेन्ट गर्छन्, त्यो भाइरल हुन्छ भन्ने मनस्थिति अलि बढी देखिन थाल्यो होइन। त्यसो भए के गर्नु पर्यो त? अब जस्तो कोही पनि व्यक्ति बाढी प्रभावित क्षेत्रमा पुग्नुभयो, मानव पत्रकार संचारकर्मी कोही भने, कस्तो अवस्थामा हामीले उनीहरूलाई शान्त अवस्थामै रहन दिनुपर्छ?
1: अब यस्तो हो, तपाईँ मिडिया कर्मी साथीहरूले अब त्यहाँ त अहिले कतिपय त सम्हालिएर बस्न आउनु भएको छ होइन, त्यहाँमध्ये सबभन्दा सम्हालिएको मान्छेसँग के का लागि आफू गएको हो, त्यो परिवारका मान्छेहरू कुरा गर्न राजी हुन्छन् कि हुँदैनन्, पहिला त उसको कन्सेन्ट भन्छ नि, इन्फर्मड कन्सेन्ट भन्छ, सुसूचित उसले चाहिँ स्वीकार्नु पर्यो, अनुमति दिनु पर्यो, त्यो अनुमति दिँदाखेरि उसले के कुरा चाहिँ भन्ने, म यो कुराबारे बोल्दिनँ है भन्यो भने दबाब दिनु भएन होइन, किनभने उसलाई गाह्रो हुन्छ यो कुरा, म कतिपय त्यो आफूलाई गाह्रोबाट जोगाउनलाई फेरि त्यो घटनासँग सम्बन्धित प्रश्न आउँछ भनेर नि एकदम अभोइड गर्छन् कि, त्यसलाई त्यो
0: टार्न खोजिराखे,
1: टार्न साक्षात्कारै गर्न चाहँदैन कि, अनि अब यसरी खिचे भिडियोमा हालिदिया हुन्छ अनि बाहिर हो विचारहरू भनेर भगवान्ले यो दिउन् भनेर, उनीहरूलाई त्यो चाहिए होइन नि त, बाहिरको पब्लिक सिम्प्याथी चाहिए होइन, उनीहरूलाई जे जे चाहिए हो त्यहीँको उनीहरूको आफ्नो जो जो छन् त्यहाँ भएका मान्छेहरूमै एकले अर्कालाई सहयोग गर्न सक्ने बनाइदिनु पर्ने हो, गाह्रो भएको छ भने राज्यले के सहयोग दिन कुरा उपलब्ध छ बुझाइदिने हो त्यहाँ पुर्याइदिने हो, र उनीहरूको मनको अवस्थालाई गाह्रो हुन्छ भनेर त्यहाँ अवरात र खट्ने टिम चाहिँ राखिराख्नुपर्ने हो कि तपाईँको।
0: तर जस्तो अब हामी जब कुनै पनि पीडा अथवा आघातमा भएको व्यक्तिलाई जब बितिसकेको घटनाको बारेमा हामी फेरि फेरि सोधिराखेका हुन्छौं अथवा त्यो सम्झाइराखेका हुन्छौं नि, यसले मानसिक रूपमा विक्षिप्त व्यक्तिहरूलाई त्यो उही विषय अथवा बितिसकेको कुरालाई पटक पटक सम्झाउँदाखेरि के कस्तो असर पर्छ?
1: बहुत राम्रो प्रश्न गर्नु। एक्चुअली मिडिया कर्मीहरूलाई अथवा कतिपय अहिले यो हामी साइको सोसियल सपोर्ट गर्न आएका छौँ भन्नेहरूलाई गाली गर्दै र आक्रोशित भएको कारण चाहिँ यही प्रश्नले हो, उनीहरूले त्यो घटनाबारे सोध्नु जरुरी भएन कि, उनीहरू जस्तो अवस्था छन् त्यस्तै अवस्थामा

0: केही डिजास्टरको कुरा ल्याउने अनि त्यतिखेर तपाईँले भोग्नु भएको कुराहरू हामीलाई दुःख लाग्यो भनेर बयान गर्दै सम्झाइदिने अनि त्यसपछि अब तपाईँ कस्तो हुनुहुन्छ भनेर सोध्ने कि यो तरिका चाहिँ यो यो पीडालाई झन् गाह्रो बनाइदिने अवस्था हो कि पीडितहरूलाई। त्यही भएर पीडितहरूसँग त आफ्नो परिचय दिने हो, म यस्तो मान्छे हो, अब हाम्रो भाषामा यसलाई यसो भन्छ, तपाईँले जसरी बुझ्दानुहुन्छ तपाईँको सहयोगी हो, तपाईँलाई के छ, तपाईँको मनको अप्ठ्यारोलाई चाहिँ गाह्रो भयो भने तपाईँ भन्न चाहनु भने म सुन्छु, यो मैले अन्त काहीँ भन्दिनँ, तपाईँलाई हेल्प चाहियो भने सम्बन्धित निकायलाई मैले भन्नु भन्छु, तर म तपाईँको सहयोगी हो है भनेर त्यति भनेर उसैसँग बस्दै पनि छ। अलि बारपछि नानी यता आएन भनेर उसले भन्नु थाल्थ्यो कि, अथवा फलानु तपाईँ यहाँ भन्नु न भनेर, मलाई बहुत गाह्रो भयो भन्ला, छटपटी भयो भन्ला। अब त्यो गाह्रो छटपटी देखेपछि अब आफूलाई चाहिँ म साइको सोसियल वर्कर काउन्सिलर भनेपछि आफै छटपटेर त भएन नि, त्यो छटपटिनुपर्ने अवस्थालाई सम्हाल्न सक्ने व्यक्ति मात्रै जानुपर्छ त्यहाँ। किनभने अहिले चाहिँ कस्तो देखेँ मैले त्यहाँ भन्दा, धेरैले आफूले सम्हाल्न थाल्नु भएको छ अनि यो यही हो कि तपाईँको काउन्सिलिङ नै काउन्सिलर नआइदिए हुन्थ्यो भन्ने पनि अहिले फिडब्याक आइरहेको छ हेर्नुहोस्।
1: त्यसको कारण चाहिँ काउन्सिलरको काम त त्यसले मनको घाउ पीडामा मलम लगाउँछ भन्ने सामान्य बुझाइ,
0: झन् दुख नि त लिलजी, उहाँले के गर्नु भने ए तपाईँ यत्रो बाढी भोगिया मान्छे तपाईँलाई यस्तो भएको छ ल भन्नुहोस् भन्दै त्यही स्टोरी भन्न लाउने त होइन नि त। उहाँलाई चाहिँ जे अवस्था देखिया छ त्यो अवस्था बुझेर तपाईँलाई गाह्रो छ, तपाईँलाई हेल्प गर्न हामी छौँ है, तपाईँलाई एकदमै गाह्रो भयो भने तपाईँले जतिखेर पनि हामीलाई भन्न मिल्छ। अझ कतिपय बेला अब तपाईँ उसो सेल्टर उसो घरमा तपाईँ त 24 घण्टा भन्नु पाउनु नबस्न सक्नुहुन्छ, त्यतिखेर त्यस्तो रह्यो भने नम्बर दिने अनि यहाँ हेल्प छ भनेर देखाइदिने होइन, हो त्यो कुराहरू बुझाएर अरू बेला उसँग बिस्तारै बिस्तारै बसेपछि उसले कुरा गर्न थाल्छ नि त, अनि अहिले कस्तो हुनुहुन्छ, तपाईँ ठिक हुनुहुन्छ, तपाईँले सम्हाल्न सक्नु भएको छ, सुत्न सक्नु भएको छ, निन्द्रामा पनि त्यही दृश्य आएको हुनसक्छ, उसले बोल्न थाल्छ नि, बोल्ने बोलेको बेला सुन्दिने अनि थपको अरू केही भन्न चाहनुहुन्छ, अरू केही भन्न चाहनुहुन्छ भनेर त्यो भन्नु पर्दैन कि, यो बेला चाहिँ त्यो अरू थप भन्नुहोस् न भन्ने बेलै होइन, उसले जति बोल्छ त्यतिमै तपाईँलाई यति भयो नि भन्नुभयो होइन, मलाई विश्वास गर्नुभयो धन्यवाद, अरू जति तपाईँले जे जे मसँग सेयर गर्नुहुन्छ भन्नुहुन्छ म छु है तपाईँसँग अथवा हाम्रो टिम छ, तपाईँलाई औषधि उपचार त्यस्तो खाइराख्या गाह्रो छ भने भन्नुहोस् त्यो पनि हामी व्यवस्था गर्छौँ, अनि निन्द्रै लागेको छैन, एकदमै गाह्रो भएको छ, छटपटी भएको छ त देखिन्छ नि त काउन्सिलरहरूले साइकोलोजिस्टले अथवा मेन्टल हेल्थ फिल्डकोले, तपाईँलाई यस्तो यस्तो देखिरहेको छौँ हामीले, गाह्रो निकै भए जस्तो लाग्यो, कस्तो छ हजुरलाई, त्यति मात्र सोधे त पुग्यो नि।
1: तर जस्तो अब अघि यहाँले पनि भन्नुभयो कि अहिले काउन्सिलर मनोपरामर्श जो दिने व्यक्ति भनेर भन्छौं उहीमाथि प्रश्न उठिरहेका छ भन्नुभयो, र अहिले पछिल्लो समयमा त्यस क्षेत्रका बाल बालिका अथवा जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो काउन्सिलिङ सेवा दिएपछि मात्रै अझ सामान्य अवस्थामा लैजान सकिन्छ फेरि सबैले भनिरहेका छन्। काउन्सिलिङको बेलामा पनि गर्ने संवाद नै हो, पत्रकार भनेर अथवा संचारकर्मी गएका व्यक्तिले पनि गर्ने संवादै हो होइन, अथवा जो समाजमा हामी अलिकति जाने बुझेको अनुभवी भन्छौं उसले चाहिँ अरूको कुरा सुनिन्छ भन्छौं उसले गर्ने पनि संवाद हो। यो तीनवटै संवादमा के कुरा फरक छ ताकि हामी अहिले काउन्सिलिङकै संवाद खोजिरहेका छौं?
0: यस्तो हो, अब यस्तो डिजास्टरको बेला घाउ लागेको मनलाई कसैले मलाई सहयोग गर्दैछ है भन्ने आड के ढाडस महसुस गराउनु चाहिँ म निको हुने प्रक्रियालाई सपोर्ट गर्ने हो। अब त्यो भन्दैमा काउन्सिलिङमा चाहिँ तपाईँले उसले बोल्न नचाहँदा नै प्रश्न गरिराख्ने, उसलाई झर्को लाग्ने गरी चाहिँ उसका जानकारीहरू सोधिराख्ने, त्यो काम काउन्सिलरको प्रोफेसनले गर्नु पर्दैन। काउन्सिलरले त सम्बन्धित व्यक्तिको हावभाव व्यवहार भावना इमोसन अनुहारको चिया सबै हेरेर बुझिन्छ नि उसलाई कति गाह्रो भएको छ, हो त्यो गाह्रोलाई शब्दमा उसँगै नजिक बस्दा तपाईँलाई कति गाह्रो भएको छ हेर्नुहोस् त, तपाईँ यस्तो अप्ठ्यारो भएको छ, पानी खानुहुन्छ, त्यति मात्र भन्ने त कम्तीमा उसका मान्छे अरू बेला त्यही भन्ने मान्छे थिए, अहिले छैनन्, हामीले त्यतिखेर यति मात्र भन्दै भने उसले बिस्तारो सम्हालिँदै अनि उसलाई जुन बेला कुरा गर्न मन लाग्छ आफ्नो जे जे बिग्रे भत्के अथवा गुनासो होला यस्तो हुने रहेछ यसो भन्थ्यो हराएका बितेका मान्छेहरूले, भनेका विगतका सबै कुराहरू भन्न मन लाग्ला नि,